0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनेर ग्रहण गर्न सकुन्।

अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ती येशू प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: गुड न्यूज एफएम 105.1
1: विश्वास सुनैबाट आउँछ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट
3: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np थप जानकारीको लागि

0: 98023446 98023446।
1: अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। तपाईँहरू आराम कुशलै हुनुहुन्छ भन्ने म विश्वास गर्दछु। म लगायत इन्टायर टीम हामी सबै आराम कुशलै छौं। तपाईँहरूको प्रार्थनाको लागि सधन्यवाद पनि म भन्न चाहन्छु। र आजको वचनको शीर्षक रहेको छ, देखावटीपना प्रभुको नजरमा। हाम्रो जो शरीरबाट देखावटीपनाहरू आउँछ त्यो प्रभुको नजरमा कस्तो होला भन्ने कुराहरूको विषयमा आज वचन छ। र म तपाईँहरूको अघि मत्तीको पुस्तक 6 अध्यायको 1 पददेखि 4 पदसम्म पढेर सुनाउँदछु। यस खण्डमा देखावटीपना सम्बन्धी प्रभु येशूले के भन्नुभएको छ? उहाँले भन्नुभयो, होसियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ। 2 पद, यसकारण जब तिमीहरू दान दिन्छौ तब आफ्नो सामु तुरै नबजाओ, जस्तो ढुङ्गीहरूले सभा घरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले आफ्नो इनाम पाइसकेका छन्। 3 पद, तर जब तिमी दान दिन्छौ तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस्, तिम्रो दान गुप्तमा होस् र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ भनेर चाहिँ यहाँ भनिएको छ। भने 5 पददेखि तल जाँदाखेरि कसरी प्रार्थना गर्ने, प्रार्थनामा पनि देखावटीपना हुनुहुँदैन भनेर चाहिँ उहाँले त्यो भन्नुभएको छ। यो खण्डलाई पनि म पढ्दै, जब तिमी प्रार्थना गर्दछौ तब ढुङ्गीहरू जस्ता नहौ, किनकि तिनीहरू सभा घरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखुन् भनी खड़ा भएर प्रार्थना गर्न मन पराउँदछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन् भनिकन प्रभुले यहाँ स्पष्ट देखावटीपना हुनुहुँदैन भन्नुभएको छ। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, हामी शरीरमा छौं, यो फलानुले देखावटीपना गर्यो, तिलानाले देखावटीपना गर्यो भन्ने होइन। हामीले ओढेको जो शरीर छ यो पापी स्वभावको छ। यो शरीर मार्फत दुष्ट आत्माले हामीलाई नै ती कुराहरूमा ल्याउन सक्छ। त्यसले गर्दाखेरि हामी होसियार हुनपर्छ भनिकन प्रभुले शुरूआतमा नै होसियार हो भनिएको छ। भने यहाँ देखावटीपना प्रभुको नजरमा एकदमै घृणित छ। देखावटीपना गरिएको खण्डमा दुष्ट आत्माले हाम्रो इनाम चोराउँछ र यसले हामीलाई सत्यताबाट टाढो पुर्याउँदछ र यसले हाम्रो जीवनमा हार ल्याउँदछ र हामीले यथार्थमा यानि त्यो शान्तिमा, त्यो आनन्दमा, त्यो सत्यतामा हामी जान सक्दैनौ। मसँगै पढाउँदै गर्नुभएको एकजना साथी एकदमै उहाँको बोल्ने कुराहरूमा अति नै देखावटीपना थियो भनिकन सबै टिचर साथीहरूले भन्नुहुन्थ्यो। उहाँ बोल्न पनि सक्नुहुन्थेन, उहाँ बोल्दाखेरि पनि अ गरेर एकदमै त्यो भित्रबाट त्यसरी ल्याएर बोल्नुहुन्थ्यो। र उहाँसँगै अर्को टिचर साथी, उहाँहरू चाहिँ विवाहित हुनुहुन्थ्यो, उहाँहरूसँगै बस्नुहुन्थ्यो। तर त्यो व्यक्तिमा ज्यादा देखावटीपना भएको कारणले गर्दाखेरि यो जो वैवाहिक जीवनमा बाँधिएका जो टिचर साथीहरू हुनुहुन्थ्यो उहाँहरूले त्यो देखावटीपना भएको मानिसबाट प्रचुर मात्रामा फाइदा लिइराख्नु भएको हामीले देखेका थियौं। साथै अरू टिचर साथीहरूले पनि त्यही भनिराख्नु भएको थियो। र भाइ तपाईँको पैसा यसपालिको तलब हामी चलाउँछौ गरेर चाहिँ उहाँले त्यो भन्नुहुन्थ्यो। र त्यस्तै प्रकारले उहाँ टिचर साथी जे कुरामा पनि यथार्थमा नआएको कारणले गर्दाखेरि दुष्ट आत्माले त्यो व्यक्तिलाई छल्यो, जसले गर्दाखेरि अरूहरूले त्यो व्यक्तिबाट फाइदा पनि लिएको हामीले देख्यौं। र पवित्र बाइबलमा देखावटीपना नक्कली कुरा हो। नक्कली सामान त हामीले किन्दाखेरि यो पसलमा गएर सक्कली हो कि नक्कली हो भने चाहिँ हामी त्यसरी सोध्छौ। र सक्कली सामान धेरै समय टिक्दछ तर नक्कली सामान टिक्दैन। कुनै पनि ग्राहकले नक्कली सामान किन्नको लागि मन पराउँदैन भने हामीले जो देखावटीपना गर्छौ त्यो प्रभुको नजरमा एउटा नक्कलीपना हो भनेर चाहिँ हामीले स्पष्टै थाहा गरेका छौं। र हामी किन त्यो स्वभाव, त्यो नक्कली स्वभाव हामीले किन लिने भन्ने कुराहरू सम्बन्धी हामीले यसरी पनि व्यावहारिक रूपमा पनि निर्णय गर्न सक्दछौं। र नकलीपनाले बिस्तारै बिस्तारै दुष्ट आत्माको हाततर्फ हामीलाई तान्दै तान्दै लिएर जाँदछ। पवित्र बाइबलमा धेरैवटा उदाहरणहरू छन्। ती उदाहरणहरू मध्ये एउटा उदाहरण चाहिँ दाउदको एक छोराको नाम अब्सलोम थियो। उहाँले एक प्रकारले बुवाको अगाडि आएर उहाँले सकली प्रकारले बुवाको मन जितेर उहाँ राजा हुन चाहनु भएको भएदेखि उहाँ राजाकै छोरा हुनुहुन्थ्यो, उहाँ दाउदकै छोरा हुनुहुन्थ्यो। दाउदले कुनै पनि हालतमा उहाँलाई राजा बनाउनुहुन्थ्यो। तर यहाँ अब्सलोमले पिछाडिको ढोकाबाट भित्र पस्ने उहाँले विचार गर्नुभयो, जो दुष्ट आत्माको तरिका थियो, जो परमेश्वरको नजरमा यो देखावटीपना थियो, यो परमेश्वरको नजरमा घृणित कुरा पनि थियो। तर अब्सलोमले यो बाटोलाई ठिक होला भन्ने उहाँले सम्झिनुभयो र दाउद राजाको दरबारको ठ्याक्कै बाहिरपट्टि उभिनु भएर मानिसहरूलाई जो जो त्यहाँ न्याय माग्नको लागि आए उनीहरूलाई अङ्कमाल गर्नुहुने, चुम्मा गर्नुहुने, जसरी तपाईँहरूले न्याय पाइराख्नु भएको छैन, म राजा भएको भए चाहिँ म तपाईँहरूलाई एकदमै न्याय दिइहाल्ने थिएँ भनेर चाहिँ त्यसरी मानिसहरूको मन जित्ने उहाँले कोसिस गर्नुभयो। त्यो एउटा प्रचुर मात्राको देखावटीपना थियो। पछि गएर जुन देखावटीपनाबाट अब्सलोमले मान्छेहरूको मन जितेर बुवाबाट राज्य खोज्ने उहाँले जुन विचार गर्नुभएको थियो त्यो कुरा परमप्रभु परमेश्वरले हुन दिनु भएन। पछि गएर ठूलो युद्ध बुवाको सेना र अब्सलोमको सेनाहरूको बीचमा ठूलो युद्ध भयो। उहाँ जंगलमा मारियो र देखावटीपनाले उहाँलाई नाश गर्यो। देखावटीपना परमेश्वरको नजरमा घृणित छ र प्रभु येशूले स्पष्ट मत्तीको पुस्तक 6 अध्यायमा देखावटीपनादेखि हामी होसियार हुनपर्छ भनेर चाहिँ उहाँले सिकाउनु भएको छ। र हामीले जिन्दगी जिइरहेको समयमा हामीलाई विभिन्न अवस्थामा दुष्ट आत्माले हाम्रो मनमा देखावटीपना गर्नको लागि उसले प्रोत्साहन गर्न सक्छ। त्यो अवस्थामा प्रभुले भन्नुभए जस्तो हामी होसियार हुनपर्छ, देखावटीपना होइन, हामी चाहिँ सत्यतातर्फ जानुपर्छ। कारण प्रभु येशूले बाटो म हुँ, सत्य म हुँ र जीवन म हुँ भनिकन उहाँले त्यो भन्नुभयो। उहाँ सत्य परमेश्वरमा को हामी छोराछोरीहरू हामीले मन पराउने हामीले लिने सिद्धान्त चाहिँ सत्य नै हुनपर्छ र सत्यले लाज पार्दैन। देखावटीपना जो नक्कलीपना हो यसले लाज पार्न सक्दछ, तर सत्य जहिले पनि सत्य नै हुन्छ, सत्यले हामीलाई सफलतामा नै लग्दछ। र यहाँ जो देखावटीपना जो अब्सलोमले गर्नुभयो उहाँले ज्यान गुमाउनुभयो। त्यस्तै गरेर नयाँ करारमा यहुदा इस्करियोत नाम गरेको व्यक्ति 12 चेलाहरू मध्ये प्रभुको एकजना चेला हुनुहुन्थ्यो। उहाँले जुन प्रकारले देखावटीपना गरेर प्रभुको चेला भएर बसेर बस्दाखेरि पनि भित्र देखावटीपना भएको कारणले गर्दाखेरि अन्तिममा 30 चाँदीको सिक्कामा गुरुलाई नै बेचिदिनुभयो। देखावटीपनाले असत्य कुराहरू गर्न मानिसलाई धकेल्दछ। त्यसले गर्दाखेरि देखावटीपना सत्यता होइन, देखावटीपना धोकेबाज हुन्छ। र पछि गएर यहुदा इस्करियोतले जब प्रभु येशूलाई उहाँले धोका दिनुभएर 30 चाँदीको सिक्कामा बिक्री गरिदिनुभयो, पछि गएर उहाँ पनि झुन्डेर मर्नुभयो र पापको ज्याला मृत्यु हो भने जस्तै देखावटीपना एउटा पापको स्वभाव नै हो, यसले पुरस्कार चाहिँ मृत्यु ल्याउँदछ। र मैले त्यस्तै प्रकारले एउटा स्यालको कथा सुनेको थिएँ। एउटा स्याल एउटा गाउँको घरमा चाहिँ बासी भात चोर्नको लागि जाँदो रहेछ र त्यहाँ जहिले बासी भात हराइरहेको देखेर गाउँले चाहिँ अब यो स्याललाई म चिन्छु भनेर माथि ठूलो भाँडा राख्नु भएछ। त्यहाँ जो रातो रङको पानी पनि राख्नु भएछ, रङको पानी राख्नु भएर त्यससँगै जोडाएर चाहिँ तलतिर डोरीले तल बासी भात पनि राखिदिनु भएछ। एक रात स्याल ठ्याक्कै झ्यालमा आएर डङ्गे तल हाम फालेर ठ्याक्कै खाना खाऊ भन्दाखेरि त माथिको भाँडाको पानी सबै घोपिएर सेतो स्याल त रातो भएछ। त्यहाँबाट तुफान भागेर ऊ जंगलभित्र पसिछ। जंगलभित्र पसेर बिहान हुँदाखेरि त आफूले यसो हेर्दाखेरि त रातो देखेछ र बाँकी अरू जनावरहरूले पनि उसलाई पशुहरूले पनि यसो हेर्दाखेरि ओहो यो त अचम्म छ, माथि जुनबाट तल झरेको हो कि यो जंगलको राजा सिंह नहुनुपर्छ, यो पो होला भनेर चाहिँ सबै जंगली जनावरहरूले चाहिँ स्याललाई जंगलको राजा बनाइदिएछन्, सिंहलाई पुज्न छोडेछन्। र त्यो प्रकारले ऊ हुँदाखेरि त उसलाई पनि मजा लागेछ, ऊ पनि एक प्रकारले म राजै हुँ भनेर चाहिँ त्यो प्रकारले बस्न सुरु गरेछ। बडी गार्डमा चितुवा बसेछ, अर्को उतापट्टि चाहिँ बाघ बस्दिएछ र अन्य पशु पंक्षीहरूले चाहिँ मासुहरू शिकारहरू ल्याएर उसलाई राखिदिँदो रहेछ र उसलाई जिन्दगी बडो आनन्द भयो भनेर चाहिँ त्यसरी जिन्दगी लिएर जाँदै गरेको अवस्थामा एकपल्ट पूर्णिमाको जुन लागेको रहेछ, पल्लोपट्टिको डाँडामा एउटा स्याल टाउको ठाडो गरेर उहा गरेर कराएछ। त्यतिखेर यो स्याल, जो रातो स्यालले म जंगलको राजा भएको छु भन्ने कुरा बिर्सिएर उसको पहिलाको स्वभाव बाहिर निक्लिहालेछ। ऊ पनि टाउको ठाडो गरेर उहा गरेर कराउन थालेपछि नजिकै बडीगार्ड बसेको चितुवा र बाघले यसो हेर्दाखेरि यो जाबो स्यालको हो कि क्या हो, यो त जंगलको राजा होइन कि क्या हो भनेर चाहिँ शंका गरेर त्यसपछि स्याललाई मारेछ अरे। र स्यालले देखाउटीपनाबाट जो फाइदाहरू जंगली जनावरबाट लिइरहेको थियो त्यो सत्य नभएको कारणले गर्दाखेरि त्यो देखाउटीपनाबाट स्याललाई त्यहाँ पुरस्कार चाहिँ मृत्यु नै आयो। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, देखाउटीपनाको जो सिद्धान्त छ यसले मृत्यु ल्याउँदछ र देखाउटीपना प्रभुको नजरमा घृणित छ। हामीले देखाउटीपनाको सिद्धान्त लिनु हुँदैन। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसी की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: हुन्छ। प्रभु येशु ख्रीष्टको नाउँमा जय मसीह। मेरो नाम विद्या श्रेष्ठ, म गुजु धारा बलम्बुमा बस्छु। मेरो सेवाकाई चाहिँ सतङ्गलमा सेवाकाई गर्छु। विशेष गरी मैले कसरी प्रभुलाई पायो भन्नु पर्दा चाहिँ, मेरो श्रीमानलाई धेरै चोटि स्वप्न आउने कुराहरू थियो अनि त्यसपछि हामी घरमा बस्न सकेन, एकदम समस्या भएको कारणले घरमा बस्न सकेन अनि म बाहिर गएँ। अनि बाहिर गएर चाहिँ पाटनतिर बस्न गएँ। पाटनतिर बस्दाखेरि घरपट्टि विश्वासी हुनुहुन्थ्यो। घरपट्टि विश्वासी भएको कारण हामीलाई चर्च लाने भनेर कुरा गर्नु भएको थियो अनि त्यसपछि मान्नुभएका थिएन श्रीमानले चाहिँ। अनि तर एक दिन चाहिँ यस्तो भयो, यस्तो देउता आउने ठाउँमा, पाटन मंगल बजारको मम्मर गल्लीमा देउता आउने ठाउँमा श्रीमान त्यहाँ देखाएर आउनु भएको थियो। त्यसपछि उहाँले चाहिँ एक महिनामा मर्छ भनेको कारण घरमा आउँदा मैले बुन्ने सानोतिनो कामहरू गर्ने थियो अनि त्यो काम गरेर आउँदाखेरि चाहिँ मलाई गाली गर्नु भएको थियो। मलाई एक महिनामा मर्छ भने तापनि आफू त्यसरी डुलेर हिँड्ने भन्ने जस्तो कुरा गर्नु भएको थियो। म त खासै डुल्न गएको त होइन, उहाँले काम गर्न सक्नुहुन्न अनि मैले कमाएर खुवाउनु पर्छ बच्चाहरूलाई अनि हेर्नु पर्छ, पढाउनु पर्छ। अनि त्यसपछि चाहिँ उहाँले त्यसो भन्दा भन्दै मैले चाहिँ बुन्ने कुरा गर्ने अनि त्यो घरपट्टि आउनुभयो। किन रोइराखेको, त्यस बेला म यसरी बोल्न सक्ने थिएन अनि रोइराखेको थियो। किन रोएको, बुन्ने चिज ल्याएन, टोपी बुन्ने भन्नुभयो। अनि हो, यस्तो देखाएर आएको, मेरो बुहारीसँग यस्तो भयो, यस्तो भन्नुभयो। हो, त्यसैले त देखाउनु भयो भने एक हप्ता अनि डेढ महिना त्यस्तो पाका लाग्छ अनि फेरि पनि त्यस्तै हुन्छ, त्यही भएर हामीले चर्च जाऊँ भनेको भन्नुभयो उहाँले। अनि त्यो दिन चाहिँ बिहिबारको थियो अनि भोलिको दिनमा चाहिँ श्रीमान माथि घरपतिलाई सोध्न जानुभएको थियो, चर्च जाँदाखेरि के गर्नुपर्छ भनेर सोध्न जानुभएको थियो। हामी चाहिँ अब दुई छोरी छोरा एउटा थियो, हामी चारैजना चार ठाउँमा खोज्न गयौँ। उहाँले कहीँ पनि जानुहुन्न थियो पहिला अनि त्यसरी त्यो दिन चाहिँ त्यसरी जानुभएको कारण हामीले उहाँलाई खोजे। तर उहाँ चाहिँ माथिबाट आउनुभयो, पछि है माथिबाट आउनुभयो अनि किन कहाँ जानुभएको भने त रमिलालाई सोध्न गएको चर्च जानलाई भन्नुभयो। अनि त्यसपछि त्यो घरपट्टिको नाम रमिला थियो अनि उहाँलाई मैले पनि सोधेँ। उहाँ मात्रै बिरामी थियो अनि म पनि हेर्नलाई हुन्छ भनेर मैले भन्दाखेरि हुन्छ भन्नुभयो। म हेर्न गएँ अनि त्यो शनिबार चर्च जाँदाखेरि उहाँलाई त्यही छप्ने कुराले चाहिँ एकदमै काम्नु भयो, होइन काम्नु भयो अनि म पनि नबोल्ने, घर पनि त्यति बोल्नलाई लाज लाग्थ्यो, मलाई पनि लाज लाग्थ्यो। किनभने हामी नेवारी भएको कारणले एकदम लाज लाग्ने डर लाग्ने भएको थियो। अनि सबैजना उहाँलाई छोडिसक्यो कि सबैजना सँगसँगै बसेकोहरू उताउता सर्नु भयो। अनि मैले घरपट्टिलाई सोधेँ, रमिला के गर्ने दाईलाई त यस्तो भयो, सबैजना त्यो गइसक्यो भनेर भन्दा केही हुँदैन, बस अब छोडेर जान्छ भन्नुभयो। अनि ठिकै छ भनेर चाहिँ हामीले भने, जे होस् चर्च गएदेखि उहाँलाई अब हप्ताको दुई तीन चोटि त्यस्तो हुने कम हुँदै गयो। अनि त्यसपछि फेरि हामी पाँचैजना सधैँभरि संगति जाने भइयो। त्यसपछि फेरि उहाँलाई चाहिँ एउटा बुद्धि बंगला भन्ने आएको कारणले गर्दा उहाँ चाहिँ खान नसक्ने, दिनको एक पकेट दुध मात्रै खुवाइराख्नु पर्ने, अनि उहाँलाई गाह्रो दुखेर चाहिँ उहाँलाई गाह्रो, मलाई चाहिँ अब सबै कुरा हेरेर पनि अझै गाह्रै गर्छ, अनि मलाई पनि गाह्रो लाग्थ्यो, कहिले काहीँ रिस पनि उठ्यो अब त्यस्तो गरेर। अनि त्यो दिन पनि एक दिन चाहिँ हामी वीर हस्पिटल गएको थियो, अनि त्यहाँ चाहिँ अपरेशन गर्नुपर्छ भनेको थियो। साथमा मसँग 100 पैसा पनि थिएन, अनि अपरेशन गर्नलाई 1500 चाहिन्छ भन्नुभएको थियो। यो चाहिँ धेरै 22-23 वर्ष अगाडिको कुरा हो। अनि त्यसपछि त्यस्तो भयो, त्यसपछि मलाई यसरी दोहोर्याउनु हुने आमा नेवार थियो, उहाँ चाहिँ महर्जन नानी आमा थियो, अनि उहाँ चाहिँ आउनुभयो, हामीलाई भन्नुभयो कि तिमीहरू परिवारै चर्च आएन किन भनेर भन्नुभयो। अनि त्यसपछि मैले भने, श्रीमानलाई यस्तो यस्तो भएको छ, अपरेशन गर्नुपर्छ रे, अब मसित त 100 रुपियाँ पनि छैन, अब म कसरी अपरेशन गर्ने, भर्ना गर्दाखेरि कति लिन्छ होला पैसा भनेका थियो। अनि उहाँ आमाले भन्नुभयो, उहाँकै घरमा बालमा बस्ने एकजना बहिनी थियो, उहाँको रगत बगेको थियो, अनि उहाँले चाहिँ अब म घरबाट माइती टाढा छ, माइतीबाट आउँदैन, मालाई चाहिँ तपाईँ मलाई साथी आउनु है आमा भनेको थियो अरे। अनि उहाँले ल म एकचोटि प्रार्थना गर्छु भन्दाखेरि उहाँ हस्पिटलै जान नपर्ने गरिकन चाहिँ उहाँलाई प्रार्थना गरेपछि त्यो रगत बगेको निको भएको थियो अरे। अनि तिमीलाई पनि हुन्छ विद्या, तिमी अपरेसनै गर्नै परेन, तिमीले चाहिँ तिम्रो श्रीमानको लागि तिमीले ग्रहण गर भन्यो, अनि त्यसपछि ग्रहण गर भन्नुभयो, अनि हुन्छ म मेरो श्रीमानलाई निको हुने भए म ग्रहण गर्छु, के गर्नुपर्छ भनेर मैले सोधे। अनि मैले यस्तो यस्तो भन्छु तपाईँले भन्नु है भन्नुभयो। अनि साँच्चै मैले चाहिँ ग्रहण गरे। अनि बिहिबारको दिन थियो त्यो, अनि शनिबार हामीले पुलपिटबाट सूचना भन्छु, अनि त्यसपछि प्रार्थना गरिदिनुहुन्छ, अनि तिम्रो श्रीमानलाई अपरेसन गरिदिनुहुन्छ भन्नुभएको थियो। अनि साँच्चै नै त्यो उहाँ आमाले जसरी भन्नुभयो त्यसरी नै परमेश्वरले चाहिँ उहाँको जीवनमा अपरेसन गरिदिनु भयो। एउटा बाटा थियो, त्यो बाटा भरि धेरै पनि सुन्निएको थिएन, तैपनि त्यो बाटा भरि पिपहरू आयो, उहाँ चाहिँ एकदम रुनु भएको थियो त्यो दिन, त्यो पिप आउँदै गर्दाखेरि। अनि त्यहाँदेखि चाहिँ उहाँलाई त्यो दाँत दुखेको पनि कम भयो। अनि त्यसपछि हामी अझै प्रभुमा चाहिँ अझै बढ्नको लागि परमेश्वरले हामीलाई सहायता गर्नुभयो। अनि त्यसपछि मेरो पनि यो पाथीकरको अपरेसन गर्नुपर्ने थियो, पैसा नभए पनि मैले चाहिँ समय मागेर गएको थियो पाटन हस्पिटलमा। अनि त्यसपछि उहाँलाई हेरचाह गर्दा गर्दै म त्यो उहाँले भन्नुभएको समयमा म जान पाएन, पछि फेरि मलाई गाह्रो हुँदाखेरि म जताउन गएको थियो। अनि त्यसपछि उहाँले भन्नुभयो, के तिम्रो त अपरेसन गर्नुपर्ने थियो, अब त छैन नि भन्नुभयो। अनि के गरे तिमीले भन्यो है, त म त प्रभुमा विश्वास गरे, म यहाँ त पाटन चर्च आउँछु अब भने। अनि त्यसपछि त्यो चर्च गएर भएको हो त भन्नुभयो। अनि परमेश्वरले नि मेरो श्रीमानलाई पनि यस्तो यस्तो गर्नुभएको थियो, अनि त्यसपछि यस्तो भयो, अनि त्यही भएर मलाई पनि प्रभुले नि छुनु भयो होला भनेर मैले भने। अनि उहाँहरू अलि छक्क मान्नुभयो, जे होस् प्रभु परमेश्वरले चाहिँ हाम्रो जीवनमा धेरै कुरा गर्नुभयो, सङ्घर्ष गर्दा गर्दै यहाँसम्म परमेश्वरले ल्याउनु भयो। यो सबै कुरा चाहिँ मेरो मण्डलीका गुरुबा गुरुआमा अनि जति पनि विश्वासीहरू हुनुहुन्छ उहाँहरूको प्रार्थना अनि त्यसपछि मेरो विश्वास अनि परमेश्वरको अनुग्रहद्वारा चाहिँ मैले यसरी परमेश्वरमा बढ्ने मौका परमेश्वरले दिनुभयो। अनि धेरै कुरा छ, त्यसपछि फेरि 71 सालमा मेरो खुट्टा पाच्यो, अनि म एकदमै बिरामी थियो, मेरो नि पछि बिरामी भएर, अनि त्यो पाटनमा बस्दा बस्दा हामी चाहिँ पाटन चर्चमै ग्रहण गरेको, अनि पाटन चर्चमै हुर्केको थियो। अनि त्यसपछि अब आफू कमाउन पनि सकेन, बच्चाहरू पनि ठुलो भयो, अनि त्यसपछि घर बस्न गएँ। घर बस्न गएपछि मलाई फेरि गाह्रो भयो, घर बस्नलाई पनि मलाई एकदमै घरतिर जानलाई पनि पहिला सताको कारणले गर्दा मलाई त्यो घर जाने भनेकी नि मलाई कस्तो रुन मन लाग्थ्यो। पहिला मेरो जीवनमा जति पनि खाएका समस्याहरू आमाहरू त्यो सम्झेर आउँथ्यो अनि घर जान मन लाग्दैन थियो अनि आमाहरू आउनुहुन्छ रुनुहुन्छ नजाऊ न मलाई कसले सिकाइदिन्छ मलाई कसलाई सिकाइदिन्छ हामीलाई कसले सङ्गति दिन्छ भने भन्नुहुन्थ्यो अनि त्यसपछि त्यो भएन अब त्यो हेरेर भएन अनि एकजना दिदी आउनुभयो के गर्ने दिदी मलाई त यस्तो यस्तो भयो घर जाम भने कि नि पहिलाको सम्झिन्छ अनि मलाई डर लाग्छ भने होइन प्रभुको इच्छा के छ होला त्यहाँ गएर पनि तिमीले कतिजनालाई प्रभुको बारे सुनाउनु पर्छ होला प्रभुमा ल्याउनु पर्छ होला परमेश्वरसँगै प्रार्थना गर म त केही पनि भन्दिन भन्नुभयो उहाँले अनि त्यो आठै दिनमा चाहिँ मैले यसरी आशिष पाएँ कि म तँलाई शिक्षा दिनेछु त कुन मार्गमा हिँड्नु पर्छ त्यो म तँलाई सिकाउनेछु र तँलाई नजर राख्नेछु तिमीले गर्ने कामहरू म सोझो तुलाई दिन्छु भन्ने पदले चाहिँ मलाई घर जाने आँट आयो अनि त्यसपछि त्यहाँ गएर पनि धेरै प्रभुको सेवा गरे धेरैलाई प्रभुमा ल्याए परमेश्वरले अहिलेसम्म काम गरिराख्नु भएको छ परमेश्वरको निम्ति धेरै दाईहरू दिदीहरू अनि बहिनीहरूले पनि प्रभुको काम गरिराख्नु भएको छ प्रभुलाई धन्यवाद यस्तो गर्दा गर्दै फेरि पनि मेरो 71 सालमा चाहिँ म संगति गएका थिएँ सोमबारको बिहानी प्रार्थना बिहानी संगति घर घरमा चाहिँ त्यहाँ बिहान हुन्थ्यो घर घर संगति अनि त्यो घरेलु संगतिमा गएर आउँदा म धोकामै लडे त्यसपछि मेरो खुट्टा पाच्यो मैले भन्दै आएको थियो अर्को हप्ता मेरो घरमा आए भन्दै आएको थियो अनि त्यहाँनिर मैले त्यो खुट्टा भाँचेको पनि अपरेसन गर्नु पर्यो अनि अपरेसन गर्दाखेरि पनि मैले धेरै कुरामा चाहिँ परमेश्वरको बारे नै गरिराखेका थियो त्यो अपरेसन थिएटर भित्र जानलाई परमेश्वरले मलाई सहायता गर्नुभयो अनि त्यहाँ बसेर पनि धेरै डाक्टरहरूलाई सुनाएको थिएँ किनकि मैले आँखा चिम्ल्यो कि नि यस्तो भन्न आउँथ्यो किन दिदी किन मा के गर्नुभयो किन आँखा चिम्लेको भन्नुहुन्थ्यो अनि मैले भने म प्रभु येशु ख्रिस्टसँग प्रार्थना गरेको म चर्च जान्थे भनेर भने अनि कुन चर्च जान्छौ भने अनि यही हो यो हाम्रो पाटन हस्पिटल पछाडि नै हो भने हो कसैले भन्छ त्यहाँनिर कस्तो सेवा गरेर ल्याउँछ कति राम्रो भजनहरू गाउँछ भन्नुभयो अनि त्यसरी नै उहाँलाई सुनाउनै पायो त्यसपछि फेरि मैले स्टिल राखेको थियो अनि त्यो स्टिल निकाल्नु पर्ने थियो अनि मसँग पैसा पनि थिएन मैले स्टिल ननिकाल्ने भन्ने मेरो चाहना थियो तर परमेश्वरले त्यो निकाल्नको लागि पनि परमेश्वरले सहायता गर्नुभयो अनि डाक्टर कहाँ जाँच्न जाँदाखेरि अब तिहार सकेपछि आऊ है स्टिल निकाल्नलाई भन्दै थियो अनि म त तिहार मान्ने होइन म चर्च जाने हो मेरो क्रिसमस सकेपछि आउने है राजा भने अनि हुन्छ भन्नुभयो किनकि मैले त्यो बेला नै गर्यो भने म त जानु पाउँदैन त्यसपछि मेरो छोरा बुहारीहरू अनि छोरीहरू पनि जान पाउँदैन भनेर मैले चाहिँ क्रिसमस पछाडि आउँछु भनेको थिएँ अनि त्यहाँ पनि परमेश्वरले सफल गरिदिनु भयो अनि त्यहाँ पाटन हस्पिटलमै बसेर सुसमाचार सुनाउनको लागि परमेश्वरले मलाई अगुवाई गर्नुभयो सहायता गर्नुभयो को बिरामी भन्छ मै बिरामी हो भन्दा मान्छेहरू पत्याउँदैन थियो अनि गुन्यु जेफेन सधैँभरि सुनाइराख्थे मैले त्यहीँबाट पनि म फोन गर्थे मेरो गुन्यु जेफेन एउटा साथी बन्यो मैले 71 सालमा खुट्टा भाँचेदेखि पहिलादेखि नै सुरुदेखि नै प्रार्थना गरिराखेका थियो अनि त्यहाँदेखि त झनै मलाई चाहिँ गुन्यु जेफेन चाहिँ 90 नहुने जस्तो भयो अनि परमेश्वरले चाहिँ यति परमेश्वरले आशिष दिनुभयो कि 8 दिन बस्नुपर्छ भनेको म 4 दिनमा चाहिँ डिस्चार्ज गरेर जान पायो प्रभुलाई चाहिँ धन्यवाद एकदमै अब यो सबै परमेश्वरको अनुग्रह अनि कृपाद्वारा चाहिँ मैले यस्तो गर्न पाएको छु परमेश्वरलाई धन्यवाद अहिले सेवा सङ्गति दिनु सेवा सङ्गति जानको लागि प्रार्थना गर्नको लागि भेटघाट गर्नको लागि बिरामीहरूका भेटघाट गर्न सेवा सङ्गति जानलाई परमेश्वरले सहायता गरिराख्नु भएको छ यसरी सुति मात्रै राख्नुपर्छ है के पनि गर्नु हुँदैन भन्नुभएको थियो डाक्टरले यो हड्डी खिएको भनेर धारमा त्यो धार दुखे तापनि मेरो जिउहरू दुख्छ अनि त्यो जिउ दुखे तापनि प्रभुको सेवा सधैँभरि गरिराख्नु पाएको छु अनि छोरा छोरी ज्वाइँ नाति नातिना सबै परमेश्वरको सेवामा हिँडिराखेको छ जना नातिनी अस्ट्रेलियामा छ उसलाई पनि गएदेखि यता बिहा गर्नको लागि आएको थियो अनि बिहा गरेर फेरि उतै गएर सेवा गर्दैछ प्रभुलाई धेरै धन्यवाद हुन्छ यो आशिष सुनेर अनि परमेश्वरको आज्ञा पालन गर्नुहोला अनि परमेश्वरको महिमाको निम्ति हरेक ठाउँमा हेराई बोलाई लवाई खवाईद्वारा चाहिँ प्रभुको महिमा हुन सकेका होस् भनेर चाहिँ प्रार्थना गर्नुहोला हुन्छ प्रभुलाई धन्यवाद यो आशिषद्वारा चाहिँ सबैले आशिष पाउन सकेका होस् सबैले प्रभुलाई विश्वास गर्न सकेका होस्
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गाउन भाडामा
2: गाउन भाडामा
1: हे गाउन भाडामा।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841768602 9841768602
5: र 9818252040 9818252040

0: के भयो? के को हल्ला खल्ला हो यो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सुन्नु न बाजे, कता
5: सामान नभेटेर बेपत्ता?
4: होइन, सामान चाहिँ के चारो ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
4: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
5: कहाँ छ यो?
4: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
7: र फोन नम्बर 01513010 छ। 01513010 छ।
6: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
7: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
8: एड हिन्डसन, प्रचारक साथै लेखक, उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
9: यसुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
6: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश
2: आत्मिक मार्गहरू दोस्रो भाग। जयमसी आज शनिबार जून 27 तारीक असार 13 गते। आजको बाइबल लेखण्ड भजन संग्रह 119 35 पदबाट रहेको छ र यहाँसी लेखेको छ, तपाईका आज्ञाहरूको मार्गमा मलाई चलाउनुहोस्। सम्बन्धपरक मार्ग पछ्याउने मानिसहरूले महत्वपूर्ण सम्बन्धहरूमा संलग्न हुँदा परमेश्वरको उपस्थितिको गहिरो अनुभूति भएको पाउँछन्। मत्तीको पुस्तक 18 अध्यायको 20 पदमा लेखिएको छ, किनकि जहाँ दुई कि तीनजना मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म तिनीहरूका माझमा हुनेछु भन्ने येशूका वचन सम्बन्धपरक व्यक्तिको लागि पूर्ण रूपमा अर्थपूर्ण बन्छन्। यदि तपाई सम्बन्धपरक मार्गमा हुनुहुन्छ भने जब तपाईँले अरू मानिसहरूले परमेश्वरसँग लामो समयसम्म एकान्तको बारेमा कुरा गरेको सुन्नुहुन्छ तपाईँले दोषी महसुस गर्नुहुन्छ र यस्तो सोच्नुहुन्छ, यदि मैले अरू मानिसहरूलाई पनि साथमा ल्याउन सक्थे भने त एक्लोपन त्यति खराब हुने थिएन। परमेश्वरले अन्य मानिसहरू मार्फत तपाईसँग बोल्नुहुँदा तपाईँले प्राय मुख्य आत्मिक क्षणहरू अनुभव गर्नुभएको छ, जस्तै पापको दोष महसुस गर्नु वा दृढ रहन प्रोत्साहित हुनु। सम्बन्धपरक सन्दर्भमा तपाईँ प्रार्थना गर्न वा सेवाका कार्यहरू गर्न धेरै उत्साही हुनुहुन्छ। जब तपाईँ सम्बन्धपरक मार्गमा हुनुहुन्छ तपाईँ पुस्तकबाट भन्दा कुराकानीमा परमेश्वर तपाईँसँग बोल्नु भएको सुन्नुहुन्छ अनि तपाईँ एक्लो महसुस गर्नुहुन्छ। तपाईँ आत्मिक रूपमा त्यति हदसम्म चिसो भएर जम्नुहुन्छ। तर तपाईँ दुईवटा जोखिमबाट होसियार रहनुपर्छ। एउटा हो सतैपना। तपाईँ सम्बन्धमा यति पातलो गरी फैलनुहुन्छ कि कसैले पनि तपाईँको बाहिरी आवरणलाई पार गरेर तपाईँलाई चिन्न, प्रेम गर्न र तपाईँलाई गहिरो चुनौती दिन सक्दैन। दोस्रो भनेको अरूको विचार र सल्लाहमा यति निर्भर हुनु कि तपाईँले परमेश्वरलाई आफैले सुन्न, संवेदनशीलता र क्षमता विकास गर्नुहुन्न। तिमीहरू दाहिने अथवा देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्लोतिर यसो भन्ने आवाज सुन्नेछौ, बाटो यही हो, यसैमा हिँड। यो कुरा तपाईँले यसैयाको पुस्तक 30 अध्यायको 21 पद हेर्न सक्नुहुन्छ। यसकारण अरू मानिसहरूसँग गहिरो सम्बन्ध विकास गर्नुको साथसाथै तपाईँ आफैले पनि परमेश्वरको मार्ग निर्देशन प्राप्त गर्न संवेदनशील रहनु जरूरी छ। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
5: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
6: फोन नम्बर 40225444
4: र 40225742 40225572।
7: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
8: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
8: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
8: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
8: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान। मोबाइल 98514 24 1 41 98514 24 1 41।
0: 41 रेस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.led.nepal.com। अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
9: यो समय हो धन्यवाद बिहानी।
0: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय श्रोता, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता, आउनुहोस् अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौ।
1: प्रिय श्रोता, येशूको सन्देश कार्यक्रममा हाम्रा प्रिय प्रभु येशू ख्रीष्टको अनुग्रहबाट तपाईसँग भेट्ने मौका पाउँदा कलवरी ख्रिष्ट महिमा चर्च परिवारको तर्फबाट अति नै हर्षित र आनन्दित भएको छु र साथै आजको सन्देशमा संसारको मुक्तिदाता ख्रिष्ट येशू प्रभुको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। प्रिय श्रोता, 2000 वर्ष अगाडिको कुरा हो। इसरायलको गालिल प्रान्तको समुद्रको किनारमा आफ्नो छेउकाएको क्रममा ख्रिष्ट येशू प्रभु हिँड्नुहुँदा उहाँको पहिलो चेला पत्रुस भन्ने सिमोन र तिनको भाइ अन्द्रियास दुवै भाइलाई समुद्रमा जाल हानिरहेको देख्नुभयो, किनकि तिनीहरू जालहारी थिए। येशूले तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसको जालहारी तुल्याउनेछु। अब तिमीहरूले मानिसहरूलाई समात्नेछौ, मानिसहरूलाई परमेश्वरमा ल्याउने तथा मानिसहरूलाई परमेश्वरमा फर्काउने बनाउनेछु। तब उत्तिखेरै तुरन्तै आफ्ना जालहरू छोडेर उहाँको पछि लागे। अर्को शब्दमा तिनीहरूले आफ्ना डुंगाहरू पाखामा ल्याए अनि तिनीहरूले सबै थोक त्यागे र उहाँको पछि लागे। अनि त्यहाँबाट जाँदा जाँदै अलि पर गएपछि उहाँले अर्को दुवै भाइ जब्दियाका छोराहरू दुईजना याकुब र तिनका भाइ युहन्नालाई तिनीहरूका बाबु जब्दियासँग डुंगामा बसी आफ्ना जाल तुनिरहेका देख्नुभयो। उहाँले तुरुन्तै तिनीहरूलाई बोलाउनुभयो र तिनीहरू तुरुन्तै उत्तिखेरै डुंगा र आफ्ना बाबु जब्दियालाई ज्यामीहरूका साथमा डुंगा छोडेर तिनीहरू उहाँको पछि लागे। उनीहरूको पृष्ठभूमि माछा मार्ने भएकोले उनीहरू त्यस बेलासम्म माछा मार्ने पेसामा व्यस्त थिए। उनीहरू आफ्नो पुर्ख्यौली पेसामा नै थिए, त्यही कामबाट जीवन निर्वाह गर्दथे। उनीहरूको जीवन नै माछा मार्ने काममा बिताइरहेका थिए, उनीहरूको पुर्खाहरू त्यसरी नै जिइरहेका थिए। याकुब र युहन्ना चाहिँ सिमोन पत्रुस र तिनको भाइ अन्द्रियास चाहिँ साझेदारी भएर माछा मारेर व्यापार गर्ने पेसामा थिए। यही अवस्थामा हुँदा नै येशू प्रभुले बोलाउनुभयो र उनीहरू सबै छोडेर येशूको पछि लागेका थिए। भोलिपल्ट फिलिपलाई भेटाएर बोलाउनुभयो र भन्नुभयो, मेरो पछि लाग। नथानेल पनि फिलिपको साथमा लागेर येशूको पछि लागे। युहन्ना 1:43-51 पद कर उठाउने अड्डामा बसिरहेको मत्तीलाई पनि भेटेर मेरो पछि लाग भन्नुभयो, उत्तिखेरै उहाँको पछि लागे। मत्ती 9:9 यसरी उहाँका चेलाहरूलाई उहाँले बोलाउनु भएपछि उनीहरू सबै कुरा छोडेर उहाँको पछि लागे, यतिसम्म कि जब्दियाका छोराहरू आफ्ना बाबुलाई छोडेर उहाँले बोलाउनु भएपछि उहाँको पछि लागे। प्रिय श्रोता, आज तपाईलाई पनि येशू प्रभुले सबै थोक त्यागेर मेरो पछि लाग भनेर बोलाउँदै हुनुहुन्छ। धर्मशास्त्र बाइबल 2 कोरन्थी 6:2 उल्लेख गरेको छ, हेर ग्रहणयोग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो। श्रोता, तपाईँको मनमा अवश्य लाग्न सक्छ, येशूको पछि किन लाग्ने? धर्मशास्त्र बाइबल युहन्ना 14:6

0: यीशुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। येशु मात्र स्वर्ग जाने बाटो हुनुहुन्छ, अरू कुनै बाटो छैन। येशु प्रभु मात्र सत्य हुनुहुन्छ, अरू कुनै सत्य छैन। येशु मात्र जीवन हुनुहुन्छ, येशुसँग मात्र जीवन छ, अरू कसैसँग जीवन छैन। येशु नै सबै मानवको आशा, भरोसा, भविष्य सबै नै हुनुहुन्छ। यसकारण तपाईलाई पनि येशु प्रभु भन्दै हुनुहुन्छ, मेरो पछि लाग। प्रेसवटा येशुद्वारा मात्र स्वर्ग अर्थात परमेश्वर पिता कहाँ पुग्न सकिन्छ भन्ने कसरी हुन सक्छ? अनेकौं धर्महरू छन्, के ती सबैबाट पिता कहाँ पुग्न सक्दैन र? धर्मशास्त्र बाइबलको प्रेरित 4:12 भन्दछ, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। स्वर्गमुनि मानिसमा स्वर्ग पुर्याउने मानिसको सत्य नाम, साँचो नाम अरू कुनै पनि छैन। अर्थात् यस पृथ्वीमा, संसारमा स्वर्ग पुर्याउने नाम येशूको बाहेक कसैको नाम छैन। धर्मशास्त्र बाइबलको मत्ती 7:13-14 येशूले भन्नुभयो, साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्, किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छन्, बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँदछ र त्यो भेटाउने थोरै नै हुन्छन्। साँघुरो ढोका भनेको के हो त? जीवनमा पुर्याउने ढोका चाहिँ कस्तो हुन्छ त? जीवनमा पुर्याउने ढोका असजिलो हुन्छ, सांसारिक मानिसहरूको लागि काम नलाग्ने हुन्छ, मन पराउँदैनन्, असजिलो, कठिन हुन्छ, जसलाई चाहिँ धेरैजसो मानिसले मन पराउँदैनन्, तुच्छ ठान्छन्, यस संसारमा काम नलाग्ने देखिन्छ, मूर्खतापूर्ण देखिन्छ, धेरै जसोले मन पराउँदैनन्, किनकि कठिन हुन्छ, धेरै जसोलाई मन पर्दैन। आफ्नो खुशी, आफ्नो इच्छानुसार जीवन जिउनेहरूको लागि राम्रो हुँदैन। संसारको भीड़ले जिएको जीवन जिउन पाइँदैन। संसारको भीड़देखि अलग हुन आवश्यक हुन्छ, ख्रिष्ट येशूको लागि जिउनुपर्ने हुन्छ। आफ्नो पुरानो जीवन छोडेर नयाँ जीवनमा जिउनु पर्दछ, ख्रिस्टसँग क्रूसमा तागिएको जीवन जिउनु पर्दछ। साँघुरो ढोकाको जीवनमा सबै किसिमको कष्टहरू भेटाउनेछौ, त्यसैले त यस बाटोमा हिँड्नेहरू थोरै हुन्छन् र अनन्त जीवनमा पुर्याइन्छन्। त्यसकारण साँघुरो बाटोमा हिँडेका छैनौ भने अवश्य फराकिलो बाटोमा हिँडेका हुन्छौ। विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। केही समयको लागि देखाउन जीवलाई कष्ट दिन त सकिन्छ, जस्तै एउटै खुट्टाले उभेर तपस्या बस्नु, जीवलाई रक्तपात गर्नु, चिसो नदी, तलाउ, समुद्रको पानीमा घाँटीसम्म केही समयसम्म डुबेर बसेर कष्ट दिनु, खाना नै नखाएर तपस्या बस्नु, अनेकौं तीर्थयात्रा, व्रत, दान दक्षिणा गरेर जीवलाई सासना वा कष्ट दिनु, केही समयसम्म अनेकौं कष्ट सही टोपलेर देखाएर नाम कमाएर खुबै असल धर्मी भई टोपलेर दुनियाँलाई देखाएर मान इज्जत कमाएर यसै संसारको लागि जिएर स्वर्गको लागि मतलब नगर्ने, यसै संसारको लागि मात्र जिउने, परमेश्वरको मतलब नराख्ने, संसारको लागि जे पनि गर्ने, देखाउनलाई आज्ञाकारी जीवन जिउने, देखावटी जीवन जिएर संसारलाई हातो पार्ने जीवन धेरैले जिउने गर्दछन्। यस्तो जीवन जिउनेहरू धेरै हुन्छन्, भीड़का भीड़ हुन्छन्, जुन भीड़हरू चाहिँ विनाशमा पुर्याइनेछन्। धर्मशास्त्र बाइबलको मत्ती 3:12 भन्दछ, ती भीड़हरू भूज जस्तै ननिम्ने आगोमा जलाइनेछन्। त्यसै गरी मत्ती 11:28-30 येशू प्रभुले भन्नुहुन्छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु, मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुङ्गो छ। येशू प्रभुले भन्नुभएको कुराको मतलब, यस नष्ट हुने संसारको लागि किन यसरी दुःख कष्ट गर्ने, आउँदो संसारको लागि जिउनु पर्दछ, त्यसको लागि येशू प्रभुको पछि लाग्नु पर्दछ। यो संसार क्षणिक छ, छिटै तपाईँले यस संसारलाई छोड्नु पर्नेछ र यहाँ कमाएका सबै कुरा सहित तपाईँ पनि अवश्य नष्ट हुनुहुनेछ। येशू बिनाको जीवन विनाशको जीवन हो। धर्मशास्त्र बाइबलको लुका 12:15-21 येशू प्रभुले भन्नुभयो, होसियार रहो, सबै किसिमको लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन। आफ्नो निम्ति धन सम्पत्ति थुपार्ने तर परमेश्वरको दृष्टिमा धनी नहुने मानिसको अवस्था एउटा मूर्ख धनी मानिसको जस्तै हुनेछ, जसले जीवनभरि संसारको नष्ट हुने धन सम्पत्ति कमाउनलाई मात्र जीवन बितायो। अन्तमा उसको प्राण तुरन्तै अचानक परमेश्वरले लिइदिनुभयो। उसले कमाएको सबै धन सम्पत्ति उसको लागि व्यर्थ भयो, उसलाई त्यो कुनै कामको भएन। कतै तपाईँ पनि त्यस्तै हुनुहुन्छ कि? प्रेसवटा, संसारमा जिउनको लागि धन सम्पत्ति नचाहिने होइन, चाहिन्छ, तर परमेश्वरको लागि भन्दा धन सम्पत्ति कमाउनको लागि जिउनु भएन, किनकि यो संसारमा क्षणिक समयको लागि मात्र रहन्छौं। यस संसारमा हामी यात्रीहरू हौं, त्यसैले परमेश्वरको लागि जियौं। प्रेसवटा, के तपाईँ क्रिश्चियन हुनुहुन्छ अथवा अक्रिश्चियन हुनुहुन्छ? तपाईँ जे हुनुभए तापनि यदि तपाईँ फराकिलो र सजिलो बाटोमा हुनुहुन्छ भने पुरै फर्केर साँघुरो बाटो जो जीवनको बाटो येशु प्रभु हुनुहुन्छ सबै कुरा छोडेर उहाँको पछि लाग्नुहोस्। जीवन तपाईँको हो, आफै जान्नुहुन्छ आफू कुन बाटोमा हुनुहुन्छ, निर्णय आफै गर्नुहोस्। येशु प्रभुको अनुग्रह सदा तपाईँमा होस्। धन्यवाद।
1: हामी आशा गर्छौं आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित येशूको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया सुनिरहनुहोला।

प्रिय मित्र, हामी आज अत्यन्तै खुसी र आनन्दित छौं कि तपाईँको माझमा पवित्र शास्त्र बाइबलमा रहेको यीशुको सन्देशलाई यसरी प्रस्तुत गर्न पाइरहेका छौं। पवित्र बाइबलले भन्दछ कि स्वर्ग जाने एउटै मात्र बाटो छ। पवित्र शास्त्र बाइबलको यूहन्ना अध्याय 14 पद 6 यीशु ख्रीष्टले भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउँदैन, अर्थात् यीशुद्वारा बाहेक कोही पनि स्वर्ग जान सक्दैन। त्यसैले श्रोता, तपाईँ रहनु भएको वर्तमान अवस्था, जुन सदा सर्वदाको निम्ति मृत्युलाई, अनन्त नरक दण्डलाई प्राप्त हुने बाटोतर्फ लम्किरहेको छ, त्यसदेखि यीशु ख्रीष्ट बाहेक तपाईँलाई कसैले पनि उद्धार गर्न सक्दैन। आज नै प्रभु येशूमा विश्वास गर्नुहोस्, किनभने बाइबलले रोमी 10:9 हामीलाई बताउँदछ कि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने, आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। कृपया प्रार्थनाद्वारा येशूलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भनी स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु, मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्। आमेन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि साँच्चै नै ग्रहण गर्नुभएको छ भने, यही क्षणदेखि तपाईँले येशूसँग एक उद्योगको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुसी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com, yeshukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम ओड एन्ड लाइफ। अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन वर्ड एन्ड लाइफ।
2: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आज हप्ताको दोस्रो श्रृंखलामा। श्रोता कस्तो हुनुहुन्छ? हामी आशा गर्छौ तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। हाम्रा कार्यक्रमहरू सुनेर तपाईँका थुप्रै प्रतिक्रिया प्राप्त भएका छन्। हामी तपाईँलाई त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ। कार्यक्रम प्रति अझै केही सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई अवश्य लेख्नुहोस्। हामी कार्यक्रमको अन्तमा हाम्रो ठेगाना दिनेछौ। उक्त ठेगानामा तपाईँले आफ्नो प्रार्थनाको विषयहरू हामीलाई लेखी पठाउन सक्नुहुनेछ। श्रोता लौ त अब लागौं आजको विषयतर्फ। हामी हिजोको श्रृंखलाको बाँकी अंश आजको श्रृंखलामा तपाईँका लागि लिएर प्रस्तुत भएका छौं। हामीले हिजोको श्रृंखलामा हामी एउटा दौड़मा छौं, दौड़ मात्र होइनौं तर कसैले हामीलाई वाच गरिरहेको छ अथवा हेरिरहेको छ भन्ने विषयमा पास्टर विनय भण्डारीज्यूबाट अर्थपूर्ण वचन सुनेका थियौं। हामी हिजोको श्रृंखलाको बाँकी अंश आजको श्रृंखलामा तपाईँको लागि प्रस्तुत गर्दैछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: एन्ड सिन, किनभने नि यो बाइबलले के भन्दछ, हर किसिमका कोही कोही विश्वासीहरूले यो त मैले राख्दा हुन्छ, तर बाइबलले के भन्दछ, चर्को स्वरले भन्नु त हर किसिमका भन्नुहोस् मतलब सबै भनेपछि नि ग्रिक, हिब्रू, नेपाली, बङ्गाली, तेलुगु, साउथ इन्डियन सबै भाषामा सबै भनेको चाहिँ के हो, सबै हो। त्यो क्याटेगोराइज गर्ने काम नै छैन, वर्गीकरण गर्ने काम नै छैन। परमेश्वरको वचनले के भन्दछ, सिंह तिमीहरू दौड़मा छ हो, तिमीहरूलाई यता केले अल्झाउँदैछ, उता केले अल्झाउँदैछ, पछाडिबाट केले अल्झाउँदैछ, तर याद गर यो कुरा हटाऊ, किनभने यदि हटाएन भने चाहिँ नि यो किसिमको बोझ, यो किसिमको वेट, यो किसिमको पापले चाहिँ नि तिमीहरूलाई के गर्ने रहेछ अरे, के अरे दौड़मा बाधा गर्ने रहेछ। अझै एउटा अङ्ग्रेजी अनुवादले के भन्दछ, इट विल स्लो यु डाउन, तिमीहरूलाई ढिला गराइदिन्छ। कोही कोही विश्वासीले अझैसम्म त म यहाँ पुग्नु पर्ने, अझैसम्म त म यहाँ पुग्नु पर्ने, तर कोही कोही बेला त्यो बाधाहरू, त्यो बोझहरू, त्यो वेटहरू, त्यो पापहरू हामीले एसाइड नगरेको कारणले गर्दाखेरि, हामीले त्यसलाई नपन्छाएको कारणले गर्दा इट विल स्लो यु डाउन। अरू चाहिँ नि चिताको स्पिडमा कुद्दै गर्दा तपाईँ के को स्पिडमा कुद्दैछ, ठटरीको स्पिडमा कुद्दैछ। अरू मजाले दौडिँदैछ किनभने उनीहरूको वरिपरि भएको सबै बोझहरू, बोझ सबैले भन्दा बोझ भन्नुहोस् त। अनि कोही कोही बेला नि अब मानिलियो दौडमा दौडिएको छु, होइन म त नि स्पोर्ट सु लाउँदिनँ कि, म त हिल लाउँछु भनेर गयो भने त नि डिस्क्वालिफाई हुन्छ, दे विल बी डिस्क्वालिफाई फ्रम द रेस। कोही कोही बेला नि हामीलाई बाधा मात्रै होइन, वेन वी ह्याभ दिस काइन्ड अफ अ वेट, दिस काइन्ड अफ अ सिन, इट नट ओन्ली हिन्डर्स, इट नट ओन्ली स्लो डाउन आवर रेस, बट समटाइम इट विल डिस्क्वालिफाई अस। अब परमेश्वरले के तपाईँलाई नरक पठाउनुहुन्छ, होइन। कोही कोही मान्छेलाई परमेश्वरले के हो थाहा छ, तपाईँलाई प्रयोग गर्नका लागि नि परमेश्वरले त्यही पाप बोकेर नि 5 किलोमिटर हिँडेको मन पठाउनुहुन्न, यही नै त्यो पापहरू छोडेर परमेश्वरको राज्यमा अगाडि बढेको मन पराउनुहुन्छ। आमेन, हालेलुया। अनि त्यो बोझहरू चाहिँ नि बाहिरी पनि हुन्छ अनि भित्री पनि हुन्छ। हेर्नुहोस् त, वेट चाहिँ नि त्यो गरुङ्गोपन, त्यो पापहरू चाहिँ नि बाहिरीको पाप पनि हुन्छ, व्यभिचार, मूर्ति पूजा, चोरी, डकैती, अनादर, यो बाहिरीको कुरा भयो, तर भित्रीको कुरो तितोपन, क्षमा नदिने। जब पनि नि कुनै पनि दौडमा भएको व्यक्तिले, आत्मिक दौडमा भएको व्यक्तिले नि उनीहरूको जीवनमा तितोपन बोकेको छ भने नि म तपाईँलाई उत्साह गर्न चाहन्छु, तितोपन र क्षमादान नदिने व्यक्तिको जीवनमा परमेश्वरले राखिदिएको दौडलाई नि जहिले पनि बाधा पुर्याउँछ, जहिले पनि बाधा पुर्याउँछ। कोही कोही बेला क्षमादान कस्तो लाग्छ हामीलाई थाहा छ, हलुका लाग्छ। क्षमादान हामीलाई कस्तो लाग्छ अरे, हलुका लाग्छ। म यहाँ एउटा कुरालाई हेर्दैछु, रमेश यता एकछिन आउनु त बाबु, यो कसैले मलाई दिउँ त, कतिको गरौँ छ यो गरौँ छ बोक ल यसरी बोक कोही कोही बेला हामीलाई समाधानको समाधान नदिनु नि यो हलुका जस्तो लाग्छ तर यसरी तपाईँ धेरै बेरसम्म बोक्नु सक्नुहुन्छ सक्दैन मान्छेले तपाईँलाई समाधान बोकेर हिँड्नु छ नि लामो समयसम्म नि समाधान नदिनु छ नि त्यो ब्यागेज हो त्यो ब्यागेजलाई बोकेर लामो समयसम्म ऊ हिँड्नु सक्दैन एकछिनबाट गल्छ गल्न थाल्यो नि जति नै स्मार्ट भयो भने पनि नि अनफर्गिभनेस र तितोपन चाहिँ नि इट इज द वेट यसलाई बिसाउन आवश्यक छ कमन आमेन त्यसले पो मेरो मन दुखाइदिएको त त्यसले पो मेरो विरोध गरेको त त्यसले पो मेरो आवर लगिदिएको त अहिले त आवरको कुरो हुन्छ नि त यहाँ त यहाँ त धेरै त आवरको कुरो हुन्छ यहाँ त हेर्नुहोस् है तर याद गर्नुहोस् त्यो ब्यागेज बोकेर चाहिँ नि तपाईँ लामो समयसम्म जान सक्नुहुन्न उसले कति नै लामो समयसम्म बोक्न सक्छ हार्डली आधी घन्टा त्योभन्दा त सक्दैन सक्दैन अझै अस्ति हाम्रो घरमा शान्त भाइले उयो फेरिदिनु भयो माथिको लाइट फेरिदिनु भयो फ्यान अनि पास्टर भाउ मलाई अलिकति हेल्प गर्नु नि भन्नुभयो कि अनि मैले गएर हेल्प गरेको यस्तो बोकेको कि एक मिनटमा त नि के भएछ थाहा छ मेरो देब्रे हात पो गएछ एक मिनटमा त फेरि अर्को त्यो बोकेर हिँड्नु नि कति गाह्रो परेको हामीलाई कति गाह्रो परेको क्षमादान दिनुहोस् है मण्डली आमेन यो त मेरो मौलिक अधिकार हो यो त मेरो म त हुँदै हुँदैन हुँदै हुँदैन तर यो बाइबलले के भन्दैछ तिमीहरू त दौडमा छौ तिमीले त यो वेट बोकेर हिँड्नु हुँदैन इङ्ग्लिसले के भन्दैछ ले साइड अल द वेट इन द सिन के भन्दैछ पन्छ्याउ सबैले भन्दा पन्छ्याउ कमन मण्डलीले पन्छ्याउ भन्नुहोस् त मैले मेरो किताबमा पनि लेखेको छु इफ यु वान्ट टु वक फार एन्ड फास्ट वक लाइटली आमेन हेर्नुहोस् है ट्राभल लाइट जति म टाढा जानु छ नि जति म छिटो हिँड्नु छ नि म के गर्नुपर्छ थाहा छ कोर्टमा दौडिनु हुँदैन मलाई अल्झाउँदै नअल्झाउने स्पोर्ट्स ड्रेस लगाएर म हिँड्न आवश्यक छ कोही कोही बेला कौशिला र म हामी बाहिर वाकिङमा हिँड्छौँ वाकिङमा हिँड्दा पनि सु लाएर हिँड्नु नि चप्पल पेलेट पेलेट पेलेट पेलेट पेलेट पेलेट गर्दै हिँड्छौँ सबै हेर्छन् वाकिङमा हिँडेको अरे कसरी अरे चप्पल पड्काउँदै पो हिँड्छन् हामी विश्वासी पनि त्यस्तै छौँ तर याद गर्नुहोस् है दौडमा चाहिँ नै प्रोटोकल हुन्छ अब उसको देब्रे हात अलिक पछाडि आउँदैछ पास्टरले भनेको र मात्रै नभए अर्काले भनेको त अघि नै हेर्नुहोस् है तर अब राखौँ त अब राखौँ त अब ऊ टाढा र छिटो पुग्ने हो भने चाहिँ नि उसैले आफ्नो जीवनमा भएको सबै कुरोलाई हटाएर नि लाइट हिँड्न आवश्यक छ आफैलाई हलुका बनाएर क्षमादानले के गर्छ थाहा छ तपाईँलाई हलुका बनाउँछ वाट अनको फर्गिभनेस डज इट विल लाइट यु सो इनफ यु क्यान वक फास्ट एन्ड फार तपाईँ यति टाढा जान सक्नुहुन्छ कोही कोही विश्वासी नै क्षमादान नदिएको कारणले गर्दाखेरि नि उनीहरू परमेश्वरको लागि कति पनि माइल हिँड्न सक्दैन प्रभुको योजना उनीहरूले पूरा गर्न सक्दैन मण्डली म तपाईँलाई उत्साह गर्न चाहँदछु यो पेर अब धेरै एकजना प्रभुको दास हुनुहुन्छ हिब्रूको मण्डलीलाई लेखेको पत्र कसले लेख्यो भनेको छैन तर यो पौलले किनभने उसको लेखाइको प्याटर्न चाहिँ नि 13 पत्र र यो मिल्छ अनि कुनै व्यक्तिको भने पुरानो नियमको त्यति ज्ञान नै थिएन तर अहिले सेफ्टीको लागिलाई त्यो क्लिप निकालेर भाइरल नबनाऊ भनेर हिब्रूको लेखक भन्दैछु म हिब्रूको लेखकले के भन्दैछ गरौँ पन हटाइदेऊ है आमेन पुरानो नियममा के हुन्थ्यो थाहा छ? जब तिमीहरू प्रतिज्ञाको देशमा आउँछौ नि, त्यो प्रतिज्ञाको देशमा तिमीले 7 राष्ट्रहरू भेटाउनेछौ, तिनीहरूलाई पन्छाऊ अनि मात्रै तिमीले यो आशिषको अनुभव गर्न पाउँछौ। पन्छाएन भने चाहिँ नि एक दिन यो राष्ट्रहरू चाहिँ नि तिमीहरूको लागिलाई काँडा बनिन्छ, बाधा बनिन्छ, तिमीहरूको लागिलाई हो पासो बनिन्छ। तर नयाँ नियममा नि अब परमेश्वरले हामीलाई के आज्ञा गर्नुभयो थाहा छ? पुरानो नियममा उनीहरूले हटाउन पर्थ्यो, त्यो युद्ध गरेर हटाउनु पर्थ्यो। नयाँ नियममा चाहिँ हामीलाई हर किसिमको बोझहरू के गर्न आवश्यक छ? हटाउन आवश्यक छ। वी निड टु रिमुभ ऑल द हिन्ड्रेन्स, ऑल द वेट एन्ड ऑल द सिन। कम अन मण्डल, आमेन। सबैले भन्नु न आमेन। सबै अनप्याक ऑल योर एंगर्स, एनवी, bitterness, because it's heavy burden to carry. कसैले पनि बोक्न सक्दैन, कसैले पनि बोक्न सक्दैन। म तपाईँलाई उत्साह गर्न चाहन्छु, जहिले पनि आफैलाई नि लाइट बनाउनुहोस्, हलुका बनाउनुहोस्। कोही कोही बेला अरूलाई क्षमादान गर्दै गर्दा तपाईँलाई कस्तो लाग्छ? कमजोर लाग्छ होला। तर कमजोर सबैले भन्छ, कमजोर होइन भन्नुहोस् त, आफैलाई हलुका बनाएको। When we forgive other people, it is not the indicator that we are weak. It means like we are making ourselves light. We are not carrying all the weight and the sin. जसले चाहिँ हामीलाई के गर्दैछ? स्लो गराउँदैछ। जसले हामीलाई के गराउँदैछ? ढिलो गराउँदैछ। जसले हामीलाई हेभी गराउँदैछ। जसले हाम्रो दौडलाई के गर्दैछ? बाधा गर्दैछ। मण्डली, म तपाईँलाई उत्साह गर्न, परमेश्वरको योजना तपाईँले पूरा गर्ने हो भने चाहिँ नि तपाईँले हर किसिमको बोझहरूलाई नि के गर्न पर्छ? साइड लगाउन आवश्यक छ।
2: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको रुइरहेको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको रुइरहेको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने, आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने, तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 98838 44 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हुनुहुन्छ।

प्रेषिता जयमसी तथा नमस्ते प्रेषिता सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मिनी कुमार राई नयाँ सिटी चर्चबाट तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रेषिता सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गइरहेको छु। दोस्रो राजा 8:1 पढ्छु। दोस्रो राजा 8:1 तब जुन स्त्रीको छोरालाई एलिसाले जीवित पारेका थिए ती स्त्रीलाई उनले भने, उठ तिमी र तिम्रो घरना जाऊ र जहाँ बसोबास गर्न सक्छौ त्यहाँ बसोबास गर, किनकि परमप्रभुले अनिकाल डाक्नु भएको छ र त्यो चाहिँ 7 वर्षसम्म यस देशमा पर्नेछ। आमिन। प्रेषिता यहाँनिर इजरायल यहुदीहरूको देशमा मुलुकमा, हुन त इजरायल 2 भाग भएर बाँडिएको छ, 2 भागमा परमेश्वरको मानिसहरू छन् यहाँनिर, तर पनि इजरायलीहरू 2 भाग बाँडिएको भए तापनि व्यवस्था चाहिँ एउटै हो। तर इजरायलमा चाहिँ जसको राजधानी सामरियालाई बनाए यरुसलेम हुनुपर्ने ठाउँमा उनीहरू गल्ती नै गल्ती गरेको भए तापनि यहाँ पनि कोही कोही मानिसहरू अथवा कति मानिसहरू ठिक छन् र यी मानिसहरू है देशव्यापी रूपमा नभएर व्यक्ति विशेषमा भर परेको हामी देख्छौ। हामी कुन देशमा कहाँ छौ, कुन घरमा कहाँ काम गर्छौ भन्ने कुरो भन्दा पनि हाम्रो सम्बन्ध परमेश्वरसँग कस्तो छ, व्यक्तिगत सम्बन्ध, त्यो चाहिँ त्यसमा भर पर्छ। यहाँनिर सुनेमी भन्ने स्त्रीको विषयमा हामीहरू पाउँछौ। यहाँनिर यो नारीलाई, औरतलाई, जसको छोरा एक दिन मरेको थियो अनि जसको छोरालाई एलिसा गम्बक्ताले बहुराएको पनि हो, जिउँदो बनाइदियो, अनि त्यो औरतलाई यहाँनिर यहाँ के भन्दैछ भने, तिमी अगमवक्ता एलिसाले के भन्दैछ भने, अब यो देशमा, यो मुलुकमा 7 वर्षसम्मको अनिकाल पर्न गइरहेको छ। यो 7 वर्षको अनिकालमा, त्यो अनिकालबाट बाँच्नको लागि तिमी अब अर्कै देशमा जाऊ अथवा कुनै देशमा जाऊ भनेर भन्दैछ। अहिले हामीले पढ्यौँ भनेर, तिमी र तिम्रो घरना जहाँ बसोबास गर्न सक्छौ त्यही बसोबास गर भनेर भन्दैछ। जानु जहाँ तिमीलाई तिमी सक्छौ त्यहाँ जाऊ, कुनै देशमा, कुनै ठाउँमा जाऊ, यो देशमा नबस। अनि ऊ गयो। प्रेषिता, तपाईँ हामीले असल काम, परमेश्वरलाई मनपर्ने काम गरेका छौ भने परमेश्वरले हामीलाई उहाँलाई मनपर्ने कुराहरू अथवा हामीलाई सुरक्षा हुने, हामीलाई असल लाग्ने कुराहरू हामीलाई प्रकट पनि गर्नुहुन्छ। यहाँनिर हामीले के पाउँछ भने, परमेश्वरको दासले यो औरतलाई समयमै भन्यो, तिमी यो मुलुकबाट भाग, यस देशबाट भाग, किनभने यहाँनिर अब सङ्कट आउँदैछ, महामारी आउँदैछ। तपाईँ र मैले पनि परमेश्वरलाई मनपर्ने काम गरेका छौँ भने तपाईँ र मलाई परमेश्वरले बचाउनुहुन्छ। आउँदो समयहरूमा हुने घटनाहरूबाट परमेश्वरले तपाईँ र मलाई बचाउन सक्नुहुन्छ। चिनी औरतलाई अगमवक्ता एलिसाले आउनेवाला समयको लागि पहिल्यै भन्यो, तिमी यहाँबाट सर बाँच, र उसले त्यसै नै गर्यो। यो संसारमा तपाईँ र मलाई पनि, यो संसार परदेश भएको भए तापनि तपाईँ र मलाई हरेक दिन हर पल सुरक्षा चाहिन्छ, दया चाहिन्छ, कसैको काम भनौँ, कमाई भनौँ, स्वस्थ भनौँ, माया प्रेम चाहिन्छ। यो सुनिनी औरतलाई अगमवक्ता एलिसाले किन यसरी भने त भन्दाखेरि, उसले ऊ धर्मी भन्दा पनि साह्रै ठुलो असल काम, अरूभन्दा धर्मी त ऊ थिएन होला, जनसाधारण मध्यमै ऊ पनि पर्छ। तर हामीले यसको विषयमा 4 अध्यायमा, यही दोस्रो राज्यको 4 अध्यायमा पढ्दाखेरि के पाउँछ भने, म दोस्रो राज्यको 4 अध्यायमा अलिकति पढ्छु, 8-11 पढ्छु। उसले के गरेको रहेछ भन्दाखेरि, किन उसलाई आउनेवाला सङ्कटहरू, 7 वर्षको अनिकाल भनेको मामुली होइन, अनिकाल त्यहाँनिर अनिकाल मात्रै थिएन, युद्ध, महायुद्ध, सङ्कट, समस्या अनेक है, अनिकाल त न्यू मात्र

समयमा हामीले पढेको पनि थियौं अनि साँच्चै नै तपाईँ र मैले परमेश्वरले भन्नुभएको कुरो नगरेर आफूलाई मन माने आफूलाई मन लाग्ने खुसी लाग्ने रमाट गर्ने कुराहरू मात्रै गर्यो भने यस्तो हुनु सक्छ, यस्तो संकटहरू निम्तिएर आउन सक्छ। छ महिना एक वर्ष पानी बन्द भयो भने है बेसी पानी पर्यो भने अथवा पानी परेन भने कस्तो संकट हुन्छ, यहाँ सात वर्षसम्म अनिकाल भन्दैछ। तपाईँ र म साह्रै ढिट पनि हुनुहुँदैन, अटेरी गर्नु हुँदैन। आज तपाईँ र मलाई पर्याप्त छ भन्दैमा हामीले जे पायो त्यो बोल्नु पनि हुँदैन, किनभने तपाईँ र मैले बोलेको गरेको कुरोले हामीले आउँदो समयमा संकटहरू निम्ताएका हुन्छौं। हामीले यही दोस्रो राजाको छ अध्यायमा पढ्यो भने एकजना भयानक मानिस अथवा बडा हाकिम अधिकारी मानिसले लापरवाहीसँग अगमवक्तासँग अगमवक्ताले भनेको कुरोलाई साह्रै विरोध त गरेको होइन तर हल्कासँगले लिएको थियो, हुँदैन केही हुँदैन भने जस्तो पाराले है परमेश्वरले गर्नु सक्दैन अथवा गर्नै पर्दैन भने जस्तो हल्का उसलाई अगमवक्ताले त्यति नै बेर भन्यो, जे भने त्यही कुरा भयो अथवा ऊ मर्नु पर्यो, उसको वरिपरि सुरक्षाको सेनाहरू अथवा उहाँकै सुरक्षामा रहने आदरको योग्य आदरमा बसेको अधिकारमा बसेको मान्छे अनायासै जब सुदिन फर्क्यो अनि कालहरू शङ्कर समस्याहरू हटिसकेको बेलामा ऊ त्यतिखेर मर्नु पर्यो, प्रशस्त अन्न भएको बेलामा ऊ मर्नु पर्यो, अनि कालमा दुःख गरेर बाँच्यो प्रशस्त आएको बेला मर्नु पर्यो। भिडभाडमा दोस्रो राजा छ अध्यायको 24 र 25 पदमा हामीहरू पाउँछौं, त्यहाँनिर उसले भिडभाडमा ठुलो संकट भोगेर उसले विपद भोगेर मर्नु पर्यो। तपाईँ र मेरो सुरक्षा परमेश्वरमा हो, हामीले मान्छेको सानेमा घमनसँगले बोल्नु हुँदैन, हामीलाई हुन त कति मान्छेको बुद्धि हुँदैन, आदर योग्य मानिसहरू अधिकार र आदरको ठाउँमा सुरक्षित ठाउँमा हामी धनी मानी भए तापनि कतिले हामीलाई नचिनेर अथवा बोल्दाखेरि हेपेर बोल्नु सक्छ, दुस्साहसी मानिसहरू पनि हुन्छन् उनीहरूले यस्तो गर्छन्, तर हामीले चुपलाएर बस्नु पर्ने हुन्छ। झोक चलेको बेलामा रिस उठेको बेलामा मौकामा हामीले बोलिहाल्यो भने त्यस्तो संकटहरू धर्मी जनसँग बाँच्नु बोल्नु हुँदैन है, जसरी अधिकारीहरूसँग पनि गर्नु हुँदैन त्यस्तै धर्मी जनलाई पनि परमेश्वरले त्यो अधिकार दिनुभएको छ। उसले परमेश्वरले हुन्छ भनेको ठाउँमा उसले हुँदैन भन्थ्यो, अधिकारसँग बोल्दियो अथवा प्रमाण सानोतिनो प्रमाण देखेर हुँदैन भन्थ्यो, जबकि परमेश्वरमा सबै कुरो सम्भव छ त्यसले गर्दा ऊ मर्नु पर्यो भन्ने कुरो दोस्रो राजा 6:24-25 हामीलाई बताउँछ। तपाईँ हामीले होसियार गर्नुपर्छ, अहिले हामीलाई सम्पन्न छौ सुरक्षित छौ भन्दैमा है, हामी ठुलो देश धनी देश ठुलो मान्छे धनी मान्छे भन्दैमा है, हाम्रो शत्रु कोही छैन भन्दैमा गर्नुहुन्छ के हुन्छ हुन्छ भोलि, र यहाँनिर हामी के पढ्न सक्छौ पाउन सक्छौ भने विशेष गरिकन दोस्रो राजाको 4:8-11 चाहिँ म अलिकति पढ्छु। पहिलो राजा 4:8-11 म अलिकति पढ्छु। अनि एक दिन यस्तो भयो, एलिसा सुनेम गए जहाँ एउटी प्रतिष्ठित स्त्री थिइन्, तिनले उनलाई खाना खाना कर लगाइन्, अनि यस्तो भयो जब जब उनी त्यहाँबाट भएर जान्थे तब तब उनी खाना खाना त्यतातिर लाग्थे, अनि तिनले आफ्ना पतिलाई भनिन् म तपाईँलाई विन्ती गर्छु हेर्नुहोस् म जान्दछु लगातार हामीबाट भएर जाने यी व्यक्ति त परमेश्वरको पवित्र जन नै हुन्, म तपाईँलाई विन्ती गर्छु हामी भित्ता गाँसेर एउटा सानो कौशीको कोठा बनाइदिउ र त्यहाँ उनका निम्ति एउटा पलङ एउटा टेबल एउटा कुर्सी एउटा सामदान राखिदिउ, अनि यस्तो हुनेछ जब उनी हामी कहाँ आउँछन् तब उनी यही बस्ने गरून्, अनि एक दिन यस्तो भयो उनी त्यहाँ आए तब कौशीको कोठामा पसे र त्यही बसे। आमिन। र नभन्दै पहिला पनि अब धर्मी अब अगमवक्ता भएकोले गर्दा उनीहरूको वेशभूषा अलग्गै हुन्थ्यो, चिन्थ्यो, आदर गर्थ्यो, अहिले हाम्रो चलनमा पनि त्यस्तै हो है, वेशभूषाद्वारा चिन्छौ व्यवहारले पनि चिन्छौ र राम्रो व्यवहार गर्छौ, एलिसालाई पनि त्यस्तै गर्यो, अनि उनीहरू श्रीमान श्रीमती सल्लाह गरेर एउटा कोठा तयारी गरिदियो, आफ्नै घरभित्र भनेको छैन यो, बाहिरपट्टि बस्ने खाने है आरामको लागि, अनि उसको साथमा गेजी भन्ने सहायक सहकर्मी पनि थियो, आउँथ्यो जान्थ्यो खान्थ्यो बस्थ्यो सुविधा थियो, यो गुण उनीहरूमा रहेको थियो, यो गुणले गर्दा अहिले हामीले पढिहाल्यौं 8:00 आउनेवाला समयको लागि, हुनु त त्यति बेला पनि उसले ठुलो गुण त गर्यो अगमवक्ताले, तर आउनेवाला दिनमा ठुलो संकट आउँदैछ देशमा, तिमीहरू यसो उसो गर भनेर बताइदियो, अनि ऊ अनिकालको बेलामा अनिकाल देख्नु परेन। तपाईँ र मैले परमेश्वरको जनसँग मण्डलीसँग चर्चसँग
परमेश्वरको सेवा गर्नेसँग कस्तो व्यवहार

गर्दैछौ। परमेश्वर सम्बन्धी सिक्ने, सिकाउने, बोल्ने, बताउने, प्रार्थना गर्नेहरूसँग राम्रै व्यवहार गर्दैछौ कि उनीहरूले त केही गर्नु सक्दैन भनेर हामीले हेपेर व्यवहार गर्दैछौ? आज नै निर्णय गर्नुपर्छ, किनभने दोस्रो राजा 6:24-25 पदमा अघि मैले भनिहाले, शक्तिशाली, सम्पन्न, सुरक्षित है अधिकारी चाहिँ मर्नु पर्यो है, दुःखको दिनमा बाँचिरहेको थियो, सेवा गरे उसले सबै अन्तमा मर्नु पर्यो। तपाईँ र मैले आज जे गर्छौ पछि त्यस्तै भोग्नुपर्छ। उसले, यो अधिकारीले धेरै ठूलो गल्ती त गरेको थिएन, आवश्यक कुरा भनेको मात्रै हो। उसले जे उसको विचारमा आयो उसले भनेको कुरो जायज पनि हो, किनभने उसले परमेश्वरको वचन जानेको थिएन, बुझेको थिएन, यस्तो त हुन सक्दैन भन्ने कुरो ठिकै पनि हो होइन। आज मान्छेहरू बाटोमा खसेको अन्नको दाना टिपेर खाँदैछ, अन्न भन्ने कुरो नाम निशानै छैन। आजको भोलि अब त्यसै अन्न बाँड्दैछ होइन, एक पैसा दुई पैसामा अब दिन्छ भन्दा त नहुने कुरो हो नि त, अन्न त छैन, छ भने पनि ल्याउनु गाह्रो पर्छ, कुनै देशबाट ल्याउनु पर्ने है। धेरै असम्भव कुरो विचार बुद्धिमानी मान्छे हो, धनी ज्ञानी मान्छे, तर दण्ड पाउनु। तपाईँलाई मैले होसियार गर्नुपर्छ, परमेश्वरको मान्छे र परमेश्वर सम्बन्धी विषयमा, धर्मशास्त्र विषयमा बोल्दा हामीले होसियार गर्नुपर्छ। कुनै पनि धर्मशास्त्र होस्, कुनै पनि व्यक्ति होस्, सबै मान्छेको आदर गर भनेको कारण त्यही नै हो। हितसमा, रोमीमा सबै मान्छेलाई आदर, पहिला सुरु परमेश्वरलाई र सबै मान्छेलाई आदर गर्नुपर्छ। नत्र भने तपाईँ र मलाई झोक चलिरहेको छ, रिस उठिरहेको छ भने है होसियार गर्नुपर्छ, त्यसले हामीलाई समयमा संकट ल्याउन सक्छ। एलिसालाई पछि के हुन्छ, वर्तमानमा के छ थाहा थियो, तपाईँ र म पनि परमेश्वरको जनहरूलाई अहिले के भइरहेको छ र पछि के हुन्छ भन्ने कुरो थाहा हुन्छ। हामीले त्यस अनुसार जीवन बिताउनु पर्छ। हामी विश्वासीहरू, सेवक सेवकाहरू भेला हुँदाखेरि खानु पिउनु मात्रै ठुलो कुरो होइन, खाना पिनाको लागि तिमीहरूको आफ्नै घर छैन र भनेको छ, खानै हुँदैन पिउनै हुँदैन भेला हुँदा भनेको होइन, प्रार्थना र वचन मात्रै गर्नुपर्छ भनेको, तर प्रार्थना र वचनलाई हामीले प्राथमिकता दिनुपर्छ। हाम्रो सेवा गर्नेहरूको काम पनि यहाँ छ, तर अरूले पनि होसियार गर्नुपर्छ भन्ने कुरो यहाँ दर्शाएको छ। यसैलाई हामीले सफलता र उन्नतिको सन्देशको रूपमा लिन सक्छौ। 8:1 एलिसाले यो नारीलाई, यो परिवारलाई भन्यो, परिवारै तिमी कहीँ जाऊ, केही गर, किनभने बाँच्ने काम गर, किनभने देशमा अनिकाल आउँदैछ। अनि परमेश्वरले ठूलो काम यिनीहरूको लागि गर्नुभएको छ। आज तपाईँ र मैले पनि हामी र हाम्रो भविष्य, म र मेरो परिवारको लागि, सुरक्षाको लागि काम गर्नुपर्छ। विश्वव्यापी रूपमा संकट, समस्या, महामारी आउँदैछ। यति बेर तपाईँ र मैले टेरेनौ, हाम्रो मुलुकमा त केही पनि हुँदैन, ढुक्कै छ भनेर बस्यौँ भने के हुन्छ कसो हुन्छ? अति भयानक अनिकाल भनेको छ यो है। प्रकाशको किताबमा पढ्दाखेरि अनिकाल अनि पुरानो नियम र नयाँ नियम दुईटामा अनिकाल भन्ने कुरो घरिघरि आउने कुरो, यो भुइँचालो पनि घरिघरि आउने, यो महामारी बाढ पहिरोहरू आउने कुरो हो। आज राम्रो छ भोलि के हुन्छ, जे पनि हुन सक्छ, जहाँ पनि है मान्छे पनि त्यस्तै हो। आज राम्रो सम्बन्ध नहुन्छ, भोलि आफ्नै परिवारबाट के हुन सक्छ, आफ्नो देशमा, अरू देशमा। तपाईँ र मैले आज नै परमेश्वर र उनीहरूको मान्छेहरूसँग राम्रो व्यवहार गर्नुपर्छ। अनि 7 वर्षसम्म बाहिर गयो, 7 वर्ष लाग्दा नलाग्दा फर्केर पनि आयो, अनि परमेश्वरको दयाले आफ्नो देशमा फर्केर आउँदा उसले जस्तोको त्यस्तै पायो, आफ्नो जमिन घर सबै पायो। परमेश्वरले ठिक ठिक मिलाइदिनु भएको थियो, सबै कुरो मिलाइदिनु भएको थियो। कसरी परमेश्वरले त्यो परिवारमा ती भन तरिकाले अनुग्रह गर्नुभएको हामी यसरी पाउँछौ। उसले राजालाई भेट्यो, सुनिमी औरतले, अनि घर जमिन 7 वर्षसम्म बाहिर बसेको, त्यसलाई फेरि पनि केही न केही नवीकरण गर्नुपर्ने, पाउनु पर्ने अधिकार हुन्छ। जाँदाखेरि साँच्चै नै राजासँग परमेश्वरको जनलाई पनि भेटायो, अनि बातचित भयो, अनि परमेश्वरको जनले यिनै विधवाको कुरा, यिनै विधवाको छोरालाई बौराको एलिसाले, अगमवक्ताले भन्ने कुरो बताइदियो। किनभने राजाले एलिसाले के गर्यो भनेर सोध्दै थियो, र उसले बतायो, तपाईँ र मैले पनि सबै कुरो संजोग जस्तो लाग्छ, तर परमेश्वरको हात, परमेश्वरको काम हो। उसले परमेश्वरको जनलाई एक दिन आदर गरेको थियो, खानपिन गरेको थियो। तपाईँ र मेरो हातले मानिसहरूलाई सेवा गरेको, सहायता गरेको, सुरक्षा दिएको, असल बोलेको कहीँ पनि कुरो जाँदैन। प्रभु यीशु मसीहले भन्नुभयो, मेरो नाममा आउनेलाई एक प्याला, एक ग्लास भनौँ, एक कप भनौँ, अथवा एक प्याला पानी दिएको पनि हिसाब राख्छु भन्नुभएको छ। खानापिना दिएरै ठुलो कुरो हुन्छ भनेको त होइन, तर आवश्यक अनुसारको सहायता हामीले यति बेर गर्यौँ भने कुनै पनि ठाउँमा
अवसर परेको ठाउँमा दिल्मीमा आएर खाँचा गरौ अनिकाल जोसुकै मान्छे होस् जसुकै होस् खाँचो परेकोमा अवसर परेको ठाउँमा कसैले हामीलाई सहायता माग्यो भने है ऋण काटेर दिनु पर्दैन आफूलाई पुऱ्याएर हेरेर थोरै दिने जति सक्छौ दिनुपर्छ एकैजनाले सबै पुर्याउनु सक्दैन तर दिनुपर्छ गर्नुपर्छ अनि भलाइ हुन्छ परमेश्वरले हिसाब राख्नुहुन्छ त्यो सुनेमी स्त्रीलाई राम्रो भयो फर्केर आउनु पायो आफ्नो घर जमिन पायो सात वर्षको अनिकाल भोग्नु परेन आज मत्तीको 24 अध्याय लुकाको 21 मर्कुसको 13 अध्यायमा र पुरानो नियमदेखि लिएर उदाहरण दिँदै नयाँ नियममा सात वर्षको अथवा सात वर्षको संकट र महासंकट दानिलको किताबमा त्यसलाई दुईपल्ट दुई भाग पनि गरेको छ 42-42 महिना 3.5-3.5 वर्ष जम्मा 7 वर्ष आउँदैछ अनिकाल युद्ध संकट समस्या केही पनि हुँदैन भनेर बस्यो भने त्यही भएर गाह्रो पर्छ आज तपाईँ र मैले मण्डली खोज्ने चर्च खोज्ने जुन चर्चमा राम्रो लाग्छ त्यही चर्च जाने जहाँ आफूलाई स्वागत हुन्छ भाषा मिल्छ वेशभूषा बातचित मिल्छ त्यही जाने सुविधा हुने चर्चै जानुपर्छ भन्ने पनि छैन बाइबल लिएर पढ्ने बुझ्ने आफ्नो मनमा प्रभुलाई आदर गर्ने चर्च भएपछि जुन चर्च क्रिस्चियन भएपछि सबै क्रिस्चियनले एकै ठाउँमा भोट हाल्नुपर्छ भन्ने कुरोबाट जोगिनुपर्छ त्यो चाहिँ खतरनाक हुन्छ विश्वमा अहिले चुनावको विषयमा चाहिँ हामीले होसियार गर्नुपर्छ सबै क्रिस्चियनले एक ठाउँमा हालौँ र शान्ति ल्याउँ भन्ने कुरो गर्यो भने चाहिँ त्यो खतरा हुन्छ त्यतातिर चाहिँ नजाने चुनाव भोट हाल्नु हुँदैन चुनावमा हाल्नु हुँदैन भनेको चाहिँ होइन हाल्ने तर त्यसमा एक हुने होइन त्यो चाहिँ संसारी एकता हो त्यसले हामीलाई संकट ल्याउँछ तर तपाईँ र मैले प्रभु यीशुमसीहलाई हृदयमा विश्वास गर्ने अनि ग्रहण गर्ने अनि प्रभुले तपाईँ र मलाई सहायता गर्नुहुन्छ अहिले गरेको पछि निस्किन्छ भोलि होला हप्ता दिन लाग्छ महिना दिन वर्षौं लाग्ला तर आउँछ अनि प्रभुको दिन नजिक छ संसारको अन्त पनि नजिक छ प्रेसता आज सफलता र उन्नतिको सन्देशको लागि यो औरत जसकोमा छोराछोरी थिएन एउटा छोरा जन्म्यो त्यो छोरा मर्यो अनि त्यो छोरालाई एलिसाले फेरि जिउँदो पारिदियो अनि किनभने यो श्रीमान श्रीमती मिलेर परमेश्वरको जनलाई आदर गरेको थियो सत्कार गरेको थियो बस्ने ठाउँ कोही बेला हिँड्दा बाटो हिँड्दा लामो यात्रा है त्यति बेला यहाँ जस्तो गाडीहरू थिएन त्यस्तो होला त्यसले गर्दा खाने बस्ने बन्दोबस्त गरे अनि पछाडि शान्ति भयो सोख छ भयो अहिलेसाले हुने कुरोहरू बताइदियो र संकटबाट बाँचे तपाईँ र म पनि महँगाई दुमीमा दुर्घटना युद्ध सबै खेदो दुश्मनी सबै मामला मुद्दाहरूबाट बाँच्न चाहन्छ भने आज नै परमेश्वरलाई र परमेश्वरको मान्छेहरूसँग अथवा सबै मान्छेसँग होसियारीसँग परमेश्वरको ध्यानमा राखेर परमेश्वरलाई ध्यान राखेर सम्झना गरेर व्यवहार गर्नुपर्छ यसैलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ यसो त आजको सफलता र उन्नतिको सन्देश सुनिदिनु भएकोलाई धन्यवाद जय मसीह नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

हाम्रा प्रभु येशू ख्रीष्टलाई म धन्यवाद भन्न चाहन्छु, किनभने उहाँले यो मौका मलाई दिनुभएको छ र यो समय तपाईँको स्थानीय रेडियो मार्फत उहाँको जीवित वचन तपाईँको अगाडि ल्याउने मौका पाएको छु। आजको पाठ मैले छानेको छु पवित्र शास्त्र बाइबल उपदेशकको पुस्तक 7:1-7 म यो पदहरू तपाईँ श्रोता मित्रहरूको निम्ति पढ्नेछु। असल नाउँ अति सुगन्धित अत्तर भन्दा अझ असल हो र मृत्युको दिन जन्मको दिन भन्दा अझ उत्तम हो। भोजको घरमा जानु भन्दा शोकको घरमा जानु असल हो। जीवित मानिसले हृदयमा यो कुरा जानिराख्नु पर्छ कि मृत्यु सबै मानिसको अन्तिम दशा हो। हाँसो भन्दा अफसोस अझ असल हो, किनकि शोकित अनुहार हृदयका लागि ठिक छ। बुद्धिमानको मन शोकको घरमा हुन्छ, तर मूर्खहरूको मन चैनको घरमा हुन्छ। बुद्धिमान मानिसको हप्काईलाई ध्यान दिनु मूर्खहरूको संगीत सुन्नु भन्दा अझ असल हो। भाँडा मुनि पड्कने काँडाको आगो जस्तै मूर्खहरूको हाँसो हुन्छ, यो पनि व्यर्थ हो। करकापले बुद्धिमान मानिसलाई पनि भ्रष्ट पार्दछ। पवित्र बाइबल शास्त्रबाट उपदेशकको पुस्तकको सानो खण्ड मैले पढेर तपाईँलाई सुनाए। यो पुस्तक परमेश्वरको प्रेरणाद्वारा राजा सोलोमनले लेखेका हुन्। उनी इजरायलका राजा थिए। राजा सोलोमन अहिलेसम्म संसारमा जिउने मानिसहरू मध्ये सबैभन्दा ज्ञानी र बुद्धिमान व्यक्तिको रूपमा चिनिन्छन्। उनको बारेमा बाइबलले वर्णन गरेको छ। उनको जीवनको एउटा घटना तपाईँलाई सुनाउन चाहन्छु। राजा सोलोमन परमप्रभु परमेश्वरलाई बलिदान चढाउन गिबोन भनिने डाँडामा गए। उनी परमेश्वरलाई प्रेम गर्ने र उहाँको आज्ञा पालन गर्ने व्यक्ति थिए। गिबोनमा परमप्रभु परमेश्वर राति सपनामा देखा परेर उनलाई भन्नुभयो, तिमी मसित जे माग्छौ त्यो दिनेछु। सोलोमनले जवाब दिए, तपाईँले आफ्नो दास मेरा पिता दाउदलाई ठूलो दया देखाउनु भयो, किनभने उहाँ तपाईँ प्रति विश्वास योग्य हुनुहुन्थ्यो र धार्मिक र हृदयमा ठिक हुनुहुन्थ्यो। तपाईँले उहाँ प्रति यो ठूलो दया कायम नै गरिरहनु भएको छ र अब उहाँ पछि सिंहासनमा बस्नलाई तपाईँले उहाँलाई आज यो दिन एउटा छोरा दिनुभएको छ। अब हे परमप्रभु परमेश्वर, तपाईँले आफ्नो दासलाई मेरा पिता दाउदको सट्टामा राजा तुल्याउनु भएको छ, तर म त सानै बालक मात्र छु र मेरो कर्तव्य म जान्दिन। म तपाईँको दास यहाँ तपाईँले चुन्नु भएको तपाईँका प्रजाको बीचमा छु, जो असंख्य र अनगिन्ती छ। यसकारण तपाईँको प्रजालाई ठिकसित शासन गर्नलाई बुझ्ने मन आफ्नो दासलाई दिनुहोस् र त्यसले असल खराबको भेद छुट्याउन सकोस्, किनकि तपाईँको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्छ र। सोलोमनले यो कुरा मागेकोमा परमप्रभु प्रसन्न हुनुभयो। यसकारण परमेश्वरले तिनलाई भन्नुभयो, तैले यो कुरा मागेकोले र तैले आफ्नो निम्ति लामो आयु अथवा धन सम्पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको तर ठिकसित न्यायको निधो गर्नलाई बुद्धि मागेको कारणले तैले मागेको म पूरा गर्नेछु। म तलाई बुद्धिमान र निधो गर्न सक्ने मन दिनेछु कि तेरो अघि त जस्तो कहिल्यै कोही भएको छैन, न तेरो पछि कहिल्यै कोही हुनेछ। यसबाहेक तैले नमागेका ती कुराहरू अर्थात् धन सम्पत्ति र मान पनि म तलाई दिनेछु। पहिलो राजा 3:3-13 हामीले यो कुरालाई पढ्न सक्छौ। राजा सोलोमनको जीवनको धेरैवटा घटनाहरू मध्ये एउटा घटना मैले तपाईँलाई बताए श्रोता मित्र। राजा नियुक्त हुँदा उनी जवान थिए। ठूलो साम्राज्यमा शासन गर्ने योग्यता उनमा थिएन। उनी परमेश्वरमा भरोसा राख्ने व्यक्ति थिए। परमेश्वरले उनलाई मौका दिनुभयो। उनले चाहेका कुनै पनि थोक परमेश्वरसँग उनले माग्न सक्थे। धन सम्पत्ति, वैभव, शत्रुमाथि विजय, जनतालाई अनुशासनमा राख्ने शक्ति, उनले जे पनि माग्न सक्थे। तर उनले के मागे? उनले बुझ्ने मन वा बुद्धि मागे? कस्तो अचम्म! उनले सबै कुरालाई भन्दा बढी बुद्धिलाई र समझदार मनलाई महत्व दिए। परमेश्वरले त्यसको साथमा उनलाई धन सम्पत्ति र मान पनि दिनुभयो भनी बाइबलमा लेखिएको छ। तपाईँ सोलोमनको स्थानमा हुनुभएको भए के माग्नु हुने थियो? हामी के माग्ने थियौं होला? संसारका धेरैजना मानिसहरू धन सम्पत्ति, मान पद, जेठा सम्पत्ति यस्तै कुरालाई धेरै महत्व दिन्छन्।
बुद्धिलाई महत्व दिने मानिसहरू त धेरै कम छन् संसारमा। अझ परमेश्वरले दिनुहुने बुद्धि र ज्ञानको खोजी गर्ने मानिसहरू त दिउँसै पुल्टो बालेर खोज्दा पनि भेटाउन गाह्रो हुन्छ। साँचो बुद्धि र ज्ञानको अभाव भएकै कारण धन सम्पत्ति हुने मानिसहरू पनि आफ्नो जीवन नाश पार्ने खेलमा मग्न हुन्छन्। अज्ञानताले मानिसलाई नाश पार्छ भनेर बाइबलले स्पष्ट रूपमा बताएको छ। सोलोमनले बुद्धि रोजे, बुद्धिले नै उनलाई अरू भन्दा श्रेष्ठ बनायो। हामी स्कुलमा पढ्छौ, कलेजमा पढ्छौ वा पढेर उच्च शिक्षा हासिल गरिरहेका छौ, तर म तपाईँलाई यो कुरा बताउन चाहन्छु कि किताबहरू परिस्थितिहरूद्वारा पाइएको ज्ञानलाई सही प्रकारले प्रयोग गर्ने बुद्धि हामीसँग हुनु पर्दछ। ज्ञानलाई प्रयोग गर्ने क्षमता नै बुद्धि हो। यो बुद्धि परमेश्वरले दिनुहुन्छ। धन सम्पत्ति र योग्यतालाई सही रूपमा प्रयोग गर्न बुद्धि चाहिन्छ। हाम्रो जीवनका विभिन्न परिस्थितिहरूमा सही र उचित निर्णय लिँदै अघि बढ्नका निम्ति हामीलाई बुद्धि चाहिन्छ। सही निर्णय लिन नसक्दा जीवनमा थुप्रै दुर्घटनाहरू भएका उदाहरणहरू हाम्रै अघि प्रशस्त छन्। आदरणीय श्रोता मित्र, बुद्धिमान मानिसहरूका निर्णयले कार्यहरूले सफलता र उन्नतिहरू ल्याउँदछ, जीवनलाई नाश हुनदेखि बचाउँदछ यही बुद्धिले। हाम्रो आजको समाजलाई बुद्धिमान मानिसहरूको कति धेरै आवश्यकता छ। हो श्रोता मित्र, साँच्ची नै बुद्धि बिना हामीले केही पनि गर्न सक्दैनौ। त्यसकारण संसारको सबैभन्दा ठूलो कुरो हामीले बुद्धिलाई रोज्नु पर्छ। बाइबलले एउटा सुन्दर प्रतिज्ञा हामीलाई दिएको छ, जहाँ यसो भनिएको छ, यदि तिमीहरू मध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तले नझर्किकन दिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ। याकुब एक अध्यायको पाँच पदमा हामीले पढ्न सक्छौ, बुद्धि धन भन्दा पनि मूल्यवान कुरा हो। निर्बुद्धि मानिस अरूहरूको कुरामा भरोसा राखेर जिउँछ, अरूहरूले जे भन्छ त्यही पत्याएर जिउँछ, तर बुद्धिमान मानिसले सुनेको पढेको कुरामाथि विचार अर्थात मन्थन गर्दछ अनि आफ्नो निष्कर्ष निकालेर अघि बढ्दछ। आज तपाईँको अवस्था कस्तो छ? बुद्धिको कमी भएको अनुभव गर्नुभएको छ भने परमेश्वरसित माग्नुहोस्, उहाँले त्यो तपाईँलाई दिनुहुनेछ। धन सम्पत्ति घट्दै जान्छ तर बुद्धि बढ्दै जान्छ। परमेश्वरले दिनुहुने बुद्धि प्राप्त गरी तपाईँ जिउन सिक्नुहोस्, ताकि तपाईँको जीवन सफल रहनेछ। सत्य परमेश्वरलाई चिन्नुहोस्, उहाँको भक्ति गरी जिउनुहोस्। परमेश्वरले तपाईँलाई कृपा गरौं। श्रोता मित्र, साँच्ची नै यदि तपाईँ बुद्धिको आवश्यक भएको अनुभव गरिरहनु भएको छ भने आज नै त्यही परमेश्वर जसले तपाईँलाई बुद्धि दिन सक्नुहुन्छ उहाँ कहाँ जानुहोस् र उहाँसँग माग्नुहोस् र उहाँको प्रतिज्ञा तपाईँको जीवनमा रहनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। भौकाले घरिघरि ढोका घसघसाउँदैन भनिन्छ। समय खोलाको पानी जस्तै हो, जो फेरि फर्केर आउँदैन। खेर फालेको समयको निम्ति हामीले पछि धेर पछुतो गर्नुपर्ने हुन्छ। हामी कसरी सजग भएर आफ्नो जीवन बिताउन सक्छौ, यही महत्वपूर्ण विषयलाई लिएर आज म तपाईसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, आज मलाई तपाईँको साथ मिलेको छ, उत्साह मिलेको छ। यो कार्यक्रम तपाईँकै निम्ति हो। मलाई त्यति बेला धेरै खुशी लाग्छ जब यो कार्यक्रमको सन्देशले तपाईँको जीवनमा परिवर्तन ल्याउँछ। हामीले आफ्नो जीवनका कमजोरीहरूलाई फाल्दै र राम्रा कुराहरूलाई अपनाउँदै जानुपर्छ। हामी जहिले पनि एउटै स्थितिमा रहिरहनु हुँदैन, तर जहिले पनि अघि बढ्नुपर्छ, बढ्दै जानुपर्छ। जुन कुरा हाम्रो जीवनका निम्ति फाइदाजनक छैनन् त्यो त्याग्नुपर्छ, र जुन कुराले फाइदा गर्छ त्यो अंगाल्नुपर्छ। यो रेडियो कार्यक्रमद्वारा तपाईँलाई म तपाईँको जीवन उपयोगी कुराहरू बताउन चाहन्छु, विशेष गरी परमेश्वरको वचनद्वारा उपयोगी कुराहरू तपाईँलाई बताउन म चाहन्छु। त्यसै कारण यो कार्यक्रम सधैँ सुन्नुहोला भन्ने मेरो हार्दिक अनुरोध छ। एक दिन यस्तो समय आउनेछ जब तपाईँले भन्नुहुनेछ, ओहो, यो कार्यक्रमको सन्देशले मेरो जीवनमा काम गरेको छ, मेरो जीवनको सोचाइ र विचार बदलिएको छ। मलाई अवश्य पत्र लेख्नुहोला। आउनु सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदय तयार गरौं।

समय बितेर गएको थाहा नै पाइँदैन। मलाई पनि हिजो जस्तो लाग्छ, स्कूल पढ्न गएको साथीभाइहरूसँग मिलेर खेलकुद गरेको, रमाइलो गरेको, जीवनको कुनै सुर्ता फिक्री थिएन, चारैतिर रमाइलो रमाइलो थियो, जीवन त्यसरी नै बित्छ जस्तो लाग्दथ्यो। विद्यार्थी जीवन कति रमाइलो थियो, तर त्यो जीवन छुटेको अब धेरै वर्ष भइसक्यो। औंला भाँचेर दिन र वर्षहरू गन्ती गर्न पनि मन लाग्दैन, मन मात्र नरमाइलो हुन्छ। कसैले भनेका छन् कि समय पनि जीवन हो, समयमा हामीले जे गर्छौ त्यसले फल फलाउँछ। आज तपाईँ जुन निर्णय लिनुहुन्छ त्यसले पछि गएर तपाईँको जीवनमा एउटा नतिजा ल्याउँछ। त्यो नतिजाले तपाईँलाई के खुशी बनाउँछ वा त दुखी बनाउँछ। वृद्ध व्यक्तिहरूले समयलाई चिन्नुपर्छ भने हामीलाई भन्ने गर्छन्। उनीहरूले वास्तवमा ठिकै भनेका हुन्, किनकि उनीहरूले हामीभन्दा धेरै जीवन भोगेका छन्, जीवनलाई देखेका छन्, नियालेका छन्, अनुभव गरेका छन्। जीवनमा उनीहरूले जति कुराहरूको अनुभव गरेका छन् ती अमूल्य छन्, ती अनुभवहरूले उनीहरूलाई सिकाएको छ। परमेश्वरले पनि उहाँको वचनमा हामीलाई त्यसै भन्नुहुन्छ। परमेश्वरको वचनले भन्छ, समयको सदुपयोग गर। यदि तपाईँ एक विद्यार्थी हुनुहुन्छ भने तपाईँले ध्यान लगाएर पढ्नुपर्छ, जाँचमा सफल हुँदै अघि बढ्दै जानुपर्छ, अल्छी मान्नु हुँदैन। प्रार्थना गरेर वा भक्ति गरेर मात्रै सफलता पाइँदैन, पहिले आफूले परिश्रम गर्नुपर्छ। परमेश्वरले तिनीहरूलाई सहायता गर्नुहुन्छ जसले परिश्रम गर्छन्। आज धेरै विद्यार्थीहरू बरालिएका छन्, आफ्नो अध्ययनमा भन्दा अरू कुराहरूमा बढी ध्यान दिएका छन्। कोही त आधा उधी पढेर स्कूल वा कलेजबाट सदाका निम्ति बाहिरिन्छन्। कृपया तपाईँ चाहिँ त्यस्तो नगर्नुहोस्। तपाईँको कुनै मित्र त्यस्तो बाटोमा हिँडिरहेको छ भने उसलाई सम्झाउनुहोस्। जवान अवस्थामा मानिसले आफ्नो जीवनको घडेरी बसाल्नुपर्छ, तब मात्र पछि गएर जीवन राम्रो बन्छ। बाइबल ग्रन्थले भनेको छ कि मानिसले आफ्नो युवा अवस्थामा नै परमेश्वरको सम्झना गर्नुपर्छ। परमेश्वरको सम्झना गर्नुपर्छ भनेको के हो? परमेश्वरको भय मानेर जिउनुपर्छ, उहाँलाई भजेर पुजेर उहाँको आज्ञा पालन गरेर जिउनुपर्छ भनेको हो। जुन मानिसले परमेश्वरको भय मान्छ उसको जीवन सही बाटोमा अघि बढ़िरहेको हुन्छ। प्रिय मित्र, तपाईँ पनि होसियार हुनुहोस्, परमेश्वरमा भरोसा राखेर जिउनुहोस्। प्रभु येशूलाई तपाईँको मित्र बनाउनुहोस्। उहाँले तपाईँलाई सही मार्गमा डोर्याउनु हुनेछ। यदि आजसम्म तपाईँले उहाँमा विश्वास गर्नुभएको छैन भने विचार गर्नुहोस् कुन कुराले तपाईँलाई बाधा दिइरहेको छ। परमेश्वरको आशिष पाउनबाट कुन कुराले तपाईँलाई छेकिरहेको छ। विशेष गरी जवान मानिसले परमेश्वर उहाँको वचनलाई ध्यान नदिएका कारण आफ्नो जीवन नाश पारेका छन्। आजको पुस्ता त झन के कुरा गर्नु, परमेश्वर ईश्वर भन्ने कुरा त चाडबाडमा सम्झने विषय जस्तो बनेको छ। एउटा कुरा पक्कासँगले याद गर्नुहोस् कि आज तपाईँ जीवित हुनुहुन्छ त्यो परमेश्वरको कृपाको कारणले गर्दा नै जीवित हुनुभएको हो। यो जीवन एकै पल्टको निम्ति मात्र हो, फेरि फेरि हामी यो संसारमा मानिस भएर जन्मने छैनौं। परमेश्वरले एकै पल्टका निम्ति हामीलाई यो संसारमा पठाउनु भएको छ। आज समय छँदै हामीले उहाँलाई चिन्नुपर्छ, उहाँलाई भेट्नुपर्छ। कुनै कुनै मानिसहरू परमेश्वर छैनन्, ईश्वर भन्ने केही छैन भन्दै फटाहा कुरा गर्छन्। उनीहरूको जीवन परमेश्वरको वरदान हो भन्ने कुरा बुझ्दैनन्। एकजना कपाल काट्ने हजाम पनि त्यस्तै किसिमको रहेछ, जसले ईश्वर हुनुहुन्छ भन्ने कुरा पटक्क विश्वास नगर्दो रहेछ। एक दिन त्यो हजाम परमेश्वरका एकजना भक्तसँग कहीँ गइरहेका थिए। बाटोमा जाँदै गर्दा उनीहरूले गरीब कमजोर अभावमा बाँचिरहेका ससाना नानीहरूलाई देखे। त्यो दृश्य देखेर हजामले भन्यो, हेर्नुहोस् दाई, तपाईँ परमेश्वरको प्रेम र वास्ताको कुरा गर्नुहुन्छ, खै त यी बाल बच्चाहरूलाई परमेश्वरले वास्ता गरेको। परमेश्वरको त्यो भक्तले केही पनि जवाब दिएनन्। उनीहरू हिँड्दै गए, निकै पर पुगेपछि उनीहरूले बाटोमा तीन चारजना केटाहरूलाई देखे। ती केटाहरूले मैलो लुगा लगाएका थिए, हात मुख खुट्टा पनि अति फोहोर थिए, तिनीहरूका केश पनि लामा लामा थिए, घाँटी समय लुत्रुक्कै झुन्डिएको। त्यो दृश्य देखेर परमेश्वरको भक्तले भन्यो, भाइ तिमी हजाम हुन सक्दैनौ, यदि तिमी हजाम हुँदौ हौ त तिमीले यी केटाहरूको केस काटिदिनु पर्थ्यो।
अजाम त्यो कुरामा असहमति जनाउँदै भन्यो, तपाईँले ठिक कुरा गर्नु भएन, ती केटाहरूले मलाई तिनीहरूका केस काट्ने मौका दिएका छैनन्। यदि तिनीहरू मेरो पसलमा आए भने म तिनीहरूको केस काटेर तिनीहरूलाई सुन्दर बनाउन सक्थे। परमेश्वरको भक्तले अजामलाई हेर्दै भने, भाइ तपाईँले ठिकै कुरा गर्नुभयो, तर तपाईँले परमेश्वरलाई दोष लगाउन मिल्दैन। परमेश्वर सधैँ सबै मानिसहरूलाई तिनीहरूका गरिबी समस्या कष्टहरूबाट छुटकारा दिन चाहनुहुन्छ, तर ती मानिसहरू पहिले परमेश्वर कहाँ आउनु पर्यो नि, होइन त? परमेश्वरको भक्तले भनेका कुरा स्वर आना साँचो छ। हामी परमेश्वर कहाँ आउनु पर्छ, तब उहाँले हामीलाई सहायता गर्नुहुन्छ। यीशुले भन्नुभयो, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु। मानिस आफ्नो जीवनको अरू कुराहरूमा कति धेरै व्यस्त हुन्छ, तर उसलाई जीवन दिनुहुने परमेश्वरलाई सम्झने अलिकति पनि फुर्सद निकाल्दैन। तपाईँको अवस्था कस्तो छ नि? आज जीवित रहनु भएको बेलामा नै उहाँलाई सम्झनुहोस्। हुन सक्छ मानिसको कुरा सुनेर तपाईँले जीवित परमेश्वरलाई विश्वास गर्न सक्नु भएको छैन होला। परमेश्वरले तपाईँलाई पनि त विवेक दिनुभएको छ, तपाईँलाई बुद्धि दिनुभएको छ, तपाईँले आफ्नो जीवनको निम्ति आफै निर्णय गर्नुपर्छ। धेरै मानिस भ्रम परेर बाँचिरहेका छन्, ईश्वरलाई इन्कार गरिरहेका छन्, परमेश्वरको आशिषबाट वञ्चित छन्, अनि मृत्युपछि सधैँ कष्ट भोग्ने स्थानमा जानुपर्ने हुन्छ। समय अहिले छ, मौका अहिले हो, सही निर्णय लिने बेला अहिले नै हो। बाइबलले भनेको छ, ग्रहण योग्य समय मैले तिम्रो पुकारा गरे र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरे। हेर, ग्रहण योग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो। प्रभु येशूले एउटा प्रतिज्ञा दिनुभएको छ, उहाँले भन्नुभएको छ कि उहाँ फेरि यो संसारमा आउनुहुनेछ, तब अबको पालि आउनुहुँदा उहाँ एक मुक्तिदाता भएर आउनुहुने छैन, तर एक न्यायकर्ता भएर आउनुहुनेछ। आज उहाँले मानिसलाई पर्खिरहनु भएको छ, मानिसले उहाँमाथि विश्वास गरेर बाँचुन् भन्ने उहाँको इच्छा छ। यो संसारमा कुनै पनि मानिस नाश नहोस् भन्ने परमेश्वरको इच्छा छ। परमेश्वरले तपाईँलाई, तपाईँका आफन्त तथा मित्रहरूलाई पर्खिरहनु भएको छ। उनीहरूले जीवनमा कमसे कम एकपल्ट सुसमाचार सुन्ने मौका पाउनुपर्छ। मैले रेडियोद्वारा तपाईँलाई सुसमाचार सुनाएको पनि त्यही कारणले हो कि सबैले यो अवसर मौका पाउनुपर्छ। निर्णय गर्ने अधिकार प्रत्येकको आफ्नो हो। परमेश्वरले कसैलाई पनि कर लाउनुहुन्न, तर पछिबाट नराम्रो परिणाम भोग्नु पर्दा परमेश्वरलाई दोष कसैले लाउन पाउँदैनन्। प्रिय मित्र, जीवन तपाईँको हातमा छ, परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। उहाँको नजिकमा आउने व्यक्तिले परमेश्वरको आशीर्वाद पाउँछ, जीवनमा सहारा पाउँछ र परमेश्वरको प्रेम चाख्ने अवसर पाउँछ। यो मौकादेखि तपाईँ नचुक्नुहोस्, किनभने जीवन तपाईँको र यसको निम्ति तपाईँको आफ्नै निर्णय हुनुपर्छ। बिस्तारै समयले मलाई विदाई दिइसकेको छ। जीवनमा धेरै कुरा छन् जसको निम्ति हामीले सही विवेक र बुद्धि लगाएर काम गर्नुपर्छ। आफ्नो जीवनको भलाइ फाइदाको निम्ति हामीले आफै निर्णय गर्न हाम्रो विवेकलाई प्रयोग गर्दै अगाडि बढ्नुपर्छ। यो जीवन आशिषको जीवन बनोस्, यही नै परमेश्वर तपाईँ र मेरो जीवनमा चाहनुहुन्छ। यदि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न र जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्, म तपाईँलाई अवश्य नै जवाब दिनेछु। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। परमेश्वरको आशीर्वाद तपाईँसँग सधैँ रहोस्।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रिस्टद्वारा मृत्यु पराजित भएको छ। र हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरमाथि विश्वास कायम राख्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 47 यहाँहरूलाई स्वागत छ। परमेश्वरसँग तपाईँको जीवनको लागि एकदमै विशेष योजना र बोलावट छ। यद्यपि त्यो बोलावट पूरा गर्नको लागि तपाईँले विश्वासको अभ्यास गर्न आवश्यक छ। परमेश्वरले हामीलाई हाम्रो जीवनको लागि त्यस्तो दर्शन दिनुहुन्न जुन हामीले आफ्नै क्षमता र शक्तिबाट प्राप्त गर्न सक्छौ। उहाँको योजनाहरूको लागि सधैँ आवश्यक पर्दछ कि हामीले उहाँमा हाम्रो भरोसा राखौ र उहाँले हाम्रो लागि राख्नुभएको दर्शन पूरा गर्न आवश्यक स्रोतहरू प्रदान गर्नुहुन्छ। मानिसहरूलाई सामान्यतया आफूले पूरा गर्न नसक्ने काम दिँदा सहज हुँदैन, तर हामीले माया गर्ने र सेवा गर्ने परमेश्वर चमत्कारी काम गर्ने परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई दिनुभएको योजनाहरू पूरा गर्न हाम्रो तर्फबाट धेरै विश्वासको आवश्यकता पर्दछ। यदि हामी हाम्रो जीवनको लागि परमेश्वरको बोलावट पूरा गर्ने हाम्रो इच्छामा साँच्चै गम्भीर छौ भने हामीले हाम्रो विश्वासमा बढ्न प्रयास गर्नुपर्छ। आफ्नै भन्दा परमेश्वरको शक्तिमा भर पर्नुको अर्थ के हो भनेर जान्नको लागि लुकाको पुस्तक 17:5 प्रेरितहरूले प्रभुलाई भने, हामीहरूको विश्वास बढ़ाइदिनुहोस्। प्रिय श्रोता, हामी सबैले परमेश्वरमाथि भरोसा गर्ने क्षमता बढ़ाउने प्रयास गर्नुपर्छ। पहिलो, हामीले हाम्रो जीवनको लागि सही बाटोमा डोर्याउन उहाँमाथि भरोसा गर्नुपर्छ। त्यसपछि हामीले त्यो यात्राको लागि आवश्यक पर्ने सबै कुरा प्रदान गर्न परमेश्वरमाथि भरोसा गर्नुपर्छ। हितोपदेशको पुस्तक 3:5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समस्त शक्तिमा भर नपर। परमेश्वरको इच्छा यो होइन कि हामीले कहिले काहीँ मात्र उहाँमाथि भरोसा गरौं। उहाँ हामीले हाम्रो सारा हृदयले उहाँमाथि भरोसा गरेको खोज्दै हुनुहुन्छ। हितोपदेशको पुस्तक 3:6 आफ्नो सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तिरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। हाम्रो लक्ष्य हामीले के हुन चाहन्छौ भन्ने कुराको सट्टा परमेश्वरले के चाहनुहुन्छ भन्ने कुरामा सचेत रहने प्रयास गर्नुपर्छ। मर्कुसको पुस्तक 11:22 यीशुले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, परमेश्वरमा विश्वास राख, धेरै मानिसहरू आफ्नो सम्पूर्ण जीवन आफ्नै क्षमता र शक्तिमा भर परेर बिताउन सन्तुष्ट हुन्छन्। यहाँ यीशुले हामीलाई आफूमाथि भन्दा परमेश्वरमा भरोसा राख्न आग्रह गर्दै हुनुहुन्छ। मर्कुसको पुस्तक 11:23-24 साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शंका गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भने विश्वास गरेर यस पहाड़लाई उखेलिएर त समुन्द्रमा खस भन्यो भने त्यसको निम्ति त्यस्तै हुनेछ। यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। आफ्नो पार्थिव शुभकायभरि यीशुले आफ्ना चेलाहरूलाई विश्वास गर्न प्रोत्साहित गर्नुभयो। उनीहरूलाई आवश्यक पर्ने कुराहरूको लागि परमेश्वरमा भरोसा राख्न लगभग सबै क्रिश्चियनहरूले प्रार्थनामा समय बिताउँछन्। यीशु यहाँ भनिराख्नु भएको छ कि जब हामी प्रार्थना गर्छौ हामीले हाम्रो हृदयमा विश्वास गर्नुपर्छ कि हामीले प्रार्थना गरिरहेको कुरा पूरा हुनेछ। केवल प्रार्थना गर्नु पर्याप्त छैन, हामीले प्रार्थना गर्दा विश्वास गर्नुपर्छ। विश्वासद्वारा नै हाम्रा प्रार्थनाहरूको जवाफ पाइन्छ र हामी हाम्रा लक्ष्यहरू पूरा गर्न परमेश्वरको शक्ति हाम्रो लागि काम गरिरहेको देख्न सक्छौ। हिब्रूको पुस्तक 11:6 विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। प्रिय श्रोता, परमेश्वरलाई खुशी पार्ने एउटै मात्र तरिका छ र त्यो हो विश्वास। हामी परमेश्वरको बोलावर सुनेर र प्रतिक्रिया दिएर विश्वास प्रदर्शन गर्छौं। परमेश्वरसँग तपाईँको जीवनको लागि साँच्चै अद्भुत योजना छ। उहाँ तपाईँलाई एक रोमाञ्चक यात्रामा लैजान चाहनुहुन्छ, तर तपाईँको लागि उहाँको योजनाहरू केवल तपाईँले ती पूरा भएको चाहनुहुन्छ भनेर पूरा हुने छैनन्। परमेश्वरले तपाईँको हृदयमा राख्नुभएको दर्शनमा विश्वासपूर्ण कार्य गरेर तपाईँले परमेश्वरमा आफ्नो विश्वास प्रदर्शन गर्नुपर्दछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह। यात्रामा लैजान चाहनुहुन्छ, तर तपाईँको लागि उहाँको योजनाहरू केवल तपाईँले ती पूरा भएको चाहनुहुन्छ भनेर पूरा हुने छैनन्। परमेश्वरले तपाईँको हृदय

0: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
1: कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39।
0: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
3: जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
4: प्रिय मित्रहरू, आज पनि हाम्रो जीवनसँग हाम्रो स्वभावसँग सम्बन्धित एउटा विषयमा हामी कुराकानी गर्न गइरहेका छौं। विश्वास गर्दछौ आजको कार्यक्रम यहाँहरूको लागि आशिषमय हुनेछ। तर परमेश्वरले योनालाई भन्नुभयो कि लौकाको कारण रिसाउनु तेरो हक छ। तिनले भने, मेरो हक छ, म मरुन्जेलसम्मै रिसाउँछु। योना 4:9। आजभोलिको समयमा सबैजना तनावमा छन्। चाहे तपाईँ तेहरान, टोकियो वा लस एन्जलस वा काठमाडौँको कुनै शहरमा किन नबस्नुहोस्, तपाईँ इतिहासकै सबैभन्दा तीव्र समयावधिमा बाँचिरहनु भएको छ। दिक्कै लाग्ने ट्राफिक, दैनिक जीवनको दबाव र तनाव, पारिवारिक तनाव जसले तपाईँको खुन गरम गराउँछ र जब यसले तपाईँको सहन शक्तिको सीमा नाग्छ तब तपाईँ विस्फोट हुनुहुन्छ। विस्फोटपछि तपाईँ आफ्नो बचाउमा भन्न सक्नुहुन्छ कि मैले त आफूभित्रको तनावलाई अलिकति पोखेको मात्र हुँ। तर यसो विचार गर्नुहोस् त, तपाईँभित्रको रिसले तपाईँलाई कति बलियो गरी अठ्याएको छ। जब रिस तपाईँको नियन्त्रण बाहिर जान्छ र सोही अनुरूप तपाईँ प्रतिक्रिया जनाउनुहुन्छ, त्यस लगत्तै तपाईँ लज्जित र निराश महसुस गर्नुहुन्छ, किनभने तपाईँलाई थाहा छ तपाईँले अरूलाई चोट पुर्याउनु भएको छ। यसलाई अलिकति स्वार्थी दृष्टिकोणबाट हेर्ने हो भने तपाईँले अरूलाई मात्र होइन तर तपाईँले आफैलाई र आफ्नो भविष्यलाई पनि चोट पुर्याउनुहुन्छ। प्रियहरू, हामीहरू जो यस्तो कडा भावनात्मक भावनाहरूसँग संघर्ष गरिरहेका छौ वा सरल भाषामा हामी जो रिसलाई नियन्त्रण गर्न सकिरहेका छैनौ, हाम्रो लागि बाइबलले केही सुझाव दिएको छ। Ephesians 4:26 लेखिएको छ, क्रोध गर तर पाप नगर, घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस्। अर्को शब्दमा, यदि तपाईँ रिसाउनु भएको छ भने यो कुरामा विशेष ध्यान दिनुहोस् कि तपाईँको रिस सीमा भन्दा बाहिर नजाओस् र रिसको झोंकमा कुनै खराब कार्य तपाईँबाट नहोस्। रिस सँगै आफ्नो विस्तारामा गएर शैतानलाई मौका नदिनुहोस्। यही सल्लाहलाई इंगित गर्दै एक व्यक्ति बताउनुहुन्छ कि कसरी एक दिन उहाँ एउटा गिफ्ट पसलमा जानुभएको थियो र त्यहाँ एउटा बोतलमा राखिएको ढक्कनले उहाँको ध्यान खिच्यो। त्यो ढक्कनलाई प्लास्टिकको रत्नहरूले सजाइएको थियो र एउटा बक्समा सजाएर मजाले राखिएको थियो। अनि त्यो बक्सको छेउमा एउटा कार्डमा लेखिएको थियो, विस्फोटमा उडेको तपाईँको टाउको माथिल्लो भागको लागि। यो अति नै रमाइलो, चतुर र व्यङ्ग्यात्मक तरिका हो मानिसहरूलाई याद गराउने कि रिसमा जब तपाईँ विस्फोट हुनुहुन्छ, जब तपाईँ पड्किनुहुन्छ, त्यसले अरूलाई होइन तर तपाईँलाई नै हानि गर्छ या त्यो तपाईँकै टाउको दुखाइको विषय हो। आफ्नो पुस्तक नन अफ दिज डिजिजेसमा डाक्टर एसआई म्याकमिलनले एउटा खण्ड समावेश गर्नुभएको छ जुन म यहाँहरूको बीचमा बाँड्न चाहन्छु, जहाँ रिस र यसले हामीलाई कसरी शारीरिक रूपमा असर गर्छ भन्ने बारेमा लेखिएको छ। डाक्टर म्याकमिलनले 80 वर्षकी एक आमाको बारेमा बताउनु भएको छ जो प्राय उहाँको ब्लड प्रेसर चेक गर्नको लागि डाक्टर कहाँ आइरहनुहुन्थ्यो। सामान्यतया आमाको ब्लड प्रेसर 200 आसपास हुन्थ्यो, तर एक दिन 230 देखेपछि डाक्टरले अलिकति सशंकित हुँदै, अलिकति आफ्नो कन्सर्न देखाउँदै उहाँलाई सोध्नुभयो के कारणले आज प्रेसर बढ्यो भनेर। मुस्कुराउँदै ती आमाले

बताउनु भयो। यसको कारण म मजाले तिमीलाई बताउन सक्छु। म भर्खरै बाहिर एउटा अर्को बिरामीसँग बहस गरेर आउँदैछु। डाक्टर म्याकमिलन भन्नुहुन्छ, सोच्नुहोस् त, ती सुसंस्कृत बौद्धिक वृद्ध महिलाले रिसको कारण झण्डै हृदयघातलाई निम्त्याउनु भएको थियो। के को लागि त? केवल यसको लागि कि उनी त्यो अर्को बिरामीसँग मौखिक रूपमा बराबरीको बहस गर्न चाहन्थिन्, वा त्यो व्यक्ति भन्दा कम वा सानो हुन उनलाई मन भएन। रिसाउ तर पाप नगर भन्ने बाइबलको सल्लाह कति आधुनिक छ त? तपाईँ सोध्न सक्नुहुन्छ कि आज यो वचन हाम्रो निम्ति पनि काम लाग्छ र? परमेश्वरले सबै क्रोध पाप हो भनी भन्नुभएको छैन, तर क्रोध तपाईँको आत्मा र शरीरको लागि विष हो। त्यसकारण बाइबलले तपाईँलाई आफ्नो प्रणालीबाट, आफ्नो शारीरिक प्रणालीबाट रिसलाई बाहिर निकाल्न सल्लाह दिन्छ। र यसको मतलब कसैलाई तपाईँले उसको

सक्नेछ वा अरू कसैले हामीले पाउनु पर्ने प्रशंसा प्राप्त गर्न सक्नेछ, त्यसैले हामी रिसाउँछौ। प्रिय मित्रहरू, क्रोध र द्वेषले घृणा र पापलाई जन्माउन दिनुको सट्टा बाइबलले भन्दछ कि प्रेमलाई बढाउनु पर्छ। प्रेम एक उत्प्रेरक हुन सक्छ जसले गलत स्थानमा र अनुचित रिस हटाउन सक्छ। यो सल्लाहलाई आफ्नो जीवनमा लागू गर्नुहोस्। एफिसी 4:31-32 पदमा लेखिएको छ, सबै तितोपना, क्रोध र रिस, हो हल्ला र निन्दा, सबै किसिमका डाहा समेत तिमीहरूले त्यागिदेऊ। जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। यो सल्लाहले हामीलाई सही जीवनको लागि दिशा निर्देशहरू दिन्छ। तर संसारको सबैभन्दा राम्रो सल्लाह बेकार हुन्छ जबसम्म तपाईँले त्यो सल्लाह पालन गर्नुहुन्न। यदि तपाईँसँग उग्र भयानक स्वभाव छ भने यसलाई स्वीकार गर्नुहोस्। त्यो स्वभावलाई जित्नको लागि परमेश्वरको मदत माग्न नहिचकिचाउनुहोस्। तपाईँले प्रत्येक दिन यो प्रार्थनाद्वारा सुरु गर्न सक्नुहुन्छ, परमेश्वर तपाईँ आज मसँग हुनुहोस् र मलाई मेरो जीवनमा तपाईँको उपस्थिति झल्काउने कुराहरू गर्न र बोल्न मदत गर्नुहोस्। तपाईँले आफ्नो जीवन र रिसालु स्वभाव परिवर्तन गर्न परमेश्वरको शक्ति पाउनुहुनेछ। प्रिय मित्रहरू, आजको लागि हाम्रो कार्यक्रमको निर्धारित समय सकिसकेको छ। म आशा गर्दछु यहाँहरू पक्कै आजको कार्यक्रमबाट आशिषित हुनुभयो होला। हाम्रो अर्को कार्यक्रममा भेट हुने नै छ, तबसम्मको लागि बिदा दिनुहोस्। जय मसीह तथा नमस्कार।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: धागोको गाँठो फुकाल्नुहोस्। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज तपाईँ जोनी र साथीहरू सुन्दै हुनुहुन्छ। केही समय अघि म मेरा साथीहरू देव र प्याटी गथलाई भेट्न गएकी थिए। हामीले एकअर्कालाई चिनेको धेरै वर्ष भइसक्यो। हामी सँगै हुँदा देवले मलाई हातले बुनेको एउटा सुन्दर टेबल रनर, अर्थात टेबलमा बिछ्याउने लामो कपड़ा देखाउनुभयो, जुन उनकी पत्नी प्याटीले भर्खरै बुनेर सकेकी थिइन्। त्यो निकै जटिल र कलात्मक बुट्टा भएको कपड़ा थियो र मलाई थाहा थियो कि त्यो तयार पार्न धेरै घण्टा लागेको हुनुपर्छ। देवले त्यसलाई आफ्नो हातमा उचालेर मलाई देखाउनुभयो र मैले त्यसको सुन्दरतालाई नजिकैबाट निहाल्ने मौका पाए। मैले उहाँलाई सोधे, प्याटीलाई यो बनाउन कति समय लाग्यो? तब देवले मलाई एउटा रहस्यमय मुस्कानका साथ हेर्नुभयो। मलाई थाहा भयो कि अब एउटा कथा आउँदैछ। उहाँले भन्नुभयो, जनी, यो बनाउन केही घण्टा मात्र लागेको होइन। उहाँले त्यो कलाकृतिलाई हातमा उल्टाउँदै भन्नुभयो कि तपाईँले यो सानो ठाउँ देख्नुभयो? उहाँले त्यो बुनेको कपड़ाको बीचतिरको एउटा गाँठोलाई औल्याउनुभयो, जुन देख्न पनि मुस्किल थियो। उहाँले भन्नुभयो, ठ्याक्कै यहीँनिर प्याटीले एउटा गल्ती गरेकी थिइन्। म सोफामा उनीसँगै बसिरहेको थिए। अचानक उनले आफ्नो सियो भुइँमा फालिन् र कराउँदै भनिन्, ओहो नै। मैले सोधे, के भयो? केही गल्ती भयो कि? त्यसपछि उनले बताइन् कि उनले भर्खरै एउटा गल्ती फेला पारिन्। उनले त्यो कुरा कसरी थाहा पाइन् भने, उनले बुनिरहेको ठाउँमा धागोका छेउहरू जसरी मिल्नुपर्ने थियो त्यसरी मिलिरहेका थिएनन्। कतै न कतै केही गडबड भएको थियो। त्यसपछि त्यो गल्ती कहाँ भयो भनेर पत्ता लगाउने एउटा खोज र त्यसलाई ठिक गर्ने अभियान शुरू भयो। निकै बेरको प्रयासपछि प्याटीले धागोलाई पछ्याउँदै अझ पछि हेर्दै जाँदा त्यो ठ्याक्कै बिन्दु फेला पारिन् जहाँ उनले एउटा टाँका छोडेकी थिइन्। त्यसपछि उनले अहिलेसम्म गरेको सबै मेहनतलाई उदार्न शुरू गरिन्, ठ्याक्कै त्यही गल्ती भएको ठाउँसम्म पुग्नका लागि। साँझ नपर्दै उनीसँग उग्रिएको र खुम्चिएको धागोको एउटा ठूलो थुप्रो थियो। त्यसपछि उनले आफ्नो गल्ती सच्याइन्, छोडेको टाँका टिपिन् र फेरि शुरूदेखि बुन्न थालिन्। देवले टाउको हल्लाउँदै मलाई भन्नुभयो, तपाईँलाई थाहा छ जनी, धेरैजसो मानिसले त यस्तो सानो गल्ती याद पनि गर्दैन थिए होलान्, तर प्याटीले याद गरिन्। उनले हरेक कुरा सही भएको चाहन्थिन्। देवले कुरा गरिरहँदा मैले वर्षौं अघि पढेको एउटा कुराको सम्झना आयो। सीएस लुइसले भन्नुभएको थियो, जब तपाईलाई आफ्नो विगतको कुनै दोष वा गल्तीको बारेमा थाहा हुन्छ, तबसम्म तपाईले आफ्नो वर्तमान जीवनमा त्यसलाई पूर्ण रूपमा सच्याउन सक्नुहुन्न, जबसम्म तपाई त्यो गल्ती शुरू भएको बिन्दुसम्म फर्केर जानुहुन्न। के यो सत्य होइन र? यो मेरो जीवनमा पनि भएको छ र मलाई थाहा छ तपाईँको जीवनमा पनि भएको छ। कहिलेकाहीँ जीवनको यात्रामा अगाडि बढ्दै जाँदा तपाईँ महसुस गर्नुहुन्छ, ओहो, मेरो जीवनका धागोहरू त आपसमा मिलिरहेका छैनन्। सायद कुनै सम्बन्धमा तपाईँले कसैलाई चोट पुर्याउनु भएको थियो होला। तपाईँले यो कुरा महसुस गर्न सक्नुहुन्छ किनकि त्यहाँ एउटा पर्खाल छ। सम्बन्ध एउटा बिन्दु भन्दा अगाडि बढ्नै सक्दैन। यसो बेला हामी सबै ठिक छ जस्तो गरेर अगाडि बढ्न खोज्छौ भने त्यो आफैलाई र साथीलाई धोका दिनु मात्र हो। होइन, यदि कुनै सम्बन्ध बिग्रिएको छ, कुनै असहमति छ, वा परिवार र साथीभाइ बीच गम्भीर गलत बुझाइ वा असमझदारीता छ भने तपाईँ गल्ती भएको त्यही शुरूको ठाउँसम्म पुग्नै पर्छ। यसको अर्थ सायद कसैसँग माफी माग्नु हुन सक्छ, कसैको ऋण तिर्नु हुन सक्छ, वा अधुरो छोडेको कुनै काम पूरा गर्नु हुन सक्छ। हो, यसका लागि समय लाग्छ, मेहनत लाग्छ र खुम्चिएको धागोको थुप्रो जस्तै धेरै झन्झट पनि हुन सक्छ। तर पछाडि फर्केर गल्ती सच्याउनु नै बुद्धिमानी हो, किनकि यदि तपाईँ आफ्नो जीवनको बनोट सुन्दर होस् र धागोका छेउहरू ठ्याक्कै मिलुन् भन्ने चाहनुहुन्छ भने तपाईँले त्यो ठाउँ खोज्नै पर्छ जहाँ तपाईँले टाँका छोड्नु भएको थियो। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
5: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
4: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
5: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
4: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
5: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
4: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
5: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
5: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
4: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
5: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
4: अधिक जानकारीका लागि
5: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867802, 9141867802 र 9818251240, 9818251240।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
2: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
1: कहाँ छ?
2: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
3: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
2: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841020196, 9841020196
3: र सरिता महर्जन 9841910094, 9841910094।
1: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खर मात्र सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँमाझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जयमसी, नमस्ते।

0: गुड न्यूज एफएम 105.1
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
4: आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

0: सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। र हाम्रो उद्धारकर्ता जीवित हुनु भएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: अब प्रस्तुत छ कार्यक्रम नारी आवाजको पुनः प्रसारण।
8: जय मसी, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ। र नारी आवाज आइतबार बिहान यसै समयमा प्रसारण हुँदै आइरहेको छ र बिहानै भन्दा पनि दिनको शुरूआत भएको छ, ठ्याक्कै दिन पनि होइन, अझै पनि 12 बजे भन्दा अगाडि त हामी बिहान नै भन्छौ होइन, बिहानी नै छ, तर दिनको शुरूआत चाहिँ भइसकेको छ। र तपाईँहरू जहाँ जहाँबाट सुनिरहनु भएको छ, जे जे गरिरहनु भएको छ, तपाईँहरूलाई परमेश्वरले एकदमै धेरै आशिष दिनुभएको छ र म विश्वास गर्छु तपाईँहरू सबैजना आरामै हुनुहुन्छ भनेर। र नारी आवाजमा चाहिँ हामी परमेश्वरको सृष्टिमा एउटा उत्तम सृष्टि र हामी नारीले पनि परमेश्वरको महिमा गर्नुपर्छ र नारीको महत्व छ, परमेश्वरमा पनि नारीको महत्व छ भने मानिसको जीवनमा, समाजमा, सेवकाईमा, कार्यक्षेत्रमा होइन, जहाँ पनि नारीको सहभागिता अनि नारीको एउटा भनौँ न उत्तरदायित्व छ अनि एउटा अर्थपूर्ण तरिकाले नारीलाई परमेश्वरले बनाउनु भएको छ अनि त्यो अर्थलाई यदि हामीले बुझ्यौं भने चाहिँ अझै हामीले प्रभावशाली तरिकाले चाहिँ परमेश्वरको महिमा गर्न सक्छौं भन्ने एउटा उत्साह दिदी मैले आइरहेकी छु र मलाई आशा छ तपाईँहरू एकदमै आशिषित भइरहनु भएको छ र कतिपटक तपाईँहरूले भन्नु पनि हुन्छ कार्यक्रमहरूमा म एकदमै खुसी आनन्दित भएको छु त भनौँ, म एकदमै आशिषित भएको छु नारी आवाजबाट भनेर भनिरहनु भएको छ र केही कारणवश केही समयदेखि मैले हाम्रो पाहुनाहरूलाई चाहिँ बोलाएको छैन तर आगामी समयहरूमा एकदमै चाँडै नै उहाँहरूसँग म कुराकानी गर्ने जमर्को पक्कै पनि गर्नेछु र विभिन्न व्यक्तित्वहरूलाई निम्ताउने नै छु। आज भने म एक्लै नै आएकी छु तर मसँग तपाईँहरू हुनुहुन्छ, तपाईँहरूले मलाई साथ दिइरहनु भएको छ। हामी आमा दिदी बहिनीहरू, हामी नारीहरू विशेष यो अर्थमा छौँ कि यो अर्थमा भन्न खोजेको हामी विशेष छौँ भनेर, हामीभन्दा बाहेकहरू कोही पनि विशेष छैन, हामीलाई चाहिँ विशेष बनाउनु भएको भनेर चाहिँ होइन, तर हामी पनि आफूलाई एउटा हाम्रो अस्तित्वलाई बुझेर परमेश्वरको महिमा गऱ्यौँ भने, हाम्रो जीवनमा परमेश्वरको उद्देश्यलाई हामीले पनि बुझ्यौँ भने चाहिँ अझै प्रभावकारी तरिकाले चाहिँ परमेश्वरको महिमा गर्न सक्छौँ है। हामीलाई पनि परमेश्वरले त्यो खुबीहरू दिनुभएको छ, त्यो वरदानहरू दिनुभएको छ, गिफ्टहरू छ अनि त्यसलाई चाहिँ हामीले प्रयोग गर्नुपर्छ है भनेर एउटा उत्साह दिन खोजेको, किन भन्दाखेरि चाहिँ हामी नारीहरू धेरै पटक व्यस्ततामा नै हुन्छौँ, धेरैवटा जिम्मेवारीहरू हामीले निभाइरहेका हुन्छौँ र सहयोगीको भूमिका हामी गरिरहेका हुन्छौँ परिवारमा होस् अथवा अन्य सेक्टरमा पनि, र हामीलाई लाग्छ कि हामीले चाहिँ परमेश्वरको राज्यको लागि त्यति धेरै काम गरिरहन भ्याउँदैन भ्याउँदैनौँ, गर्दा पनि गर्दैनौँ भन्ने पनि हामीलाई लाग्छ, कतिपटक हामीले गर्नुहुन्छ कि हुँदैन भन्ने प्रश्न पनि लाग्छ कि हामीलाई, हामी के उद्देश्यको साथ छौँ भन्ने कुरा पनि हामीलाई कतिपटक याद हुँदैन, तर परमेश्वरले आफ्नो वचन मार्फत चाहिँ हामीसँग बोल्नु भएको छ कि स्त्री जातिहरूले पनि परमेश्वरको अधीनमा रहेर परमेश्वरको महिमा गर्नुपर्छ। हामीलाई पनि एउटा रुल्स र रेगुलेसनहरू दिएको छ, जसरी पुरुष पात्रलाई दिएको छ होइन, उहाँहरूले जसरी एउटा रुल्स र रेगुलेसनमा बसेर काम गरिरहनु भएको छ भने हामीले पनि गर्नुपर्छ अनि हामी फरक पनि छौं, हामी तुलना गरेर कम्पिटिसन गरेर फाइट गरेर प्रभुको महिमा गर्नुपर्छ भन्ने छैन, कोहीसँग कम्पेयर गरेर गर्नुपर्छ भन्ने पनि छैन, तर हामी फरक तरिकाले बनिएका छौँ। हाम्रो बनावटै फरक छ अनि बोलावटै फरक छ, तर फेरि बोलावटै नभएको चाहिँ होइन है भनेर एउटा अर्थ बुझाउन खोजेको चाहिँ हो। त्यो कारणले गर्दा फेरि चाहिँ हामीले यो कुरालाई चाहिँ बुझ्नु एकदमै आवश्यक छ। यही एउटा सानो प्रयास हो यो नारी आवाज चाहिँ तपाईँहरूले चाहिँ परमेश्वरको महिमा गर्नुपर्छ है। तपाईँले गरिरहेको किचनबाट पनि परमेश्वरको महिमा हुन्छ, तपाईँले परिवारको सेवकाई गरिरहनु भएको छ भने त्यहीबाट पनि प्रभुको

छैन जस्तो लाग्छ। अनि हामी कति पटक हामीले पाएको जिम्मेवारीबाट निस्किएर चाहिँ त्यो खालको सेवकाई गर्न जान खोज्छौ, त्यो गलत हो भन्न खोजेको होइन। परमेश्वरले पनि वरदान दिनुभएको छ, सबै पुरुषहरू पुलपेटमा उभिएर बोल्नु भएको छ त सबै पुरुषहरूले मण्डलीमा अगुवा लिडरको भूमिका निभाउनु भएको छ त सबै पुरुषहरू अफिसहरूमा काम गर्ने ठाउँमा सबैजनाले एउटा लिडरसिपकै भूमिका त भनौँ त्यो एउटै पोजिसनमा काम गर्नुभएको छ त त्यहाँ पनि त कार्य विभाजनहरू छन् त होइन, कामहरू डिभाइड गरिएको छ नि त। मैले यो भन्न खोजेको मतलब चाहिँ कसैले केही गर्न सक्दैन भन्न खोजेको होइन, हरेकलाई दान वरदानहरू दिनुभएको छ। तपाईँ जुन ठाउँमा हुनुहुन्छ तपाईँलाई परमेश्वर दिनुभएको वरदान हो, त्यसलाई चाहिँ त्यहीँ बसेर चाहिँ तपाईँले इमान्दारीपूर्वक निभाउनुहुन्छ भने चाहिँ त्यही भएर परमेश्वर महिमित हुनुहुन्छ। तपाईँले त्यो छोडेर फर्किएर होइन त्यसमा चाहिँ अधन्यवादी भएर जिउनुपर्छ होइन, एउटा रिस गरेर रिसाएर गर्नुपर्छ भन्ने चाहिँ छैन। अनि त्यो चाहिँ महत्त्व बुझाउन खोजेको हामी आज दिदीबहिनीहरू जहाँ छौँ त्यहीबाट चाहिँ परमेश्वरको महिमा गर्न सक्छौँ। तर कसरी गर्न सक्छौँ त, अनि कसरी गर्नुभएको थियो पहिलाको नारीहरूले अनि अहिलेको नारीहरू कसरी गरिरहनु भएको छ भन्ने विषयमा आज म तपाईँहरूको बीचमा कुराकानी गर्नेछु। एउटा गीतको साथ दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

अजून एक श्रेष्ठमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ नारी आवाज। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र गएको समयहरूमा मैले तपाईँहरूको बीचमा चाहिँ पुरानो करारमा, बाइबलमा रहेको पुरानो करारमा चाहिँ रहेको स्त्रीहरूको विषयमा कुराकानी गरेकी थिए, जस्तो हब्बाको विषयमा पनि, हाँगारको विषयमा पनि, साराको विषयमा होइन, रेबिकाको विषयमा पनि मैले कुराकानी गरेकी थिएँ। हामी कतिपटक चाहिँ स्त्रीहरूको विषयमा कुराकानी गर्दाखेरि चाहिँ हुन त हामीलाई पनि लाग्छ प्राय पोजिटिभ वेबाट मात्रै हेर्नुपर्छ, सकारात्मक कुराहरू मात्रै गर्नुपर्छ भन्ने कुराहरू गर्छौँ हामी। त्यो पनि एकदमै राम्रो कुरा हो, र पनि कतिपटक मानिसको जीवनमा चाहेर नचाहेर होइन एउटा सकारात्मक पाठहरू, नकारात्मक पाठहरू हामीले देखेका छौँ, पक्षहरू देखेका छौँ। तर त्यसमा परमेश्वरको उद्देश्य छ कि छैन त, त्यहाँबाट परमेश्वरको महिमा भएको छ कि छैन त भन्ने कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। किन भन्दाखेरि चाहिँ हब्बालाई यो संसारमा ल्याउन चाहने अथवा जोडीको रूपमा एउटा सहयोगीको रूपमा आदामको लागि चुन्नुहुने चाहिँ परमेश्वर नै हुनुहुन्छ कि, कतिपटक हामी हब्बाको विषयमा त्यो कुरै नै गर्दैनौँ कि, एउटा सहयोगीको रूपमा भनौँ, एउटा कुरै गर्न चाहँदैनौँ हब्बाको विषयमा, छली स्त्रीको रूपमा लिन्छौँ। त्यस पछाडि उनलाई परमेश्वरको योजनामा सृष्टि गरिएको थियो, प्रथम स्त्री थिइन् अनि मानिसलाई उनी एकदम मन परेको थियो भनेर चाहिँ हामी हेर्दैनौँ, र परमेश्वरले पछि पनि उनलाई प्रेम गर्नुभएको छ भन्ने कुरा चाहिँ हामी हेर्दैनौँ। उनी चाहिँ परमेश्वरको उद्देश्यमा थिइन् भन्ने कुरा हामी बिर्सिन्छौँ। जस्तो हाँगारकै विषयमा पनि हामी हाँगारको प्रचार त्यति गर्दैनौँ कि, तर हाँगार एउटा इमान्दारी स्त्री थिइन्, एउटा नोकर्णी थिइन् तर इमान्दार थिइन् भन्ने कुरा त्यहाँनिर देखिन्छ होइन। जस्तै यो राहेलको विषयमा कुराकानी गर्न खोजिरहेकी छु आज मैले। राहेलको विषयमा कुराकानी गर्दाखेरि चाहिँ हामी वचन धेरै पटक सुन्छौँ, राहेलको विषयमा त गीत पनि छ होइन, तिमी मेरी राहेल तिमी मेरी हब्बा भनेर पनि गीत हामी गुड न्युजबाट प्रसारण गरिरहेका हुन्छौँ। र पनि कतिपटक राहेलको विषयमा कुराकानी गर्दै गर्दा चाहिँ राहेल एक्लै आउँदैनन् कि, राहेलको जीवनमा चाहिँ एउटा भनौँ न दुईवटा स्त्रीहरू जोडिनु भएको छ, उनी सँगसँगै अर्को एउटा स्त्री उनको आफ्नै दिदी लेखाको विषयमा पनि हामी हेर्न सक्छौँ होइन। अनि कतिपटक हामीलाई लाग्छ उनको सुन्दरताले गर्दा चाहिँ उनलाई मन पराए याकुबले, अनि उनको दिदी छायामा परिन्, अथवा भनौँ यो भयो त्यो भयो भन्ने कुराहरू गर्छौँ हामी। तर राहेल यस्तो स्त्री छन् जसको लागि पुरुषले चाहिँ, एउटा पुरुषले चाहिँ यस्तो धेरै प्रार्थना गरेका छन्, यस्तो धेरै चाहिँ चाह गरेका छन् कि पक्कै पनि उनको बाहिरी सुन्दरतामा चाहिँ थिएन होला, देख्ने बित्तिकै त उनलाई मन परेको छ, र पनि एउटा भनौँ न परमेश्वरले चाहिँ उनलाई यस्तो प्रकारले बनाउनु भएको छ, अनि एउटा पुरुषले उनको लागि यस्तो धेरै प्रार्थना स्वरूप, प्रार्थनाको उत्तर स्वरूप होइन, एउटा भनौँ न घृणा, एउटा हेपाई, एउटा ठगिएका पनि छन् याकुब उनलाई पाउँदै गर्दा, र पनि उनको प्रार्थनाको उत्तर चाहिँ परमेश्वरले दिनुभएको छ, राहेल उनले प्राप्त गरेका छन्, र राहेललाई याकुबले एकदमै प्रेम गरेका छन्, र राहेलले पनि याकुबलाई प्रेम गरेका छन् होइन। एउटा परमेश्वरको योजना हो त्यहाँनिर, त्यो कारणले गर्दा एउटा यहुदी कथा भनौँ न, एउटा धर्मी पुरुषले एउटा स्त्री, धर्मी स्त्रीसँग विवाह गरेका अथवा कुनै प्रार्थना गरेका कुराहरू हामी त्यहाँनिर देख्न सक्छौँ। र हामी हेर्छौँ भने चाहिँ राहेल तिनै स्त्रीहरूमा देख्थ्यौँ जसले चाहिँ एउटा परिवार र जातिमाथि धार्मिकताको छाप छाडेकी पनि छन्। राहेलले परिवारमा मात्र नभएर र इसाई र यहुदी धर्ममा चाहिँ महत्वपूर्ण स्थान ओगटेको पनि हामी देख्छौँ। मुक्तिको बीजारोपण गर्नको लागि जसलाई नियुक्त गरिएको थियो तिनै महिलाको नाम नै राहेल हो। राहेल र याकुबको कथा बाइबलको एउटा महान प्रेम कथा हो। आज पनि लभ स्टोरी यदि हामी एउटा प्रेम कथा र कसैको प्रेमको विषयमा हामी गीत लेख्छौँ, यदि हामी कुनै प्रेमसँग सम्बन्धित एउटा स्टोरी भन्छौँ कसैको विवाहको लागि अथवा भनौँ कुनै पनि हो भने चाहिँ एउटा राहेलको र याकुबको प्रेमको एउटा उदाहरण चाहिँ एकदमै धेरै हुन्छ कि, त्यसमा राहेल दोषी पक्कै पनि छैनन्।
राहेललाई राम्री बनाउने त परमेश्वर नै हुनुहुन्छ नि होइन, र सुरेल बनाउने त भनौँ एउटा एकदमै पोख्त एउटा राम्री देख्ने बित्तिकै उनी याकुबलाई मनपर्ने स्त्री बनाउनुमा त कतिपटक भन्छौँ कि हामी मान्छे मात्रै राम्री हो, मान्छे मात्रै राम्रो हो भन्छौँ कि, अनि त्यो व्यक्ति त्यो बन्नुमा त्यो व्यक्तिको त कुनै पनि दोष छैन नि त होइन, तर उसभित्र भएको कुराहरू चाहिँ कतिको राम्रो छ छैन भन्ने कुरा चाहिँ एउटा कुरा हो, तर उसलाई बाहिरी अपियरेन्समा पनि भित्री अपियरेन्समा पनि यदि कसैलाई मनपर्छ भने हाम्रो हातको कुरा छैन नि तपाईँ म कस्तो बनोटको बन्ने कस्तो बन्ने भन्ने कुरा होइन, परमेश्वरले हामीलाई त्यो अनुसार बनाउनु भएको छ। अनि कस्तो एउटा प्रेमको कथा कि कसैले कसैलाई प्रेम गर्छ भने प्राप्तिको लागि उसले 7 को दुना 14 वर्ष पनि म तयार छु भनेर कसैलाई कसैले प्रेम गर्न त पाउँछ नि त होइन। याकुबलाई चाहिँ छली भएको छ, त्यसको मतलब याकुबले चाहिँ लेहालाई घृणा गरेका पनि त होइनन् नि त होइन, उनले जुन फर्स्टमा देखेका थिए एउटा अट्र्याक्सन भनौँ अथवा प्रेम भनौँ त्यहाँनिर भएको प्रेम हुन त पाउँछ नि त, परमेश्वरले प्रेम राख्नुभएको छ अनि त्यो प्रेम यस्तो पुरुषसँग भएको छ उनले चाहिँ मन पराइसकेपछि उनको आफ्नै बाबुले आफ्नै ससुराले होइन आफ्नै मामा भनौँ न छल गरे पनि उनले आफ्नो प्रेममा चाहिँ छल गरेका छैनन्। यो त ठुलो कुरा छ, प्रेममा छल नगर्ने पुरुषको रूपमा याकुब देखिन्छन् र राहेललाई जुन प्रकारले उनले प्रेम गरेका थिए मन पराएका थिए उनले छोडेका छैनन् कि, उनले प्राप्ति गरेका छन्, मन पराएर माया गरेका छन्, माया मात्रै गरेका छैनन् विवाह नै गरेका छन्। यो चाहिँ एकदमै ठुलो कुरा हो, एकदमै चुनौतीपूर्ण कुरा हो। आज कतिपटक व्यक्तिहरूले एउटा बहाना बनाएर कसैलाई मन पराउँछन् माया गर्छन् भने होइन धोका दिएका कुराहरू छन्, अप्सनहरू छानेका कुराहरू छन्, मेरो त यस्तो छ गर्नै मिल्दैन त्यो छ यो छ भनेका छन्। कसैलाई मन पराउनु कसै कोही कसैलाई राम्री लाग्नु राम्रो लाग्नु त्यो पाप पक्कै पनि होइन, र उनलाई देख्ने बित्तिकै मन परेको थियो, पक्कै पनि एकअर्कालाई मन परायो होलान्, एकअर्कासँग कम्युनिकेसन गर्यो होलान् उनीहरूले होइन, परिवारकै बिचमा बसेर पनि। अनि उनले त भनेका छन् नि त तिम्रो छोरी मलाई मनपर्छ, उनले प्रष्टै कुरा राखेका छन् नि त, उनको मनमा त कुनै कपट छैन नि त होइन। हामी कतिपटक कथालाई अथवा कतिपटक यस्तो कुरालाई तोडमोड गर्छौँ कि उनले त्यहीँ बाहिरी आकर्षण भयो यो भयो, उनले देखेका नै राहेललाई थियो र राहेललाई नै मन पराएका थिए नि, लेहालाई मन पराएर फेरि राहेललाई पछि देखेर उनले त्यो गरेका थिएनन् नि त होइन। राहेल उनलाई मन पर्यो, उनलाई प्रेम भयो, उनीले 7 वर्षसम्म उनको लागि सेवा गरे, तर उनको जीवनमा छल आयो होइन, उनको जीवनमा विभिन्न किसिमका व्यवधानहरू आए समस्याहरू आए, त्यसको बावजुद पनि उनले उनलाई धोका दिएनन्, उनले त्यो स्त्रीसँग विवाह गरे। यो चाहिँ एकदमै ठुलो प्रेम कथा हो यो, र बाइबलमा राहेलको विवाह सम्बन्धी विवरण सबभन्दा मनमोहक घटनाहरूको श्रृङ्खलामा समावेश गर्न सकिन्छ। आज पनि कसैले कसैलाई मन पराउँछ, कसैले कसैलाई एउटा परमेश्वरको वचनमा रहेर प्रेम गर्छ भनेपछि विवाह गर्छु भन्ने वचन लिन्छ भने त्यसै कुनै पनि कुराले रोक्दो रहेनछ भन्ने कुरा पनि हामी देख्छौँ। यो एक युगल दम्पतिको विजयी प्रेम कहानी पनि हो, प्रेम दुःख र आशाका क्षणले भरिपूर्ण उनको जीवन कहानीले आज पनि विश्वका हजारौं पिँढीलाई प्रेरित गरिरहेको छ। राहेल र याकुबको प्रेमले, राहेलको प्रेम कहानी उत्पत्तिको पुस्तक मात्र नभएर विभिन्न यहुदी परम्परा प्राचीन लेख हरूमा पनि उल्लेख भएको छ, र यहुदी परम्परामा राहेललाई आमाका रूपमा पनि सम्मानित गरिन्छ। परमेश्वरको जाति निर्माणको महत्वपूर्ण योगदान सहित इजरायली इतिहासमा महत्वपूर्ण मानिएका इफ्राइम र मनुष्यको कुल राहेलको कोखबाट जन्मिएको छ, र हिब्रू भाषामा राहेलको अर्थ चाहिँ भेरी हुन्छ। राहेल सुन्दरी र आकर्षक महिला थिइन्, उत्पत्तिको पुस्तक 29:17 लेखिएको छ। मलाई लाग्छ उनीलाई सुन्दरी यस हेतुले भनिएको हो कि उनी बाहिरी सुन्दरता मात्र होइन उनको भित्री सुन्दरता पनि त्यत्तिकै थियो, र उनलाई याकुबले मन पराएका छन्। यो सुन्दरता एउटा स्त्रीको गहना पनि हो होइन, उनी सफल प्रेमिकामा पर्छिन्, उनको प्रेम सफल भएको छ। आज पनि हामी यो विश्वास गर्न सक्छौँ होइन, विभिन्न किसिमको अवरोधहरू आए पनि बाधाहरू आए पनि विभिन्न किसिमको छल कपटहरू आए पनि साँचो प्रेम चाहिँ सफल हुन सक्छ है भन्ने एउटा
डरो एउटा उदाहरण पनि हो होइन। ल्याएकै ठाउँमा मानिसै नआउला अरे, प्रेमको बीचमा धन सम्पत्ति आउला, परिवार आउला, ठाउँ आउला, कारणहरू आउलान्, तर कसैले कसैलाई प्रेम गरेको छ भने, त्यो प्रेम परमेश्वरमा रहेर गरेको छ भने चाहिँ उसले प्राप्त गर्छ, सफल हुन्छ भन्ने कुराको उदाहरण चाहिँ, धेरै ठुलो उदाहरण चाहिँ राहेल र याकुबको प्रेम हो भन्दै यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। एउटा गीतपछि भने म तपाईँहरूको बीचमा कुराकानी गर्नको निम्ति आउने

हजुर, निकै नै आश्चर्यमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू सुन्दै हुनुहुन्छ नारी आवाज। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र हामी नारीहरू विशेष छौँ भन्ने विषयमा अथवा नारीहरूले पनि आफ्नो जहाँ छौँ हामी जस्तो परिस्थितिमा छौँ त्यसबाट चाहिँ हामीले परमेश्वरको महिमा गरिरहेका छौँ गर्नुपर्छ भन्ने विषयमा कुराकानी गरिरहेकी छु। आज मैले राहिलको विषयमा पनि अलिकति कुराकानी गर्न चाहे र राहिल एउटा पात्र हुन् जसले चाहिँ एउटा सक्सेस लभ स्टोरी भनौँ न बाइबलमा हामी देख्न सक्छौँ। भलै उनको जीवनमा अलिकति घुमाउरो पाराले उनले आफ्नो प्रेमलाई पाएकी छन् अथवा भनौँ अलिकति मानिसको योजना त नभनौ, त्यसमा पनि परमेश्वरको उद्देश्य थियो होला। अलिकति मानिसले खेल खेलेको कारणले गर्दा याकुबले आफूले पाउने आफ्नो प्रार्थनाको उत्तर अलिकति ढिलो पाएको कुरा हामी देख्न सक्छौँ होइन। कहिलेकाहीँ तपाईँ र मेरो जीवनमा पनि त्यस्ता कुराहरू हुन सक्छन्, केही परिस्थितिवश कारणवश होइन विभिन्न किसिमका कुराहरू हुन सक्छन्, र पनि परमेश्वरले लेहालाई पनि प्रेम गर्नुभएको छ, लेहालाई पनि परमेश्वरले आशिष दिनुभएको छ र राहेललाई जुन प्रकारले एउटा याकुबले प्रेम गरेका छन् त्यो प्रेम चाहिँ अचम्म प्रकारको छ। भनौँ न एउटा राहेलले पनि एउटा भनौँ न एउटा सफल प्रेमिकाको रूपमा श्रीमतीको रूपमा हामी देख्न सक्छौँ। आज तपाईँ हामी पनि होइन हाम्रो जीवनमा पनि विभिन्न किसिमका कुराहरू हुन सक्छन्। हामीले हाम्रो सुन्दरताले अथवा हाम्रो यो कुराले मात्रै पाएको कुराहरू नहुन सक्छ। कतिपटक हामीलाई लाग्छ नि त्यो खालको कुराहरू हुन सक्छ, कतिपटक चाहिँ ती कुराहरूले पनि हामीलाई यो गर्न सक्छ। मैले चाहिँ यो कुरा किन जोडिरहेको छु भन्दाखेरि चाहिँ त्यो समयमा पनि काम गर्नुहुने परमेश्वर, यो समयमा पनि काम गर्नुहुने परमेश्वर हुनुहुन्छ। र आज मैले तपाईँहरूको बीचमा चाहिँ हामी स्त्रीहरू चाहिँ होइन कतिपटक चाहिँ हामी हेर्ने गर्छौँ कि राम्रो मान्छेहरूको स्वभाव राम्रो हुँदैन, अनि यो हुँदैन त्यो हुँदैन, यो चाहिँ उसको सुन्दरताले पाएको कुरा हो, उसलाई यसरी मन पराएको कुरा हो, उसको कारणले गर्दा मलाई मन पराएन, अथवा म यो भएँ छायामा पनि यो भएँ त्यो भएँ भन्छौँ। यदि हामी परमेश्वरको उद्देश्यमा छौँ र परमेश्वरले त्यो कुरा हामीलाई दिनुभएको हो र परमेश्वरले चाहनुहुन्छ भने चाहिँ त्यो कुरामा चाहिँ हामी विजयी हुन्छौँ अथवा भनौँ त्यो कुराबाट परमेश्वरको महिमा हुन्छ। त्यसमा हामीले कुनै पनि जज गर्नुपर्ने आवश्यक छ जस्तो लाग्दैन होइन। कतिपटक हामीले त्यो कुराहरू कम्पेयर गरिरहेका हुन्छौँ कि तुलना गरिरहेका हुन्छौँ। हामीले राहेल र लियालाई चाहिँ सुन्दरता र असुन्दरताको विषयमा कम्पेयर गरिरहेका हुन्छौँ र सफल र असफल पनि, अनि परमेश्वरले प्रेम गर्नुभएको गर्नु नभएको अथवा कुख बन्द गरिदिनु भएको खोलिदिनु भएका कुराहरू हामी गर्छौँ। मानिसले कहिलेकाहीँ गलत गर्न सक्छ नि होइन, मानिसले केही कुराहरू देख्न सक्दैन नि कतिपटक, र त्यो कुरालाई चाहिँ परमेश्वरले देख्नुहुन्छ है भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा छ। याकुब पनि गलत थिएनन्, याकुबलाई मन पर्नु गलत थिएन र त्यहाँनिर लेहा पनि गलत थिएनन्। गलत चाहिँ त्यहाँनिर हामी देख्न सक्छौँ अथवा त्यहाँनिर अलिकति प्लानिङ गरेको अथवा अलिकति रोल खेलेको चाहिँ राहेल र लेहाको बाबुले नै खेलेको देख्छौँ हामी होइन। त्यहाँनिर उनले एउटै पुरुषसँग दुईजना आफ्नो छोरीहरूको विवाह गराइदिएको हामी देख्न सक्छौँ, उनको स्वार्थको लागि, उनको आफ्नो फाइदाको लागि होइन। 7 दिन 14 वर्ष त उनले सेवकाई नै गर्न लगाए, आफ्नो भनौँ न विभिन्न किसिमको शर्तहरूमा राखे, उनलाई धोका पनि दिए आफ्नो भान्जालाई अथवा आफ्नो होइन उसलाई आफू सँगसँगै राखेर पनि आकुलाई उनले धोका दिएका कुराहरू हामी देख्न सक्छौँ। तर परमेश्वरको उद्देश्य त जसरी पनि पुरा हुन्छ भन्ने कुरा चाहिँ हामी यहाँबाट पनि थाहा गर्न सक्छौँ। र राहेलका पिता भेडा गोठा बाख्रालाई चराउँदै गर्दा याकुबले तिनलाई भेटेका थिए। राहेललाई गहिरो प्रेम गरेको कारण अन्यायका बावजुद पनि 14 वर्ष घर झुँ बसेर कठोर परिश्रम गर्नु याकुबलाई सामान्य दिनचर्या जस्तो लागेको छ होइन। कसैले कसैलाई प्रेम गर्छ भने कति धेरै कठिनाई उठाउँदा पनि 14 वर्ष पनि केही जस्तो नलागेको होइन, अचम्म लाग्ने कुरा हो नि। हामीलाई कतिपटक कतिजनालाई हामी प्रेम गर्छौँ भने चाहिँ सानसानो कुरा पनि हामीलाई कस्तो ठुलो लाग्छ कि, एउटा सानो कुरा आयो भने पनि हामी त्यो कुराबाट पन्छिन्छौँ। एउटा ठुलो च्यालेन्ज छ यो प्रेम कथामा, हामी धेरै नसोचौँ, राहेललाई याकुबलाई सोचौँ। भेडा बाख्राहरू चराउँदै गर्दा, आफ्ना बाबुका भेडा बाख्रा चराउँदै गर्दा उनले देखेका थिए राहेललाई र त्यही नै मन पराएका थिए।
त्यो दिदी बहिनी एकै ठाउँमा बसेर अनि उनले चाहिँ एउटालाई मन नपराएर अर्कोलाई मन नपराएर भन्ने थिएन, उनले कुनै सेलेक्ट गरेका थिएनन्, त्यहाँ कुनै उनले आरोप पनि लगाएका छैनन्। तपाईँको ठुलो छोरी मलाई नदिनुहोस् त, तपाईँले यहाँ मलाई नदिनुहोस्, मलाई रायल मन पर्यो, उनको यो छ त्यो छ कमी कमजोरी पनि हेरेका थिएनन्, उनलाई मन परेको थियो र उनले गहिरो प्रेम गरेका थिए होइन। र गहिरो प्रेम गर्दा गर्दा फेरि उनको जीवनमा विभिन्न किसिमका अवरोधहरू आए, त्यो अवरोधको बावजुद पनि उनले आफ्नो प्रेममा अडिग रहे, आफ्नो प्रेममा प्रार्थना गरे र उनले केही जस्तो पनि नठानिकन त्यो वर्षलाई वेट गरे र उनको जीवनमा उनले आफूलाई मनपर्ने व्यक्ति प्राप्त गरे, धोका दिएनन्। अनि आज तपाईँ मेरो जीवनमा चाहिँ कति धेरै होइन, कसैलाई हामी प्रेम गर्छौँ भने चाहिँ त्यो प्रेममा सानो कुरा बाधा आयो भने पनि हामी हट्छौँ कि, पछाडि रिजनहरू हेर्छौँ, यो रिजन त्यो रिजन, यो कारणले गर्दा मैले उसको लाइफ छोडिदिएको, उबाट टाढा भएको होइन, त्यो खालका कुराहरू गर्छौँ हामी। एउटा सक्सेस लभ स्टोरी होइन, एउटा भनौँ न एउटा प्रेम गर्ने व्यक्तिले कति धेरै गहिरो प्रेम गरेको रहेछ अनि त्यो बाधा व्यवधानको बावजुद पनि उसले कसरी चाहिँ उसलाई प्राप्त गरेको रहेछ, उसको प्रार्थना, उसको स्पिरिचुअल मात्रै होइन कि उसको फिजिकल पनि एफर्ट छ त्यहाँनिर। उसको बाबुको घरमा बसेर उनले कति धेरै दुःख गरेका छन् होइन, एउटा आफ्नो लिहा भइहाल्यो भइहाल्यो नि त भनेर छैनन् कि, आफूले प्रेम गरेको स्त्रीलाई उनले त्यो काम गरेका छन्। यस्ता पुरुषहरू पनि अनि यस्तो सम्बन्धहरू पनि बाइबलमा रहेको छ अनि अहिले पनि त्यो सम्बन्धहरू निभाउने व्यक्तिहरू हुनुहुन्छ होला। अनि राहेलले पनि धोका दिएकी छैनन्, राहेल पनि राहेललाई चाहिँ हामी हेर्छौँ दिदीको ऊ गर्दै गर्दा कतिवटा बच्चाहरूको केसहरू आएको छ होइन, त्यो आए पनि उनले फेरि आफ्नो पतिसँग रोएर प्रार्थना गरेकी छन्, हार गुहार गरेकी छन्, मलाई पनि सन्तान दिनुहोस् भनेकी छन् र पछि उनले सन्तान पनि पाएका छन्। त्यो हिसाबले चाहिँ आज हामी स्त्रीहरूले बुझ्नुपर्ने कुराहरू चाहिँ, तपाईँहरू जहाँ हुनुहुन्छ, जे काम गरिरहनु भएको छ, जस्तो हुनुहुन्छ होइन, उनी भेडा गोठालो गरिरहेकी थिइन्, बाख्राहरू चराइरहेकी थिइन् होइन, उनले त्यही नै आफ्नो प्रेम प्राप्त गरेकी छन्। अनि तपाईँ आफ्नो जीवनमा जे गरिरहनु भएको छ होइन, त्यहीबाट चाहिँ तपाईँले इमान्दार हुनुभयो भने, तपाईँ चाहिँ परमेश्वरको वचनमा रहिरहनु भयो भने, तपाईँलाई परमेश्वरले दिन्छु भनेको कुराहरू पक्कै पनि दिनुहुन्छ र परमेश्वर अनुग्रह हुनुहुन्छ। राहेलको कथाले विश्वास, धैर्य, सूर्य हस्तक्षेप, प्रार्थनाको शक्ति र उद्धारको निरन्तर आशाको प्रमाणका रूपमा काम गर्दछ र ठूलो संकष्टको सामना गर्दा पनि आशामा बलियो भए बस्न प्रोत्साहन गर्दछ। राहेलको जीवनमा जे जति घटनाहरू घटे ती सबै प्रतिज्ञा गरिएका यीशुको आगमनको निम्ति रहेको थियो। अनि तपाईँ र मेरो जीवनमा यदि हामीले नसोचेका घटनाहरू घट्छन् भने त्यसलाई चाहिँ हामीले आफ्नो एउटा बहाना कारणहरू नबनाऊ, त्यसमा पनि परमेश्वरको उद्देश्य हुन सक्छ नि त होइन, त्यसमा पनि परमेश्वरले आफ्नो उद्देश्य पूरा गर्दै हुनुहुन्छ होला, तपाईँ त्यसमा निर्दोष हुनुहुन्छ होला, तपाईँले गर्न सक्ने कुराहरू केही पनि थिएन होला, रोकेर रोक्न सक्ने कुरै थिएन होला होइन, तपाईँले त आफ्नो काम गरिरहनु भएको थियो तर त्यसमा अचानक घटनाहरू घट्यो होइन, कारणवश त्यस्ता कुराहरू हुन गए भने त्यो तपाईँ त्यसमा दोषी हुनुहुन्न, परमेश्वरले त्यसमा पनि काम गर्नुहुन्छ भन्ने एउटा उत्साह म तपाईँहरूलाई दिन चाहन्छु र एउटा गीतको साथ दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

सुनेकै आशिषमा एक उत्पछि फेरि पनि स्वागत गर्न चाहन्छु र परमेश्वर चाहिँ प्रेम हुनुहुन्छ र हाम्रो जीवनमा चाहिँ परमेश्वरले एउटा प्रेम राखिदिनु भएको छ होइन त्यो चाहिँ हामीले एकअर्कालाई हामी आदरपूर्वक गर्न सक्छौँ र परमेश्वरको उद्देश्यमा रहेर गर्न सक्छौँ यो गीतले पनि हामीलाई एउटा साथको कुरा एउटा प्रेमको कुरा आदरको कुरा गर्ने रहेको थियो तपाईँहरू नारी आवाजमा हुनुहुन्छ म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु आज एउटा परमेश्वरको वचनमा भएको एउटा व्यक्तिको विषयमा मैले तपाईँहरूको बीचमा कुराकानी गरेँ जो चाहिँ एकदमै पावरफुल लभ स्टोरी अथवा भनौँ एउटा विश्वासको कुरा एउटा भनौँ न धैर्यताको कुराहरू रहेको थियो र आज आमा दिदी बहिनीहरू मैले सुरुवातमा भनेकी थिएँ हामीले जहाँ बसिरहेका छौँ जे गरिरहेका छौँ त्यहाँबाट पनि परमेश्वरको महिमा हामीले गर्न सक्छौँ र सेवकाई भन्ने कुरा सानो ठुलो भन्ने कुरा हुँदैन जहाँ जुन ठाउँमा बसेर हामीले असल प्रकारले गरेका छौँ त्यो नै सबभन्दा ठुलो सेवकाई हो सबभन्दा असल सेवकाई हो र हामीले हाम्रो ठाउँबाट चाहिँ हाम्रो सेवकाईलाई 100% दिनुपर्छ अथवा परमेश्वरबाट चाहिँ लाई चाहिँ 100% दिनुपर्छ भन्ने कुरा एकदम महत्त्वपूर्ण कुरा हो जस्तो अघि मैले बताइरहेको कुरामा चाहिँ याकुबले 100% नै प्रेम गर्थे कि राहेललाई उनले प्रेम प्राप्त पनि गरेका छन् उनको मनमा छली थिएन उनलाई अरूबाट छलिएका थियो नि पहिला त उनको जीवनमा छल पनि भएको हामी देख्छौँ आफ्नो दाजुको विषयमा तर पछि उनको जीवनमा यसरी छल भएको छ र अलिकति मैले भन्न खोजेको कुरा चाहिँ हामी आमा दिदी बहिनीहरू कतिपटक हाम्रो आफ्नो बाहिरी कुराबाट हामी होइन अरूलाई इम्प्रेस गरिरहेका हुन सक्छौँ अथवा भित्री कुराहरूबाट हुनसक्छ विभिन्न किसिमको कुराहरू त हाम्रो जीवनमा छँदै नै छ तर त्यसको बावजुद पनि हामीले गर्ने काम हामीले गर्ने जति पनि कुराहरू छ त्यो चाहिँ एकदम महत्त्वपूर्ण कुरा छ है भनेर चाहिँ म बताउन चाहन्छु र अघि सुरुवातमा मैले जोड्न खोजेको कुरा चाहिँ सुरुवातमा गरेको कुरा जस्तो हामी आमा दिदी बहिनीहरूले चाहिँ कसरी सेवकाई गर्न सक्छौँ त कसरी परमेश्वरको महिमा गर्न सक्छौँ त होइन हामी हाम्रो कामै छोडेर गएर गर्नुपर्ने हो कि हामीले अरूको काममा हस्तक्षेप गरेर चाहिँ हामीले प्रभुको सेवकाई गर्ने हो कि अथवा कस्तो काम चाहिँ परमेश्वरले मन पराउनुहुन्छ अनि हामी के चाहिँ चाहन्छौँ भन्ने कुरा चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो होइन जस्तो हामीलाई चाहिँ प्रायः अरूको काम मनपर्छ कि हामी अरूको कामप्रति लालयित हुन्छौँ अरूको कामप्रति हामी अट्र्याक्टिभ हुन्छौँ उसको चाहिँ छ र भएर पो ऊ राम्री छ र पो उसले यो गरेको छ र पो भन्ने खालको कुराहरू गर्छौँ तर हामीले गर्ने काम चाहिँ असल हुनुपर्छ राम्रो हुनुपर्छ जस्तो तपाईँ कुनै पनि सपमा हुनुहुन्छ अथवा कुनै पनि अफिसमा हुनुहुन्छ घरको काम गरिरहनु भएको छ हामी स्त्रीहरूको त जिम्मेवारीहरू पनि फरक फरक प्रकारको छ नि त होइन त्यही नै बसेर चाहिँ हामीले प्रभुको महिमा गर्न सक्छौँ है हामी त्यहीबाट चाहिँ असल प्रकारले इमान्दार प्रकारले गर्न सक्छौँ र धैर्य गर्न सक्छौँ भन्ने उत्साह म तपाईँहरूलाई दिन चाहन्छु र यसमा एउटा गीतको साथ दिन चाहन्छु गीतपछि भने म आउने नै छु।

हजुर, निकै नै श्रेष्ठमा एक प्रतिवेर पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र आज मैले परमेश्वरको वचनमा रहेको एउटा भनौँ न उदाहरणीय जोडी अथवा भनौँ एउटा असल प्रकारले एउटा प्रार्थना पश्चात पाएको एउटा भनौँ न गहिरो प्रेमको विषयमा कुराकानी गरे र हामी हाम्रो जीवनबाट चाहिँ हामीले जहाँ छौँ त्यहीँ बसेर शुभकारी गर्नुपर्छ तब परमेश्वरको राज्य विस्तारको कामहरू गर्न सक्छौँ। हामीलाई परमेश्वरले फरक फरक प्रकारले चलाउन चाहनुहुन्छ। जहाँ राख्नुभएको छ, जुन ठाउँ राख्नुभएको छ, त्यो कुरालाई हामीले कदर गर्नुपर्छ र त्यो अनुसारको हामी त्यहीँ बसेर नै परमेश्वरको शुभकारी गर्न सक्छौँ। हामी टाढा जानै पर्दैन, जहाँ छौँ हामी त्यहीँ इमान्दार भएर शुभकारी गरौँ। परमेश्वरको महिमा हुन्छ कि हुँदैन यहाँबाट भनेर काम गरौँ। मानिसको महिमा त मानिसहरूले गरिरहेका पनि देख्छौँ हामी खुसी बनाउनको लागि, र पनि हाम्रो पहिलो प्रायोरिटी भनेको चाहिँ परमेश्वरलाई खुसी बनाउने हो र परमेश्वर मैले गरिरहेको कुराबाट चाहिँ खुसी हुनुहुन्छ कि हुनुहुन्न त, म गरिरहेको कुरा चाहिँ असल हो कि होइन त भनेर यदि हामी नारीहरूले समयमा नै पहिचान गर्यौं र त्यो अनुसार परमेश्वरको राज्यमा हामीले काम गर्यौं भने चाहिँ परमेश्वर अवश्य पनि खुसी हुनुहुनेछ, उहाँको महिमा हुनुहुनेछ, महिमा हुन्छ र उहाँले त्यही उद्देश्यको साथ तपाईँहरू मलाई बनाउनु भएको छ भन्ने उत्साह दिन चाहन्छु। र अब भने कार्यक्रमको अन्त्यतिर आएकी छु। यति दिनसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र आगामी समयहरूमा यसै कुराकानी लिएर म आउने नै छु। अन्य कार्यक्रम राम्रो भेट हुने नै छ। गुड न्युज एफएमको प्रसारण तपाईँहरूले सुनेर साथ दिनुहोला। कस्तो लागिरहेको छ तपाईँहरूलाई, तपाईँहरूले जस्तो लाग्यो त्यस्तै नै प्रतिक्रिया पनि दिनुहोला। त्यसको लागि हामीलाई डाइरेक्ट फोन गरेर पनि भन्न सक्नुहुन्छ 4470754 र 9802334646 पनि। र यदि तपाईँहरूलाई डाइरेक्ट फोन गर्नलाई अप्ठ्यारो लाग्छ अथवा तपाईँको समय पाएक पर्दैन भने तपाईँले हामीलाई म्यासेज पनि गर्न सक्नुहुन्छ हाम्रो वाट्सएप नम्बरमा र फेसबुकमा पनि तपाईँले गर्न सक्नुहुन्छ। गुड न्युज एफएम 105.1 MHz फेसबुक पेजमा जानुहोस्, म्यासेन्जरमा गएर तपाईँलाई गुड न्युज एफएमको प्रसारणहरू कस्तो लागिरहेको छ तपाईँले बताउन सक्नुहुन्छ। नारी आवाजको विषयमा पनि तपाईँले भन्न सक्नुहुनेछ र यहाँहरू सम्पूर्णलाई धेरै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानु बिदा हुन चाहन्छु। जयमसी नमस्कार। तपाईँको समय आशिष भइरहोस्।

टाइम चेक यति बेला अपराह्नको 3 बज्यो।

0: जयमसी तथा ख्रिष्टी अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको निम्ति यहाँहरूको बीचमा मैले बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको 26 अध्यायको 57 68 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनेर। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पुजारी कयाफा कहाँ लगे। त्यहाँ शास्त्रीहरू र धर्मगुरूहरू भेला भएका थिए, तर पत्रुस टाढैबाट प्रधान पुजारीका भवनको आँगन सम्मै उहाँको पछि पछि लागे र अन्त्यमा के हुने हो सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे। अब मुख्य पुजारी र जम्मै महासभाले येशूलाई मृत्युदण्ड दिनलाई उहाँको विरूद्धमा झूठो गवाही खोज्न लागे। धेरै झूठो गवाही दिनेहरू आए तर तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुईजना अघि आए र भने, यस मानिसले म परमेश्वरको मन्दिर भत्काएर 3 दिनमा यसलाई निर्माण गर्न सक्छु भन्यो। तब प्रधान पुजारीले उठेर उहाँलाई भने, के त केही जवाब दिँदैनस्? यी मानिसहरूले तेरो विरोधमा दिएको गवाही के हो? तर येशू चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, जीवित परमेश्वरको शपथ खाएर भन्दछु, हामीलाई बता, के त परमेश्वरको पुत्र ख्रीष्ट होस्? येशूले तिनलाई भन्नुभयो, तपाईँले नै भनिहाल्नुभयो, तापनि म तपाईहरूलाई भन्दछु, अब उपरान्त तपाईहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिनी हातपट्टि बसेको आकाशमा बादलमा आइराखेको देख्नुहुनेछ। तब प्रधान पुजारीले आफ्नो वस्त्र च्यातेर भने, यसले त ईश्वर निन्दा बोल्यो, यसले ईश्वर निन्दा बोल्यो, हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्यो र? तपाईहरूले अहिले यसले बोलेको ईश्वर निन्दा सुनिहाल्नुभयो, तपाईहरूका के राय छ? तिनीहरूले जवाफ दिए, यो प्राण दण्डको योग्य छ। तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए र कसै कसैले यसो भन्दै थप्पड लाए, हे ख्रीष्ट, लौ अगम मानी भन, तलाई हिर्काउने को हो? आदरणीय श्रोता, यो खण्डमा हामी विशेष गरेर यीशुको मृत्युको दण्ड अथवा यीशुको मृत्यु दण्डको लागि ईश्वर निन्दा नै प्रमाण भएको कुरा हामी यहाँ देख्दछौ। ईश्वर निन्दा चाहिँ प्रमाणको रूपमा साबित भयो, किनभने मृत्युदण्ड त्यत्तिकै दिन मिल्दैन। मृत्युदण्ड दिनका लागि पूरा प्रमाण चाहिन्छ। त्यो बेलाको सरकारले मृत्युदण्डको लागि प्रमाण बिना अगाडि बढाउन सक्दैन थियो। यसरी नै येशु ख्रिस्टको यो समय हामीले हेर्दाखेरि उहाँको समयमा विशेष गरेर यीशुलाई यहुदीहरू को बीचको शास्त्री फरिसीहरू र सदुकीहरू यिनीहरू एकसाथ भएर यीशुलाई कसरी मृत्युदण्ड दिने भन्ने उनीहरूको योजना र उनीहरूको खोज तलाश भइराखेको थियो। र यीशुलाई जब मानिसहरूले प्रधान पुजारी कहाँ पुर्याए, यो भनेको एउटा प्रक्रियाबाट भएको हामी देख्छौ। यीशुलाई सिधै मृत्युदण्ड दिन मिल्दैन थियो। यीशुलाई मृत्युदण्ड दिनका लागि त्यो प्रमाण पूरा गर्नुपर्ने थियो, र प्रमाण पूरा गर्नका लागि सबैभन्दा पहिला यहुदीहरूको नियम अनुसार, यहुदीहरूको चलन अनुसार यीशुलाई चाहिँ प्रधान पुजारी कहाँ पुर्याउनु पर्थ्यो। जब तिनीहरूले यीशुलाई प्रधान पुजारी कहाँ पुर्याए, तब त्यहाँ शास्त्रीहरू पनि थिए र मानिसहरूका धर्मगुरूहरू पनि भेला भएका थिए। शास्त्रीहरू चाहिँ विशेष गरेर यहुदीहरूको समुदायमा पण्डितहरू हुन्, उनीहरूले नै बाइबल धर्मशास्त्रको भनौँ व्याख्याता अथवा व्याख्या गर्दाखेरि अन्तिम निर्णय उनीहरूको नै हुन्थ्यो। जब उनीहरूले फैसला दिन्थे तब त्यो नै अन्तिम हुन्थ्यो। शास्त्रीहरू पण्डितहरू थिए र यसरी उनीहरू धर्मशास्त्रमा पोख्त भएको आफूलाई मान्थे र समुदायले पनि शास्त्रीहरूबाट त्यस्तै आशा गर्थे। र धर्मगुरूहरू जो मानिसहरूको बीचमा सेवा पुर्याउने काम गर्दथे, विशेष गरेर फरिसीहरू, सभाघरहरूमा मानिसहरूको बीचमा सेवा पुर्याउने काम गर्दथे, र सदुकीहरूबाट चाहिँ प्रधान पुजारी यहाँ रहन्थे। मन्दिरमा व्यस्त हुने, मन्दिरमा काम गर्ने व्यक्तिहरू चाहिँ सदुकी वर्गका मानिस पनि शास्त्रीहरूबाट त्यस्तै आशा गर्थे। र धर्मगुरूहरू जो मानिसहरूको बीचमा सेवा पुर्याउने काम गर्दथे, विशेष गरेर फरिसीहरू,

हुन्थे र पुजारी प्रधान पुजारी त्यही समुदायबाट लिने गर्दथ्यो र यसरी यीशु ख्रिस्टलाई जब प्रधान पुजारी कहाँ पुर्याए र शास्त्रीहरू पनि त्यहाँ थिए धर्मगुरूहरू पनि त्यहाँ भेला भएका थिए र पत्रुस पनि उहाँको पछि पछि लागे र के हुने हो भनेर हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे पत्रुस प्रभु यीशु ख्रिस्टको तीनजना एकदमै नजिकको चेलाहरू मध्ये एक थिए र उनलाई धेरै कुराहरू यीशुको बारेमा थाहा थियो र यीशुले यीशु र पत्रुसको बीचमा पटक पटक बातचितहरू व्यक्तिगत रूपमा पनि हुने गर्दथे र यीशुसँग पत्रुसको बातचित हुने क्रममा पत्रुस चाहिँ एकदमै अघि सरेर जुनसुकै कुरामा पनि आफूलाई अगाडि सारेर भनौ आफूलाई यीशु ख्रिस्टको नजिक प्रिय बन्न खोज्ने एउटा व्यक्ति पनि थिए यीशुको अगाडि जुनसुकै कुरा गर्दा पनि उनी अगाडि सर्ने खालका व्यक्ति थिए जब परिस्थिति जटिल हुँदै गयो अब यीशुलाई पक्रेर जब अब मृत्युदण्डको लागि अगाडि प्रक्रियामा लगिएको छ अब पक्राउ परिसकेको छ र प्रधान पुजारीका फैसलाको लागि पुर्याइएको छ त्यस बेला पत्रुस पनि अब के हुँदो रहेछ निर्णयहरू भनेर त्यो कुरामा पत्रुस चियो चासो गर्नका लागि लुकी लुकी उनी छेउमा गएर पालीहरूसँग बसेर यो सबै गतिविधिहरू हेरिरहेका थिए प्रधान पुजारी र जम्मै महासभाले यीशुलाई मृत्युदण्ड दिनलाई झुटा गवाही खोज्न लागे पत्रुस यो सबै कुराहरू हेरिरहेका थिए भने पत्रुसले यी सबै कुरा हेरिरहेका थिए भने प्रधान पुजारी लगायत जम्मै महासभा यो महासभा भनेको चाहिँ झन्नै यहुदीहरूको सर्वोच्च अदालतलाई महासभा भनिन्छ र यो महासभाले नै निर्णय दिनु पर्थ्यो र यहुदीहरूको लागि छुट्टै अदालत महासभाले अथवा महासभा उनीहरूको अदालत थियो अनि यो केस सबैभन्दा पहिला महासभाले नै फैसला गर्न सक्थ्यो र महासभाले निर्णय मृत्युदण्ड कसरी दिन सक्छ भन्ने उनीहरूले प्रमाणहरू खोजिरहेको अवस्था यहाँ देखिन्छ त्यसपछि मृत्युदण्ड कसरी दिन सकिन्छ भनेर खोजिरहेको अवस्थामा हामी यहाँ देख्छौ र महासभाले नै निर्णय दिनुपर्ने भएकोले गर्दा महासभाको काम थियो अब छुटो गवाई खोजेर अगाडि बढ्नुपर्ने कुरा उनीहरूले गरिरहेको अवस्था यहाँ देखिन्छ धेरै झुटा गवाई दिनेहरू आए तर तिनीहरूले प्रमाण पाएन बिना प्रमाण कसैको मृत्युदण्ड स्वीकार्य हुँदैन त्यसैले कानूनी हिसाबले पनि मृत्युदण्ड सजिलो थिएन मृत्युदण्ड जो पायो त्यसलाई दिन मिल्दैन सठिक र एउटा पक्का पक्की प्रमाणहरू चाहिन्थ्यो र त्यही प्रमाण जुटाउनका लागि महासभामा धेरै कोसिस गरिएको कुरा हामी यहाँ देख्छौ र अखेरीमा दुईजना अघि आएर भने यस मानिसले त परमेश्वरको मन्दिर भत्काएर तीन दिनमा यसलाई निर्माण गर्न सक्छु भने प्रधान पुजारीले उहाँमाथि लगाएको आरोपको बारेमा प्रश्न गर्दा यीशुले उत्तर दिनु भएन लगातै यीशुलाई परमेश्वरको पुत्र हो भनेर सोधेको प्रश्नको उत्तरमा उहाँले भन्नुभयो तपाईँले नै भनिहाल्नुभयो परमेश्वरको पुत्र यीशुलाई परमेश्वरको पुत्र भनेको चाहिँ परमेश्वर बराबरको अधिकार भएको र सर्वशक्तिमान सर्वज्ञानी सर्वव्यापी

0: न्याय पवित्र पवित्र पवित्र परमेश्वर हो भन्ने कुरा यसले बताउँथ्यो। परमेश्वरको पुत्र हो भन्नासाथ उस आफैलाई परमेश्वर हुँ भनेर घोषणा गरेको कुरा उनीहरूले बुझेको कारणले गर्दा यहाँनिर प्रधान पुजारीले अब येशूलाई ईश्वर निन्दाको आरोप लगाए। मृत्युदण्डको निम्ति ईश्वर निन्दा चाहिँ यो प्रमाणको रूपमा भेटाएको कुरा हामी थाहा गर्दछौ, किनभने यो खण्डमा प्रधान पुजारीले ईश्वर निन्दाको आरोप लगाए। अब अरू प्रमाण चाहिँदैन, किनभने आफैले आफैलाई ईश्वर हुँ भन्यो भनेदेखि परमेश्वर यहोवा परमेश्वर बाहेक अरू कुनै ईश्वर छैन भनेर उनीहरूले बुझिरहेको अवस्थामा यहुदीहरूले अब यीशुलाई उनीहरूले हेर्दाखेरि योसेफले जन्माएको कन्या मरियमबाट जन्मेको भन्ने कुरा उनीहरूले यति कुराहरू उनीहरूलाई थाहा थियो, तर यीशु ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा उनीहरूले बुझेका थिएनन्। जब यीशुले आफूलाई परमेश्वरको पुत्र भनेर जब प्रकट गर्नुभयो तब विरोधको उच्चाइ अति माथि गयो र यही विरोध प्रमाणको रूपमा उनीहरूले भेटाए। उपस्थित व्यक्तिहरूले अब प्राणदण्डको योग्य छ भनी भनेको कुरा यहाँ हामी देख्न सक्छौ। जब ईश्वर निन्दाको आरोप लाग्छ तब त्यो व्यक्ति मृत्युदण्डको योग्य हुन्छ। तब तिनीहरूले येशूको मुखमा थुके र मुक्का लगाए र कसै कसैले थप्पड पनि लगाए। यसरी लेखकले यो खण्डमा येशूको मृत्युको प्रमाण ईश्वर निन्दा हो भनेर उल्लेख गराएका छन्। छुटो आरोप लगाउन खोजेको अवस्थामा प्रमाण नभेटाएको हामी देख्छौ र यहाँनिर हामी देख्छौ ईश्वर निन्दा चाहिँ प्रमाणको रूपमा यहाँ भेटिएको छ र झुटो आरोप लगाउन खोजेको अवस्थामा प्रमाण नभेटाएपछि प्रधान पुजारीले उपस्थित मानिसहरूलाई मृत्युदण्डको प्रमाणमा यीशुले आफूलाई परमेश्वरको पुत्र हो भन्दा ईश्वर निन्दाको दोष लगाए। यसरी हरेक मानिसले यीशुको मृत्युको लागि प्रमाण चाहिने भएकोले ईश्वर निन्दालाई माध्यम बनाएर मृत्युदण्डको लागि सिफारिस भएको सत्यतालाई स्वीकार गर्नु पर्दछ। आदरणीय श्रोता, यो खण्डमा तपाईँ हेरिरहँदाखेरि यीशु ख्रीष्टको मृत्यु आवश्यक थियो। यीशु ख्रीष्ट कल्वरी क्रुसमा गएर सारा मानव जातिको लागि मर्नु पर्ने नै थियो। उहाँको मृत्यु अनिवार्य थियो। मानव जातिले पाप गरेको कारण मानव जाति मृत्युको भागीदार भएको थियो र मानिस जाति सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान चाहिँ हाम्रा प्रभु यीशु ख्रीष्टमा अनन्त जीवन हो। त्यसै कारण आज प्रवचन सुन्दै गर्नु हुँदाखेरि यीशुको मृत्युको उद्देश्य थियो, यीशुलाई मृत्युदण्ड दिनको निम्ति प्रक्रियामा जानु पर्थ्यो, प्रमाण चाहिन्थ्यो र यदि यो प्रमाणले यीशुलाई क्रुससम्म लगेर सारा मानव जातिको पापको प्रायश्चितको लागि मृत्युदण्ड भोग्नु पर्ने थियो, त्यही उद्देश्य लिएर यीशु प्रभु यो संसारमा आउनु भएको थियो। उहाँले मानव चोला धारण गर्नु पर्थ्यो। त्यही अनुरूप आज प्रत्येक यो प्रवचन सुनिरहनु भएका हरेक श्रोताहरूले बुझ्नुपर्ने कुरा यही हो कि यीशुको मृत्यु आवश्यक थियो र यीशुको मृत्यु हुनका लागि प्रमाण चाहिन्थ्यो र त्यो प्रमाण बिना यीशुको मृत्यु हुँदैन थियो। त्यसकारणले उनीहरूले यीशुलाई ईश्वर निन्दाको प्रमाणबाट उनीहरूले यीशुलाई क्रुसमा मृत्युदण्ड दिनका निम्ति योग्यको तुल्याएको कुरा हामी यहाँ देख्छौ। यदि यहाँहरूलाई मृत्युबाट छुटकारा चाहिन्छ, मृत्युमाथि विजय चाहिन्छ भने आज येशु ख्रिस्टलाई यहाँहरूले विश्वास गर्नुपर्छ। उहाँलाई विश्वास गरेर यो मृत्युमाथि विजय हुनु आवश्यक छ। यहाँहरूलाई यदि यो वचन सुनेर, यो प्रवचन सुनेर यहाँहरूलाई जिज्ञासाहरू बढ़िरहेको छ भने नजिकैको चर्चमा गएर बाइबल धर्मशास्त्र को खोजी गरेर पढेर यो सत्यतालाई बुझ्ने कोशिश गर्नुहोला र सत्य भेटाउनुहोला। यीशुको मृत्यु किन आवश्यक छ, यीशुलाई किन त्यो काठमा झुन्ड्याइएको हो र उहाँलाई किन मारिएको हो, यी सबै कुराको यहाँहरूले रहस्य पत्ता लाउनुहुनेछ र जब उहाँको मृत्युको अर्थ उद्देश्य पत्ता लाउनुहुन्छ यहाँहरूले यीशुलाई विश्वास गरेर मृत्युमाथि विजय हुन सक्नुहुनेछ। आजको प्रवचनलाई यहीँ अन्त गर्न चाहन्छु। यहाँ आशा छ यहाँहरूले फेरि अर्को प्रवचनको समय नआउन्जेलसम्म धैर्यता रहेर बस्नुहुनेछ र अर्को प्रवचनको सेवा परमेश्वरले दिनुभयो भने फेरि आउनेछु र फेरि प्रवचनको सेवा यहाँहरूको बीचमा पूरा गर्नेछु र त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्।
1: हवस् त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर कैसर मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन भाषण संवाद गहिरा गहिरा पुस्तकहरू प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषयवस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ मण्डली इतिहासकार साथै ईश्वर शास्त्री
1: You're listening to Good News FM 105.1 MHz Kathmandu and 105.6 MHz Pokhara, Nepal. We also broadcast on Facebook and YouTube. Our ID is Good News FM 105.1 MHz. You can also find us online at www.goodnewsfm.com.np and listen through the Hamro Patro app. If you have any questions or prayer requests, please reach out to us at 01-477-0754 on WhatsApp at 980-2344-646 or by email at goodnewsfm105@gmail.com.
2: अब प्रस्तुत हुँदैछ विभिन्न अङ्ग्रेजी भजन गीतहरू।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरमाथि विश्वास कायम राख्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 47 यहाँहरूलाई स्वागत छ। परमेश्वरसँग तपाईँको जीवनको लागि एकदमै विशेष योजना र बोलावट छ। यद्यपि त्यो बोलावट पूरा गर्नको लागि तपाईँले विश्वासको अभ्यास गर्न आवश्यक छ। परमेश्वरले हामीलाई हाम्रो जीवनको लागि त्यस्तो दर्शन दिनुहुन्न जुन हामीले आफ्नै क्षमता र शक्तिबाट प्राप्त गर्न सक्छौ। उहाँको योजनाहरूको लागि सधैँ आवश्यक पर्दछ कि हामीले उहाँमा हाम्रो भरोसा राखौं र उहाँले हाम्रो लागि राख्नुभएको दर्शन पूरा गर्न आवश्यक स्रोतहरू प्रदान गर्नुहुन्छ। मानिसहरूलाई सामान्यतया आफूले पूरा गर्न नसक्ने काम दिँदा सहज हुँदैन, तर हामीले माया गर्ने र सेवा गर्ने परमेश्वर चमत्कारी काम गर्ने परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई दिनुभएको योजनाहरू पूरा गर्न हाम्रो तर्फबाट धेरै विश्वासको आवश्यकता पर्दछ। यदि हामी हाम्रो जीवनको लागि परमेश्वरको बोलावट पूरा गर्ने हाम्रो इच्छामा साँच्चै गम्भीर छौं भने हामीले हाम्रो विश्वासमा बढ्न प्रयास गर्नुपर्छ। आफ्नै भन्दा परमेश्वरको शक्तिमा भर पर्नुको अर्थ के हो भनेर जान्नको लागि लुकाको पुस्तक 17:5 प्रेरितहरूले प्रभुलाई भने, हामीहरूको विश्वास बढ़ाइदिनुहोस्। प्रिय श्रोता, हामी सबैले परमेश्वरमाथि भरोसा गर्ने क्षमता बढ़ाउने प्रयास गर्नुपर्छ। पहिलो, हामीले हाम्रो जीवनको लागि सही बाटोमा डोर्याउन उहाँमाथि भरोसा गर्नुपर्छ। त्यसपछि हामीले त्यो यात्राको लागि आवश्यक पर्ने सबै कुरा प्रदान गर्न परमेश्वरमाथि भरोसा गर्नुपर्छ। हितोपदेशको पुस्तक 3:5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समशक्तिमा भर नपर। परमेश्वरको इच्छा यो होइन कि हामीले कहिले काहीँ मात्र उहाँमाथि भरोसा गरौं। उहाँ हामीले हाम्रो सारा हृदयले उहाँमाथि भरोसा गरेको खोज्दै हुनुहुन्छ। हितोपदेशको पुस्तक 3:6 आफ्नो सारा मार्गमा उहाँलाई सम्झे र उहाँले तिरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। हाम्रो लक्ष्य हामीले के हुन चाहन्छौ भन्ने कुराको सट्टा परमेश्वरले के चाहनुहुन्छ भन्ने कुरामा सचेत रहने प्रयास गर्नुपर्छ। मर्कुसको पुस्तक 11:22 यीशुले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, परमेश्वरमा विश्वास राख, धेरै मानिसहरू आफ्नो सम्पूर्ण जीवन आफ्नै क्षमता र शक्तिमा भर परेर बिताउन सन्तुष्ट हुन्छन्। यहाँ यीशुले हामीलाई आफूमाथि भन्दा परमेश्वरमा भरोसा राख्न आग्रह गर्दै हुनुहुन्छ। मर्कुसको पुस्तक 11:23-24 साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शंका गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भने विश्वास गरेर यस पहाड़लाई उखेलिएर त समुन्द्रमा खस भन्यो भने त्यसको निम्ति त्यस्तै हुनेछ। यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। आफ्नो पार्थिव सेवकायभरि यीशुले आफ्ना चेलाहरूलाई विश्वास गर्न प्रोत्साहित गर्नुभयो। उनीहरूलाई आवश्यक पर्ने कुराहरूको लागि परमेश्वरमा भरोसा राख्न लगभग सबै क्रिश्चियनहरूले प्रार्थनामा समय बिताउँछन्। यीशु यहाँ भनिराख्नु भएको छ कि जब हामी प्रार्थना गर्छौ हामीले हाम्रो हृदयमा विश्वास गर्नुपर्छ कि हामीले प्रार्थना गरिरहेको कुरा पूरा हुनेछ। केवल प्रार्थना गर्नु पर्याप्त छैन, हामीले प्रार्थना गर्दा विश्वास गर्नुपर्छ। विश्वासद्वारा नै हाम्रा प्रार्थनाहरूको जवाफ पाइन्छ र हामी हाम्रा लक्ष्यहरू पूरा गर्न परमेश्वरको शक्ति हाम्रो लागि काम गरिरहेको देख्न सक्छौ। हिब्रूको पुस्तक 11:6 विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। प्रिय श्रोता, परमेश्वरलाई खुशी पार्ने एउटै मात्र तरिका छ र त्यो हो विश्वास। हामी परमेश्वरको बोलावट सुनेर र प्रतिक्रिया दिएर विश्वास प्रदर्शन गर्छौ। परमेश्वरसँग तपाईँको जीवनको लागि साँच्चै अद्भुत योजना छ। उहाँ तपाईँलाई एक रोमाञ्चक यात्रामा लैजान चाहनुहुन्छ, तर तपाईँको लागि उहाँको योजनाहरू केवल तपाईँले ती पूरा भएको चाहनुहुन्छ भनेर पूरा हुने छैनन्। परमेश्वरले तपाईँको हृदयमा राख्नुभएको दर्शनमा विश्वासपूर्ण कार्य गरेर तपाईँले परमेश्वरमा आफ्नो विश्वास प्रदर्शन गर्नुपर्दछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: गाउन भाडामा,
8: गाउन भाडामा,
7: हे गाउन भाडामा।
9: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
10: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
11: अधिक जानकारीको लागि मोबाइल 98 41 87 68 02, 98 41 87 68 02
12: र 98 18 25 12 40, 98 18 25 12।

0: यसुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
1: सुन्नु न बजे कोटा
2: सामान नभेटेर बेपत्ता
1: होइन, सामान चाहिँ के चारो ल्याएको?
2: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
1: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वाल छँदैछ नि।
2: कहाँ छ यो?
1: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
4: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855174236, 9855174236
4: र फोन नम्बर 01513010 छ। 01513010 छ।
3: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
2: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ह्याक्कै पारेर।
5: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला, प्रत्येक आइतबार साँझ 6 बजेदेखि 36 सम्म र पुनः प्रसारण शनिबार साँझ 6 बजेदेखि 36 सम्म पास्टर अनिल सुनामको साथमा।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउने।
5: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला, प्रत्येक आइतबार साँझ 6 बजेदेखि 36 सम्म र पुनः प्रसारण शनिबार साँझ

0: राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
0: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम बाइबल पाठको पुनः प्रसारण।
1: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौ र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

न्यायकर्ताको पुस्तक अध्याय 9 अभिमेलेकको शासन र पतन। एरुब्बालका छोरा अभिमेलेक सकेममा आफ्नी आमाका दाजुभाइहरू कहाँ गए र आफ्नो माओली घरानाका सबैलाई तिनले भने, कृपा गरी सकेमका सबै नगरवासीहरूको कानमा एउटा कुरा सोध्नुहोस्, एरुब्बालका 70 छोराहरूले तिनीहरूमाथि शासन गर्नु असल कि एकैजनाले मात्र? म तपाईहरूको हाड र मासु हुँ भन्ने कुरो सम्झन ताक्नुहोस्। जब तिनका मामाहरूले तिनको पक्षमा सकेमवासीहरूलाई यी सबै कुरा बताए, तब तिनीहरू अभिमेलेकपट्टि लाग्नलाई सुरिए, किनकि तिनी हाम्रा आफ्नै भाइ हुन् भनी तिनीहरूले भने। तिनीहरूले तिनलाई बाल बरितको मन्दिरबाट चाँदीका 70 सिक्का दिए र त्यो लिएर तिनले हुर्दुङ्गे, तर साहसी मानिसहरूलाई भाडामा लिए र तिनीहरू तिनको पछि लागे। त्यसपछि तिनी आफ्नो बुबाको घर ओप्रामा गएर लुकेर बस्ने कान्छा छोरा योताम बाहेक यरुब्बालका छोराहरू तिनका आफ्ना 70 दाजुभाइहरूलाई एउटै ढुङ्गामाथि काटेर मारे। तब सकेमका सबै नगरवासीहरू र बेथ मिल्लोका सबै जना भेला भएर सकेममा भएको ठूलो रूखका छेउको खम्बामा अभिमेलेकलाई राजा बनाए। जब यो कुरो योतामलाई सुनाइयो, तब तिनी गएर गिरिजिम डाँडाको टाकुरामा खड़ा भए र यसो भनेर उच्च स्वरले गराए, हे सकेमका नगरवासी हो, मेरो कुरा सुन, कि परमेश्वरले तिमीहरूको कुरा सुनुन्। एकपल्ट रूखहरू आफूमाथि एउटा राजा अभिषेक गर्नलाई भेला भए र तिनीहरूले भद्राक्षको रूखलाई भने, तपाई आएर हाम्रो राजा हुनुहोस्। तर भद्राक्षको रूखले जवाफ दियो, देवताहरू र मानिसहरूलाई मान दिने आफ्नो बहुमूल्य तेललाई त्यागेर रूखहरूमाथि मैले शासन गर्ने? तब रूखहरूले नेभाराको रूखलाई भने, तपाईँ आएर हाम्रो राजा हुनुहोस्। तर नेभाराको रूखले भन्यो, आफ्नो असल र मिठो फललाई त्यागेर रूखहरूमाथि मैले शासन गर्ने? तब रूखहरूले अंगुरको बोटलाई भने, तपाईँ आएर हाम्रो राजा हुनुहोस्। अंगुरको बोटले जवाफ दियो, देवता र मानिसलाई खुशी तुल्याउने मेरो दाक मध्यलाई त्यागेर रूखहरूमाथि मैले शासन गर्ने? अन्त्यमा सबै रूखहरूले काँडाको पोथ्रालाई भने, तपाईँ आएर हाम्रो राजा हुनुहोस्। काँडाको पोथ्राले रूखहरूलाई भन्यो, यदि तिमीहरू साँच्ची नै मलाई तिमीहरूको राजा अभिषेक गर्न चाहन्छौ भने मेरो छत्र छायामा आओ, होइन भने काँडाहरूबाट आगो निस्केर लेबनानका देवदारूहरूलाई स्वाहा पारोस्। त्यसपछि योतामले भने, यसकारण अब हेर, यदि अभिमेलेकलाई राजा तुल्याएर तिमीहरूले सत्य र इमान्दार काम गरेका छौ भने, र तिमीहरूले यरुब्बाल र तिनका घरानासँग उचित काम गरेका छौ र तिनी प्रति हुनुपर्ने व्यवहार गरेका छौ भनेदेखि, मेरा पिताले तिमीहरूको निम्ति लडाई गरे र आफ्नो प्राण खतरामा हालेर तिमीहरूलाई मिद्यानीहरूको हातबाट बचाए, तर आज तिमीहरू मेरा पिताका घरानाको विरुद्धमा खड़ा भएका छौ र तिनका 70 छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर मारेका छौ र तिनकी कमारीको छोरो अभिमेलेकलाई तिमीहरूको आफ्नो भाइको नाताले सकेमका नगरवासीहरूको राजा तुल्याएका छौ। यदि तिमीहरूले आज यरुब्बाल र तिनका घरानासँग सत्य र इमान्दार व्यवहार गरेका छौ भने, तिमीहरू अभिमेलेकसँग खुसी हौ र त्यो तिमीहरूसँग खुसी होस्। यदि होइन भने अभिमेलेकबाट अग्नि निस्कोस् र सकेमका नगरवासीहरू र सबै बेथ मिल्लोलाई भस्म पारोस्। सकेमका नगरवासीहरू र बेथ मिल्लोका सबैबाट पनि अग्नि निस्केर अभिमेलेकलाई भस्म पारोस्। त्यसपछि योताम सुटुक्क भागे, तिनी बेयर भन्ने ठाउँमा पुगे र त्यही नै बसोबास गर्न लागे, किनकि तिनी आफ्ना दाजु अभिमेलेकसँग डराउँथे। अभिमेलेक इजरायलमाथि 3 शासक भएपछि परमेश्वरले अभिमेलेक र सकेमका नगरवासीहरूको बीचमा फाँटो पार्नलाई एउटा दुष्टात्मा पठाउनु भयो र सकेमका नगरवासीहरूले तिनलाई धोका दिए। यरुब्बालका 70 छोराहरूलाई अत्याचारसित मारेको अपराधको बदला तिनीहरूको हत्या गर्ने आफ्ना भाइ अभिमेलेकसित र तिनलाई सुर्याउने सकेमका नगरवासीहरूसित लिइयोस् भन्ने अभिप्रायले यो परमेश्वरले गर्नुभएको थियो। तिनको विरूद्धमा सकेमवासीहरूले डाँडाका टुप्पातिर बाटो हिँड्ने प्रत्येकलाई ढोक्न र डाँका मार्न मानिसहरूलाई राखे र यो खबर अभिमेलेक कहाँ पुर्याइयो। अब एवेदका छोरा गाल आफ्ना भाइ बन्धुहरूसँग सकेममा आए र सकेमका नगरवासीहरूले आफ्नो राजभक्ति अब उनीतिर लगाए। तिनीहरू आफ्नो दागबारीहरूमा गए, पाकेका अंगुरहरू टिपे र कोलमा पेले। त्यसपछि तिनीहरू आफ्नो देवताको मन्दिरमा चाड मनाउन गए। त्यहाँ तिनीहरूले खानपान गरेर अभिमेलेकलाई सरापे। तब हेवेतका छोरा गालले भने, अभिमेलेक को हो र सकेमको हो र हामी त्यसको प्रजा हुने,
के त्यो यरुब्बाको छोरो होइन र त्यसको सहायक चाहिँ जबुल होइन? सकिमका पिता हमोरका मानिसहरूको सेवा हामीले किन गर्ने? हामीले किन अभिमेलेकको सेवा गर्ने? यदि मानिसहरू मेरो अधीनमा मात्र भएका भए त अभिमेलेकलाई मैले पन्साउने थिएँ, म त्यसलाई भन्ने थिएँ तेरा सबै सेनालाई बोला र लडाई गर। तब शहरका राज्यपाल जबुलुनले एभेदका छोरा गालले भनेका कुरा सुने, तब तिनी साह्रै रिसाए। तिनले गुप्तमा अभिमेलेक कहाँ यसो भनेर दूतहरू पठाए। एभेदको छोरो गाल र त्यसका भाइबन्धुहरू सकिममा आएर शहरका मानिसहरूलाई तपाईँको विरूद्धमा सुर्याउँदैछन्। यसकारण राति नै उठेर तपाईँ र तपाईँसँग भएका मानिसहरू शहर बाहिर ढुकी बस्नुहोस्। त्यसपछि बिहान घाम झुल्कने बित्तिकै शहरलाई आक्रमण गर्नुहोस् र जब त्यो र त्यसका मानिसहरू बाहिर आउँछन् तब के गर्नुपर्छ सो गर्नुहोस्। यसैले अभिमेलेक र तिनका मानिसहरू राति नै उठे र चार दल भएर सकेममा आक्रमण गर्नलाई ढुकी बसे। अब एभेदका छोरा गाल बाहिर गएर शहरको मूल ढोकाको पस्ने ठाउँमा उभिरहेका थिए। जतिखेर अभिमेलेक र तिनका मानिसहरू आफूहरू लुकेको ठाउँबाट बाहिर आए, गालले तिनीहरूलाई देखे र जबुललाई भने मानिसहरू डाँडाका टाकुराहरूबाट तल झर्दैछन्। जबुलले जवाफ दिए, तिमीले देखेका त डाँडाहरूको छाया हुन् जो मानिसहरू जस्तै देखिँदैछन्। तर फेरि गालले भने डाँडाहरूको बीचको जग्गाबाट मानिसहरू तल झरिरहेका छन् र एक दल चाहिँ जो खाना हेर्नेको रूपबाट भएर आइरहेको छ। तब जबुलले उनलाई भने, अब खोइ तिम्रा साहसी कुराहरू, तिमी भन्थ्यौ अभिमेलेकको हो र हामी त्यसको प्रजा हुने, के यिनै मानिसहरू होइनन् जुनलाई तिमी तुच्छ ठान्थ्यौ? जाऊ गएर तिनीसँग लडाई गर। यसकारण गालले सकिमका नगरवासीहरूलाई लिएर अभिमेलेकमाथि आक्रमण गरे, तर अभिमेलेकले उनलाई परास्त गरेर उनी भागे। मूल ढोकाको पस्ने ठाउँसम्मै बाटैभरि लासहरू छरिएका थिए। अभिमेलेक गएर अरू माह भन्ने ठाउँमा आफैलाई बसाले र जबुलले गाल र त्यसका भाइबन्धुहरूलाई सकिमबाट दबाए। भोलिपल्ट सकिमका मानिसहरू बाहिर खुला ठाउँमा गए र यो कुरो अभिमेलेकलाई सुनाइयो। यसैले तिनले चाहिँ आफ्नो मानिसहरूलाई ल्याएर तिनीहरूको तीन दल बनाए र शहर बाहिर खुला ठाउँमा ढुकी बसे। जब तिनले मानिसहरूलाई शहरबाट निस्कन्दै आएको देखे तब उठेर तिनले तिनीहरूमाथि आक्रमण गरे। अभिमेलेक र तिनीसँग भएको दल चाँडो गरी अगाडि बढे र शहरको मूल ढोकाको पस्ने ठाउँमा लड्नलाई तयारी भए। तब अरू दुई दल चाहिँ आएर खुला ठाउँमा भएकाहरूमाथि जाइ लागे र तिनीहरूलाई मारे। अभिमेलेकले दिनभरि त्यस शहरमाथि आक्रमण गरे र त्यसलाई कब्जा गरे। तिनले त्यहाँका मानिसहरूलाई मारे, शहर जलाइदिए र त्यस ठाउँमा नुन छरिदिए। जब सकिमको किल्लामा बस्नेहरूले यो कुरा सुने तब तिनीहरू एलबरित का मन्दिरको तहखानामा गए। तिनीहरू त्यहाँ एक साथ भेला भएका छन् भन्ने कुरा अभिमेलेकलाई सुनाइयो। यसैले तिनी र तिनीसित भएका मानिसहरू सलमोन डाँडामा उक्ले। तिनले बन्चरो लिएर हाँगा काटे र आफ्नो काँधमाथि थियाले। तिनले आफ्ना मानिसहरूलाई भने, म के गरिरहेछु हेर र चाँडो गरेर तिमीहरू पनि त्यसै गर। यसकारण हरेक मानिसले हाँगा काट्यो। तब तिनीहरूले अभिमेलेकलाई पछ्याए र हाँगाहरू तहखानाको चारैतिर थुपारेर तिनलाई आगो लगाइदिए। अनि सकिमको किल्लाका सबै मानिसहरू मरे, जो प्राय 1000 पुरुष र स्त्रीहरू थिए। त्यसपछि अभिमेलेक तेवेसमा गए र त्यसलाई घेरेर कब्जा गरे। त्यस सहरको बीचमा एउटा बलियो किल्ला थियो र सबै नगरवासीहरू पुरुष र स्त्रीहरू त्यहाँ शरण लिएर बसेका थिए। तिनीहरू किल्ला बन्द गरेर त्यसको छतमा गएका थिए। अभिमेलेक किल्लामा गएर त्यसलाई आक्रमण गरे। जब त्यस किल्लामा आगो लगाइदिन भनी त्यसको ढोकामा तिनी आइपुगेका थिए, तब एउटी स्त्रीले तिनको टाउकोमा जाँतो खसाइदिए र तिनको खप्पर फोरियो। अभिमेलेकले तुरन्तै आफ्नो हतियार बोक्ने जवानलाई बोलाएर भने, झट्टै आफ्नो तरवार थुतेर मलाई खतम गर, नत्र त एउटी स्त्रीले तिनलाई मारी भनेर मानिसहरूले भन्लान्। यसरी त्यस जवानले तरवारले तिनलाई रोपिदियो र तिनी मरे। जब इजरायलीहरूले अभिमेलेक मरेका देखे तब तिनीहरू सबै आफ्नो घरमा फर्के। यसरी नै अभिमेलेकले आफ्नो 70 दाजुभाइहरूलाई मारेर आफ्नो पिताको विरूद्धमा गरेको अपराधको बदला परमेश्वरले तिनीसँग लिनुभयो र सकिमका मानिसहरूले गरेका सबै दुष्टता तिनीहरूकै शिरमाथि खनाइदिनु भयो। यरुब्बालका छोरा योतामको शराब तिनीहरूमाथि साँच्ची नै पर्यो। न्यायकर्ताको पुस्तक अध्याय 10 तोला र याइर इजरायलका अगुवा भएका। अभिमेलेकको पालोपछि साखारको एकजना मानिस
पुआका छोरा दोदोका नाति इफ्राइमको पहाड़ी देशको सामिरमा बस्ने तोला इजरायललाई छुटाउनलाई खड़ा भए। तिनी 23 वर्षसम्म इजरायलका अगुवा भए अनि जब तिनी मरे तब सामिरमा गाडी तिनीपछि गिलादी याइर आए। तिनी 22 वर्षसम्म इजरायलका अगुवा भए। तिनका 30 छोराहरू थिए जो 30 गधामा सवार हुन्थे। गिलाद देशमा तिनीहरूको 30 शहरहरू थिए जो आजको दिनसम्म पनि हब्बात याइर कहलाइन्छ। याइर मरेपछि तिनी कामोनमा गाडिए। अम्मोनीहरूले इजरायललाई सताएका। फेरि इजरायलीहरूले अराम सिदोन र मुआबका अम्मोनीहरू र पलिस्तीहरूको देवता देवीहरू तथा बाल र अस्तोरेत देवताहरूलाई पुजेर परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे। तिनीहरूले परमप्रभुलाई त्यागे र उहाँको सेवा गरेनन्। यसैकारण परमप्रभु इजरायलसँग क्रोधित हुनुभयो र उहाँले तिनीहरूलाई अलिस्तीहरू र अम्मोनीहरूका हातमा बेचिदिनुभयो जसले 23 तिनीहरूलाई चकनाचुर पारेर दबाए। उनीहरूले एर्दनको पूर्वपट्टि एमोरीहरूको देशमा अर्थात गिलादमा बस्ने सबै इजरायलीहरूलाई 18 सताउँदै र अत्याचार गर्दै रहे। तब यहुदा बेन्यामिन र इफ्राइम माथि आक्रमण गर्नलाई अम्मोनीहरू एर्दन पारी तरे र इजरायल साह्रै संकष्टमा पर्यो। अनि इजरायलीहरूले सहायताको निम्ति परमप्रभुको पुकारा गरेर भने हामीले तपाईँको विरुद्धमा पाप गरेका छौ। हामीले आफ्नो परमेश्वरलाई त्यागेर बाल देवताहरूलाई पुजेका छौ। परमप्रभुले इजरायलीहरूलाई भन्नुभयो जब मिश्री एमोरी अम्मोनी पलिस्ती सिदोनी अमालेकी र मित्यानीहरू सबैले तिमीहरूलाई अत्याचार गरे र तिमीहरूले सहायताको निम्ति मेरो पुकारा गर्यो तब मैले तिमीहरूलाई उनीहरूको हातबाट छुटाइन र तर तिमीहरूले मलाई त्याग्यो र अरू देवताहरूलाई पुज्यो। यसैले अब म तिमीहरूलाई फेरि छुटाउने छैन। गएर तिमीहरूले चुनेका देवताहरूलाई सहायताको निम्ति पुकार र तिनीहरूले नै तिमीहरूको दुःखको समयमा बचाउन्। तर इजरायलीहरूले परमप्रभुलाई भने हामीले पाप गरेका छौं, हामीलाई तपाईँ जे चाहनुहुन्छ त्यही गर्नुहोस्, तर हामी तपाईँलाई विन्ती गर्दछौ कि केवल अहिले हाम्रो उद्धार गर्नुहोस्। तब तिनीहरूले पराई देवताहरूलाई त्यागेर परमप्रभुको आराधना गरे अनि उहाँले इजरायलको दुर्गतिलाई अरू बढ्दा हेर्न सक्नु भएन। तब अम्मोनीहरू युद्धको निम्ति भेला गरिएर गिलादमा छाउनी हालेर बसे र इजरायलीहरू चाहिँ भेला भएर मिस्पामा छाउनी हाले। तब गिलादका मानिसहरूका नायकहरूले आपसमा भने जुन मानिसले अम्मोनीहरूलाई पहिले आक्रमण गर्ला त्यही नै गिलादका बासिन्दाहरूका शासक हुनेछ।

आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: नमस्ते श्रोता, आज पनि म मार्था राई कार्यक्रम मनका कुराको साथमा उपस्थित भइसकेको छु। आज म ज्योति इन्टरनेसनल मण्डलीका पास्टर अङ्गदाव शेर्पाको आफ्नो जीवनको वही बताउन गइरहेको छु कि उहाँले मेरो भेट भएपछि उहाँले आफ्नो जीवनको वही मसँग यसरी बताउनु भएको थियो। म पास्टर अङ्गदाव शेर्पा हुँ। मेरो जन्म सुलुखुम्बु जिल्ला स्थित चौला खर्का 4 मा 2009 ज्येष्ठ 10 मा भएको हो। हाल म भक्तपुर जिल्ला बालकोट पानी ट्याङ्कीमा बस्छु र ज्योति इन्टरनेसनल मण्डलीमा पास्टरी सेवाकारी गरिरहेको। म बुद्धिस्ट परिवारमा जन्मे र हुर्के। म सानै उमेरदेखि आर्मीमा जाने रहर थियो। 2027 सालमा साथीहरूसँग काठमाडौँ गए र तिनीहरूसँग बस्न थाले। तिनीहरू कोही आर्मी र कोही पुलिसमा भर्ती भइसकेका थिए। मलाई पनि सानैदेखि आर्मीमा भर्ती हुने इच्छा थियो। तिनीहरूले पनि मलाई भर्ती हुने प्रेरणा दिए। एक दिन घुम्दै जाँदा भर्ती लिने स्थानमा पुगे। एकजना क्याप्टेन फुली लगाएका साथ आएर मलाई सोध्नुभयो कि तिमी पनि सेनामा भर्ती हुने हो। मैले चाहे त्यही थियो। त्यसपछि उहाँले मलाई लगेर मेरो नाउँ लेख्नुभयो। डाक्टर भएको ठाउँमा पनि मलाई लग्नुभयो र भन्नुभयो यो टिटो लायक छ। यसरी म सजिलै सेनामा भर्ती भएको थिएँ। मेरो नोकरीको सिलसिलामा एकजना मिसनरी जो डाक्टर आलम वाक स्विजरल्यान्डको हुनुहुन्थ्यो, उहाँको श्रीमतीले मलाई एउटा नयाँ कलर बाइबल पठाइदिनु भयो। मैले बाइबल पढ्ने क्रममा योहन्ना 8:12 भेट्टाए संसारको ज्योति म हुँ। यस कुराले मेरो मन छोयो। लाइट अफ द एसिया भनेर गौतम बुद्धलाई भनिन्छ भने यो त लाइट अफ द वर्ल्ड भन्ने व्यक्ति चाहिँ को हो त? मेरो मनमा खुल्दुल भयो। मैले महाभारत र रामायणका कथाहरू पढिसकेको थिएँ। वेदहरूमा वेद, सामवेद, अर्थवेद र अजिक वेदहरूको विषयमा सबै मलाई थाहा थियो कि मेरो बुद्धिस्ट परिवारमा जन्म भएको कारणले यो जान्न मलाई आवश्यक थियो। यिनीहरू मध्येमा बाइबलमा जस्तो यसरी दावी गरेर कुनै पनि व्यक्तिले भनेको भेटेको थिएन। मैले बाइबलमा खोजी गरेरै सबै कुरालाई आफ्नो हृदय मान्ने गोप्य रूपमा राखे। मैले परमेश्वरमाथि विश्वास राख्दै आफ्नो लक्ष्यलाई अगाडि बढाउँदै लगे। किनभने मेरो बुबा पनि ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो। उहाँले आफ्नो कर्तव्य पूरा गर्नु भएन र बिचमा नै छोडिदिनु भएको थियो। तर मैले चाहिँ देश र नरेश राजाको सेवा गर्छु भनी कठोरताका साथ अघि बढ्ने साहस गरे। 2029 सालमा सैनिकमा 2 वर्ष इलेक्ट्रोनिक ओभरसियर इन्जिनियर पढ्ने मौका पनि पाएको थिएँ। सन् 1969मा मित्र राष्ट्र भारतको विभिन्न मिलिट्री कलेजमा इलेक्ट्रोनिक्स ओभरसियर इन्जिनियरिङ अध्ययनको निम्ति छनौट भए र भारतको आग्रहमा मिलिट्री कलेजको बेस वर्कसपको अध्ययन गर्न सैनिक भ्रमणको अवसर पाए। पछि फेरि सन् 1983मा मित्र राष्ट्र भारतको निजुकोबा मिलिट्री कलेजमा इलेक्ट्रोनिक्स ओभरसियर इन्जिनियरिङको तालिम गर्ने मौका पाए। सन् 1986मा संयुक्त राष्ट्र संघको आह्वानमा नेपालबाट शान्ति सेना युनिफिकारीको निम्ति लेबनान र इजरायल बीच युद्ध चलिरहेको थियो। त्यस समयमा नेपालबाट पनि संयुक्त राष्ट्र संघको आह्वानमा भाग लिन र शान्ति स्थापना कार्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने मौका पाएको थिए। सन् 1991मा मित्र राष्ट्र भारतको जबलपुर मध्य प्रदेश भारत मिलिट्री कलेज शिक्षालयमा इलेक्ट्रोनिक्स ओभरसियर इन्जिनियरिङ तालिम अध्ययन पूरा गरी स्वदेश फर्के। पछि म आफ्नो कार्यमा समर्पित रहे। तेलामी सी बीचको पनि अध्ययन गर्ने मौका पाए। इजरायल सेनाको बारेमा त्यहाँ जनता बीच ऐतिहासिक कुरा बुझ्ने र हेर्ने अवसर पनि मिल्यो। त्यो कुरा मैले मेरो डायरीमा लेखे। 2050 सालमा संयुक्त राष्ट्र संघको आह्वानमा युनिट अफ अफ्रिकाको सोमालिया देशमा शान्ति स्थापनाको लागि छनौट भए। त्यो ठाउँ भुकमरी र गृह युद्धले ग्रस्त थियो। गोलीको आवाज मात्र सुनिन्थ्यो। सिया र सुनी इस्लामीहरू बीच भीषण युद्ध चलिरहेको थियो। संयुक्त राष्ट्र संघको आह्वान विभिन्न देशहरू जस्तै फ्रान्स, अमेरिका, आयरल्यान्ड, पाकिस्तान, बंगलादेश र इटालीका सेनाहरू उपस्थित थिए। त्यहाँ काम गर्न त्यति सजिलो थिएन। सैनिक जीवनमा विश्वास, इमान्दारिता र अनुशासनको अत्यन्त महत्व हुन्छ। राष्ट्रलाई सुरक्षा र संरक्षणको निम्ति तालिमका आवश्यकता हुन्छ। त्यसैमा सबैभन्दा असल गुणात्मक अनुशासन र इमान्दारी नै हो। मानव जीवनमा अनुशासन, इमान्दारिता र नम्रता महत्वपूर्ण कुराहरू हुन्। यो सैनिकमा अनिवार्य रूपमा हुनुपर्ने गुण हुन्। म मेरो भन्दा अरूप्रति गौरव गर्थे र बुद्ध भन्दा अरू महान कोही पनि छैन भनी म विश्वास गर्थे। अहिले पनि धेरैले सोध्छन्, तपाईँ कसरी कृष्ण हुनुभयो, तपाईँ त कठोर मानिस हो। मैले परमेश्वरलाई विश्वास गर्नुभन्दा पहिले मेरो श्रीमती र नानीहरूले विश्वास गरेका थिए। मेरो धेरै विदेशी साथीहरू विभिन्न डिनोमिनेसनकाहरू थिए। उहाँहरूसँग परमेश्वरको बारेमा बुझ्ने मौका र अवसरहरू पाए। मैले बाइबल पढे र परमेश्वरमा विश्वास लाग्यो। उहाँलाई विश्वास गर्दा म धोका खाने छैन भनी मैले निश्चय गरे। त्यसपछि मैले परमेश्वरलाई मेरो प्रब्लम मुक्तिदाता भनी व्यक्तिगत रूपमा येशु ख्रीष्टलाई ग्रहण गरे र केही समयपछि पिता र पुत्र पवित्र आत्माको नाउँमा पानीको बपतिस्मा पनि

स्थानीय सरकारी जागिरमा आफ्नो विश्वासलाई बचाउन धेरै गाह्रो हुन्छ। नेपाली हिन्दू राष्ट्र भएको कारण प्राय धेरै सबै नै चाड पर्वमा रीतिरिवाज अनुसार काम गर्नु पर्दथ्यो र आफूभन्दा माथिका साहेबले जे भन्यो त्यही नै गर्नु पर्दथ्यो। म परमेश्वरसँग भन्थे, प्रभु म रिटायर्ड भएपछि पुरा तपाईँको नै सेवा गर्नेछु, अहिले त मलाई गाह्रो छ, म पहिलादेखि नै भन्ने गर्थे संसारमा एउटै मात्र परमेश्वर हुनुहुन्छ, अरू कोही छैन। बाइबलमा मैले सत्य कुराहरू भेटाए, ती कुराहरू मेरो सोचाइसँग मेल खायो, त्यसैले पनि मलाई परमेश्वरमाथि विश्वास लाग्यो। जुन कुराहरू सत्य थिए र सत्य कुराले सधैँ हृदय छुने गर्छ, मैले येशु ख्रीष्टलाई विश्वास गर्दा राम्ररी बुझेर नै विश्वास गरेको हुँ। यी कार्यहरूमा दुःख कष्ट किन नहोस् त्यो समाधान गर्ने हाम्रो कर्तव्य हो। हरेक विश्वासमा नम्रता प्रेम हुनुपर्दछ। परमेश्वरको सामुन्ने विनम्र भएर हिँड्नु र सत्यको वचन पालन गर्नु नै बुद्धिमानी हो। मलाई कुनै काममा पनि पछाडि परेर बस्न मन लाग्दैन। मैले पहिला देश र नरेश राजाको सेवा गरे पनि अहिले परमेश्वरको सेवा गरिरहेको छु। परमेश्वर हाम्रो राजा हुनुहुन्छ। मलाई पहिला भन्दा अहिलेको जीवन उत्तम लाग्छ। उहाँमा शान्ति आनन्द अनन्तको जीवन छ। संसारको राजामा यो कुराहरू थिएन। हामी मानिस हौ, हामीमा समस्याहरू त आउँछन्, तर ती समस्याहरूलाई परमेश्वरमा राखिदिन्छौ भने पक्कै पनि त्यसमाथि विजय हुनेछौ। यसमा 29:11 भनेको छ, किनभने जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ, तिमीहरूको उन्नतिको निम्ति हुन् नोक्सानीको निम्ति होइन, तिमीहरूलाई आशा र भविष्य दिनलाई। संसारको अभिलाषामा फस्यो भने हाम्रो गवाही बिग्रिन्छ। मैले चाहिँ अहिले समयमा दारिद्रमा पूर्वक नै काम गरिरहेको छु। 2072 सालको भूकम्पको समयमा पनि मैले हात हालिन र अरूहरूले हो, हामीमा समस्याहरू त आउँछन्, तर ती समस्याहरूलाई परमेश्वरमा राखिदिन्छौ भने पक्कै पनि त्यसमाथि विजय हुनेछौ। यसमा 29:11 भनेको छ, किनभने जुन योजनाहरू मैले तिमीहरूको निम्ति

समयमा धेरै साथीहरूले काम गरेर कसै कसैले पैसा पनि कमाए तर मैले चाहिँ गरिन। परमेश्वरको इच्छा चाहिँ के हो त म यो जान्न चाहन्छु। मैले अरूबाट तलब वा सपोर्टमा सेवाकाई गरेको छुइनँ, आफ्नै तनखाबाट सेवाकाई गरिरहेको छु र अरूहरूलाई प्रोत्साहन र उत्साह दिने गर्दछु। परमेश्वर ज्योति हुनुहुन्छ, हाम्रो राजा ज्योति हुनुहुन्छ भन्ने हामी पनि ज्योति हुनुपर्छ। हामी प्रत्येकको गवाही राम्रो हुनुपर्छ। सन् 2007 सालमा मलाई अस्ट्रेलियाका पास्टर पिपी ब्राइट र पास्टर म्याक्स बिचेलले पास्टर अभिषेक गरिदिनु भयो र ज्योति इन्टरनेसनल मण्डली पनि मण्डली स्थापना गरेर अहिलेसम्म निरन्तर सेवाकाई गरिरहेको छु। म एक विकट गाउँमा जन्मेको हुँ। एक किसानको छोरो गाई भैँसी भेडा र बाख्राको कोठालो गरेर बस्ने ठाउँको हुँ। तर परमेश्वरको योजना मेरो जीवनमा थियो र यो स्थानसम्म मलाई ल्याउनु भयो। मैले नेपालको 75 जिल्ला मध्येमा 65 जिल्लाको भ्रमण गरिसकेको छु। मैले 31 वर्ष नेपाल आर्मीमा सेवारत गरे। मेरो अवकाश हुँदाको मेरो पद लेफ्टिनेन्ट थियो। पेन्सन निस्केपछि केही समयमा म राजनीति पार्टीमा पनि लागे। त्यसमा मलाई सन्तुष्टि भएन र अहिले सबै समय परमेश्वरको नै लागि दिएको छु। परमेश्वरको वचनले मेरो जीवनको हरेक कदममा प्रेरणा मिलेको छ। परमेश्वरको अपरिवर्तनशील वचन संसारको परिवर्तनको लागि हो। यसरी समय र परिस्थितिले म परिवर्तन हुँदै आए। जब म प्रवेशलाई पछ्याउँदै थिए तब म अचम्मले मेरो हृदय परिवर्तन भयो। यसरी परमेश्वरको बोझ र दर्शन अनुसार मेरो जीवनमा जिम्मेवारी पनि थपियो। म अन्तर्राष्ट्रिय गिदोन मिनिस्ट्रीको ठिमी क्याम्पको अध्यक्ष पदमा रहेर परमेश्वरको वचन बाइबल विषयमा प्रचार गर्ने मौका पाएँ र हालमा म पनि आबद्ध छु। सन् 2008 अन्टिओख मिसन स्कूलमा पास्टरले तालिम गर्ने मौका पाए। 2007 भिजन नेट वर्क चेला निर्माण सेमिनार तालिम र लाखौं अगुवान निर्माण 3 वर्ष तालिम जोन सी म्याक्स सोल मिनिस्ट्री एन्ड सेमिनार तालिम 2015 पूरा भयो। सैनिक तथा प्रहरी क्रिस्टियन संगतिको तर्फबाट 2011 श्रीलंकामा सहभागी हुने मौका पाएको थिएँ। अहिले म क्रिस्ट महिमित एकता संगतिको सचिव, सैनिक तथा प्रहरी क्रिस्चियन संगतिको सचिव, विश्राम स्थलको सचिव र शेर्पा क्रिस्चियन संगतिको सल्लाहकार र अन्तर्राष्ट्रिय गिदोन मिनिस्ट्रीमा छु। मेरो विवाह भानु शेर्पासँग सन् 1978 काठमाडौँमा भएको हो। 2 छोरीहरू छन्। परमेश्वरको अनुग्रहमा विश्वास अनुशासन सोझोपन र इमान्दारीतामा रही यी कार्य गर्न जिम्मेवारी दिनुभएको छ। अहिले मेरो जीवनमा परिवारमा र मण्डलीमा प्रशस्त आशिषहरू दिइरहनु भएको छ भने मेरो शरीरमा पनि स्वास्थ्य दिनुभएको छ। मेरो जीवनमा शान्ति आनन्द र अनन्तको जीवन दिनुभएको छ र मेरो परमेश्वर प्रभु यीशुको नै म प्रशंसा गर्नेछु। उहाँलाई धन्यवाद दिँदछु र म वचन जेले उहाँको

हवस् त श्रोता, आज मेरो इन्टरनेट समय सिद्धिको छ। तपाईँसँग यस्तै श्रोताहरूलाई आशिषित बनाउने गवाही वा जीवन कथा छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। यसको लागि हो मेरो व्हाट्सएप नम्बर 608590813608590813 छ। इमेल एड्रेस हो raimartha@gmail.com। फेसबुक हो martha rajamisi। God bless you।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसीह, म कमल श्रेष्ठको तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। यस कार्यक्रमले एकमात्र सत्य जीवित परमेश्वरको सत्यताको बारेमा जानकारी गराउँदछ, साथै संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी येशु ख्रीष्टको प्रेम र उहाँको बलिदानको विषयमा हेर्नेछौ। बाइबलले भन्दछ, येशूले संसारलाई महान प्रेम गर्नुहुन्छ, यसै कारण मानिसको खातिर येशु ख्रीष्ट संसारमा आएर क्रुसमा बलिदान हुनुभयो। प्रिय श्रोता, आज हामी यही विषयमा अझै धेरै बुझ्नेछौ। येशु ख्रीष्टको प्रेम र बलिदानको विषयमा सत्य जीवित पवित्र धर्मशास्त्र बाइबलबाट तपाईँ हामीलाई विस्तृत र स्पष्ट रूपमा जानकारी दिनको लागि आदरणीय दाई विक्रम दुबे तपाईँ हाम्रो माझमा उपस्थित भइसक्नु भएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बस्नुभएका सम्पूर्ण श्रोताबिन्दमा म विक्रम दुबेको नमस्कार, जय मसीह तथा अभिवादन। आज हामी परमेश्वरको वचनबाट केही कुराहरू सिक्नेछौ। आज हामी ख्रीष्टको प्रेम र उहाँको बलिदानको विषयमा बाइबलले के भन्छ भन्ने विषयमा हामी हेर्नेछौ। त्यसको लागि हामी यसैयाको पुस्तकबाट हामी केही कुराहरू हेर्नेछौ। यसैयाको पुस्तक 53 अध्यायको 1-12 खण्डहरू। हाम्रो समाचार कसले विश्वास गरेको छ र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? उहाँको सामु कलिलो बोट जस्तो र सुक्खा जमिनबाट निस्केको जरो जस्तो बढ्यो। उसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न ता महत्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन। ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गरेनौ। निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौं। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयौं। हामी सबै भेडा झै बरालिएका छौं, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनु भएको छ। ऊ थिचोमिचोमा पर्यो र उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमा जस्तै ऊ डोर्याएर लगियो, आफ्नो उन कत्रनेको सामु भेडा मौन भए झैं उसले पनि आफ्नो मुख खोलेन। अत्याचार र इन्साफद्वारा ऊ लगियो, उसका सन्तानका बारेमा कसले विचार गर्न सक्छ? किनकि ऊ जीवितहरूको देशबाट अलग गरियो र मेरो प्रजाका अपराधको निम्ति उसमाथि कुटाई पर्यो। उसको चिहान दुष्टहरूसित बनाइयो र मृत्युमा धनीहरू उसको साथमा थिए। यद्यपि उसले केही उपद्रव गरेको थिएन, न त उसको मुखमा केही छल थियो, तापनि उसलाई चकनाचुर र कष्टमा पार्न परमप्रभुको इच्छा थियो र परमप्रभुले उसको प्राणलाई दोष बलि चाहिँ बना भए तापनि उसले आफ्ना छोराछोरीलाई देख्नेछ र आफ्नो दिन बढाउनेछ र परमप्रभुको इच्छा उहाँकै हातमा उन्नत हुनेछ। उसका प्राणको वेदना पछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ र उसले तिनीहरूका अधर्म बोक्नेछ। यसै कारण महानहरूसँगै उसलाई पनि म एक भाग दिनेछु र उसले लुटको माल सामर्थ्यहरूसित बाँड्नेछ, किनभने उसले आफ्नो जीवन मृत्युमा खन्यायो र ऊ अपराधीहरूको गन्तीमा गनियो, किनकि उसले धेरैको पाप बोक्यो र उसले अपराधीहरूका निम्ति मध्यस्थता गर्यो। परमेश्वरले वचन पढाइमा आशिष दिनुभएको होस्। बाइबल कुनै मानिसको बुद्धिले लेखिएको पुस्तक नभएर पवित्र आत्माको शक्तिले लेखिएको जीवित वचन हो। बाइबलमा लेखिएका हरेक वचन सत्य छ। सम्पूर्ण बाइबल परमेश्वरको प्रेम पत्र हो भन्दा फरक पर्दैन। अहिले भर्खर पढेको खण्डले ख्रीष्टको प्रेम र उहाँले हाम्रो निम्ति के गर्नुभयो भने उहाँको बलिदानको विषयमा प्रष्ट रूपमा बताइदिएको छ। यसैया 53:1 प्रश्नबाट सुरु गरेको छ। यसैया अगमभक्ताले प्रश्न गरेका छन्, येशू ख्रीष्टको समाचार कसले विश्वास गरेको छ र परमप्रभुको शक्ति कसले देखेको छ? कारण येशू ख्रीष्ट एउटा यस्तो व्यक्ति हुनुहुन्थ्यो जो परमेश्वर भएर पनि संसारबाट र उहाँले प्रेम गर्नुभएको देश इजरायलबाट नै इन्कार गरिनुभयो। यीशुले इजरायलमा ठूला ठूला काम गर्नुभयो जुन सबै मानिसहरूले देखेका थिए। यीशु ख्रीष्टले पानीलाई दाख मध्येमा परिणत गर्नुभएको मानिसहरूले देखेका थिए। पाँचवटा रोटी र दुईवटा माछाबाट 5,000 अघाउने गरी खुवाएर पनि 12 डाला उभारेको घटना मानिसहरूकै आँखा अघि भएको घटना हो। 38 वर्षदेखि हिँड्न नसक्ने व्यक्ति आफै हिँडेको, मरेको लाजरस 3 दिनपछि जीवित भई उठेको सबै घटना यीशुले मानिसहरूकै अगाडि गर्नुभएको थियो। विश्वास गर्नको लागि यी घटनाहरू पर्याप्त थिए, तर पनि इजरायलले ख्रीष्टमाथि विश्वास गरेन। थोरै मात्रामा मानिसहरूले उहाँमाथि विश्वास गरेका थिए, तर बहुसंख्यक मानिसहरू अविश्वासी र विरोधी थिए। हिजोका इजरायली जस्तै आज हामी पनि कतै ख्रीष्टको कुरालाई इन्कार गरिरहेका त छैनौ? ख्रीष्टको शक्ति देख्दा देख्दै आफ्नो मुख ख्रीष्टबाट मोडेका त छैनौ? एकछिन विचार गरौं। ख्रीष्ट मानिस जस्तो हुनुहुन्न। मानिस आफूलाई प्रेम गर्नेलाई प्रेम गर्छ, आफ्नो खेदो खन्नेलाई सखाप पार्न भरमग्दो प्रयास गर्छ। तर ख्रीष्ट संसारमा प्रेम प्रकट गर्न आउनुभयो। उहाँलाई स्वीकार गरी उहाँको बाटो पछ्याउनेलाई पनि र उहाँको विरोध गरी हेर्ने नरुचाउने र नाम सुन्ने मन नगर्नेहरूलाई पनि उहाँले यस्तो किसिमले आफ्नो प्रेम प्रकट गर्नुभयो कि जससँग कसैले पनि तुलना गर्नै सक्दैन। परमेश्वरको वचनले भन्दछ, परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। के यो वाक्यले परमेश्वरको प्रेमलाई प्रकट गरेको छैन र? हामीले जानी नजानी गरेका पापलाई धुनका लागि यीशु ख्रीष्ट तपाईँ र मेरो निम्ति क्रुसमा मर्नुभयो। बाइबलले भनेको छैन कि ख्रीष्टले उहाँलाई प्रेम गर्नेलाई मात्र प्रेम गर्नुभयो र उहाँको आज्ञा पालन गर्नेहरूका लागि मात्र मर्नुभयो। प्रियहरू, तपाईँले ख्रीष्टलाई प्रेम नगरे पनि 1,000 पटक तपाईँले ख्रीष्टको आज्ञा उल्लङ्घन गरी उहाँलाई क्रुसको भागी बनाए पनि उहाँले तपाईँलाई निष्खोट प्रेम गर्नुहुन्छ। बाइबलले बताउँदैन कि तपाईँले ख्रीष्टलाई प्रेम गरेपछि मात्र ख्रीष्टले तपाईँलाई प्रेम गर्नुहुन्छ। प्रियहरू, यीशु ख्रीष्ट मानिस जस्तो हुनुहुन्न। यीशु ख्रीष्ट आफू काँडामा बसेर तपाईँ र मलाई फूलमा सजाउने प्रभु हुनुहुन्छ। तपाईँ र मैले भोग्नुपर्ने ख्रीष्टको मृत्यु सहेर तपाईँ र मेरो लागि स्वर्गको बाटो तयार गर्ने प्रभु हुनुहुन्छ। राम्रो र असल व्यक्तिका लागि दुःख भोग्न धेरै तयार हुन्छन्, तर खराब र पापीका लागि भने कोही पनि अघि सर्दैन। यीशु ख्रीष्ट धर्मीको लागि क्रुसमा मर्न आउनु भएन, वा उहाँले पहिले तिमी धर्मी हो त्यसपछि मात्र म तिम्रो लागि मर्छु भन्नु भएन, तर हामी जस्तो छौ त्यस्तै अवस्थामा स्वीकार गर्नुभयो, राम्रो लागि क्रुसमा मर्नुभयो। के तपाईँको अपराध जान्दा जान्दै पनि तपाईँलाई प्रेम गरी तपाईँको अपराधको सजाय भोग्ने र तपाईँको लागि मर्ने कोही संसारमा भेट्नु भएको छ त? संसारमा हामीले जति खोजे पनि हाम्रा सारा अपराध जान्दा जान्दै हाम्रो अपराधको निम्ति आफूले सजाय भोगेर हाम्रो लागि मर्ने यीशु ख्रीष्ट जस्तो व्यक्ति कतै भेट्दैनौ, किनकि यीशु ख्रीष्टले तपाईँ र मलाई अति प्रेम गर्नुहुन्छ। ख्रीष्टले संसारलाई प्रेम गर्नुभयो, तर संसारले ख्रीष्टलाई घृणा मात्र गरिरह्यो। ख्रीष्टले संसारलाई र असंख्य पाप गर्ने पापी मानिसहरूलाई प्रेममा स्वीकार गर्नुभयो, तर संसारले ख्रीष्टलाई इन्कार गर्यो र उहाँदेखि आफ्नो मुख फर्कायो। तपाईँले प्रेम गरेको व्यक्तिले तपाईँलाई इन्कार गर्यो वा तपाईँबाट मुख फर्काएर अर्को बाटो मोडियो भने के तपाईँ फेरि उसलाई पहिलेको जस्तो प्रेम गर्नुहुन्छ? मलाई लाग्दैन कि हामी एकचोटि इन्कार भइसकेपछि फेरि प्रेम गर्न सक्छौ, तर यीशु ख्रीष्टले गर्नुभयो। यीशु ख्रीष्टले हाम्रा सबै निर्बलताहरू बोक्नुभयो र हाम्रा दुःख भोग्नुभयो। बाइबलले यो वाक्यको अघि एउटा शब्द प्रयोग गरेको छ, निश्चय नै। यसको मतलब यीशु ख्रीष्टले बोक्नुभएका हाम्रा सबै निर्बलताहरू र हाम्रा सबै दुःखहरू साँच्चीकै हुन्, बनावटी, झुटा वा कल्पना होइनन्। सारा संसार पापको सागरमा चुर्लुम्म डुबेको थियो। संसारमा चारैतिर पापले जरा गाडेको थियो। संसारमा जीवित परमेश्वरलाई छोडेर अन्य वस्तुलाई पुज्ने, मूर्ति पूजा गर्ने, आमा बुवाको अनादर गर्ने, हत्या गर्ने, अपशब्द प्रयोग गर्ने, व्यभिचार, चोरी, झुटो गवाही दिने र लोभ लालचको डोरीले बन्धनमा बाँधेको छ। यही पापमै बन्धनबाट छुट्नका लागि वा भनौ पाप मोचनका लागि आवश्यक पर्ने दण्ड ख्रीष्टले सारा संसारको लागि भोग्नुभयो र हामीले बोक्नु पर्ने सबै दुःख उहाँले बोक्नुभयो। के तपाईँलाई लाग्दैन यी सबै कुराबाट परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ? कार्यक्रममा अब पालो साङ्गीतिक विश्रामको हामी एउटा गीत सुन्नेछौ र परमेश्वरको वचनको लागि फेरि

0: बाइबलले बताउँछ उता हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति पेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो। यहाँ ऊ भन्ने शब्दले यीशु ख्रीष्टलाई संकेत गर्दछ, साथै यस वाक्यले गहिरो सत्यता प्रकट गरेको छ। यीशु ख्रीष्ट तपाईँ र मैले गरेका हर अपराधको निम्ति क्रुसमा छेडिएको, पेलिएको र हामीले भोग्नुपर्ने दण्ड ख्रीष्टमाथि परेको सत्यता यहाँ प्रकट हुन्छ। ख्रीष्टको हात खुट्टामा काँटी छिडियो, हाम्रो अपराधको कारण ख्रीष्ट मृत्युको लागि पेलिनुभयो, हाम्रो अधर्मको कारण र ख्रीष्टमाथि दण्ड पर्यो हामीमा शान्ति ल्याउनका कारण। हाम्रो शरीरमा सानो टुक्रा काँडा बिज्यो भने मात्र पनि हामी कति रुन्छौ, व्याकुल हुन्छौ भने ख्रीष्टको हात खुट्टामा त झन् काँटी छिडिएको छ, त्यो पनि तपाईँ र मेरो कारणले। के यो प्रेम होइन र? बुझ्नुपर्ने कुरा, हामी ख्रीष्टको लागि भौतारिन्छौ, दुःख गर्छौ, भाकल गर्छौ, तर शान्ति त क्रुसमा मात्र छ, ख्रीष्टले सहनु भएको कोराको चोटमा मात्र छ। बाइबलले बताउँछ ख्रीष्ट थिचो मिचोमा पर्नुभयो, उहाँलाई कष्ट पर्यो, तापनि उहाँले आफ्नो मुख खोल्नु भएन, मारिनलाई लगेको थुमा जस्तै ख्रीष्ट कलवरी क्रुस सम्मै जानुभयो, आफ्नो उन कत्रनीको सामु भेडा मौन भए चाहिँ ख्रीष्टले पनि आफ्नो मुख खोल्नु भएन, तर सबै सहनु मात्र भयो। हामी निर्दोष हुँदा हुँदै पनि कसैले दण्ड दियो भने हामी विद्रोही हुन्छौ, रिसले आगो हुन्छौ, हाम्रो धैर्यता गुम्छ। तर प्रियहरू, ख्रीष्टलाई हेरौं। ख्रीष्ट पवित्र हुनुहुन्थ्यो, उहाँले कहिल्यै पाप गर्नु भएन, यहाँसम्म कि ख्रीष्टलाई पाप के हो भन्ने पनि थाहा छैन, र पनि तपाईँ र मेरो लागि नाङ्गो पिठ्यौमा 39 कोरा सहनुभयो, शिरमा काँडाको मुकुट लगाइयो, लज्जित बनाइयो, र पनि ख्रीष्टले आफ्नो धैर्य गुमाउनु भएन। किन? किनकि यीशु ख्रीष्ट प्रेममा धनी, कृपालु र रिसाउनमा एकदम ढिलो परमेश्वर हुनुहुन्छ। ख्रीष्ट हाम्रो लागि लज्जित हुनु पर्यो र पनि धैर्यशील हुनुभयो। निर्दोष हुँदा हुँदै पनि उहाँमाथि अत्याचार भयो, र पनि उहाँले सबै अत्याचारहरू चुपचाप सहिरहनुभयो। उहाँले गल्ती गरेको कारण होइन, तपाईँ र मलाई उहाँले प्रेम गर्नुभएको कारण र उहाँ मानिस प्रति धैर्यशील हुनुभएको कारण उहाँ चुपचाप रहनुभयो, सबै कष्ट सहनुभयो। यद्यपि उहाँले गर्दै नगर्नु भएको पापको दोष उहाँमाथि परेको थियो, त्यति मात्र नभएर तपाईँ र मैले गरेका हर अपराधको कुटाई पाप नचिन्नुहुने पवित्र र निर्दोष ख्रीष्टमाथि पर्यो। यहाँ ख्रीष्टको प्रेम र उहाँको बलिदानको प्रमाण अझ हामी भेट्न सक्छौ, किनकि परमेश्वरको वचनले भन्दछ उसले आफ्नो जीवन मृत्युमा खन्यायो र ऊ अपराधीहरूको गन्तीमा गनियो, उसले धेरैको पाप बोक्यो र उसले अपराधीहरूका निम्ति स्वर्गसम्म पुग्नलाई मध्यस्थता गर्यो। प्रियहरू, कसले आफ्नो जीवन मृत्युमा खन्याउन सक्छ? जसले बेहद रूपमा प्रेम गर्छ त्यही व्यक्तिले मात्र। संसारमा यीशु ख्रीष्ट जस्तो तपाईँ र मलाई बेहद रूपमा प्रेम गर्ने र बिना शर्त आफ्नो जीवन मृत्युमा खन्याउने प्रेमी न त थियो, न छ, न त भविष्यमा नै हुन सक्छ। त्यही ख्रीष्ट आज तपाईँ र मेरो लागि मध्यस्थताको काम गर्दै हुनुहुन्छ। उहाँकै माध्यमबाट मात्र भएर हामी स्वर्गमा प्रवेश गर्न सक्छौ। यदि आज तपाईँ ख्रीष्टमाथि विश्वास गर्नुहुन्छ भने उहाँ तयार हुनुहुन्छ तपाईँलाई पापको दलदलबाट तानेर स्वर्गमा बसाउनका लागि। ख्रीष्टले तपाईँलाई हात दिँदै हुनुहुन्छ। यदि आज तपाईँले पनि आफ्नो हात ख्रीष्टलाई दिनुभयो भने उहाँले तपाईँलाई बचाउनुहुन्छ। ख्रीष्टलाई हात दिनुमा तीनवटा कदम पर्दछन्। पहिलो, पापबाट पश्चाताप। दोस्रो, यीशु ख्रीष्ट नै प्रभु र मुक्तिदाता भनी हृदयले विश्वास। र तेस्रो, मुखले स्वीकार। पश्चाताप सहितको प्रार्थना गरेर तपाईँ आज ख्रीष्टलाई आफ्नो हृदयमा स्वागत गर्न सक्नुहुन्छ र आफ्नो नाम जीवनको पुस्तकमा लेखी अनन्तको दण्ड अर्थात नरकुण्डको आगोबाट बच्न सक्नुहुन्छ। यदि तपाईँ चाहनुहुन्छ भने मसँगै यो प्रार्थना दोहोऱ्याउन सक्नुहुन्छ। प्यारो प्रभु, तपाईँको प्रेमको लागि धन्यवाद। मेरो पापको लागि तपाईँले भोग्नु भएको सम्पूर्ण दुःख कष्टको लागि धन्यवाद। मैले जानी नजानी तपाईँको विरुद्धमा पाप गरेको छु भने म मानिलिन्छु र तपाईँ यीशु ख्रीष्टलाई नै मेरो व्यक्तिगत प्रभु र मुक्तिदाता भने मेरो हृदयले विश्वास र मुखले स्वीकार गर्दछु। आज नै मेरो हृदयको ढोका खोल्दछु, आएर मेरो हृदयको सिंहासनमा बस्नुहोस् र मलाई आशिष दिनुहोस्। यीशुको नाममा आमेन। यो प्रार्थना सँगै तपाईँ आज ख्रिस्टमा नयाँ गरी जन्मनु भएको छ, तपाईँको नयाँ जन्मको लागि तपाईँलाई बधाई भन्न चाहन्छौ। अब तपाईँ नजिकको चर्चमा गएर बुझ्न सक्नुहुन्छ वा अधिक जानकारीको लागि तपाईँ हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। परमेश्वरले प्रत्येकलाई आशिष दिनुभएको होस्। धन्यवाद
1: धन्यवाद दाई विक्रम दुबेलाई। आजको वचनले भने जस्तै यीशु ख्रीष्टले दिएको जस्तो प्रेम संसारको कुनै पनि मानिसले हामीलाई दिन सक्दैन। उहाँको प्रेम अतुलनीय र अवर्णनीय छ। आजको वचनबाट हामी यो बुझ्न सक्छौ कि यीशु ख्रीष्ट त्यो व्यक्ति हुनुहुन्छ जसले हामीलाई नरक जानबाट बचाएर अनन्त स्वर्गीय राज्यसम्म पुर्याउने एकमात्र सत्य बाटो हुनुहुन्छ। तसर्थ श्रोता, हामीले यही समयमा उहाँको त्यो महान प्रेमलाई आफ्नो जीवनमा प्राप्त गर्ने कोसिस गरौं, जुन प्रेममा हाम्रो निम्ति बलिदान छ, जुन पूर्ण छ, जुन प्रेममा उहाँको शान्ति, आनन्द, खुशी र मुक्ति छ, जसले हाम्रा सबै पीड़ा र कष्टहरूबाट उन्मुक्ति दिन्छ। त्यो प्रेमलाई रोजौं र त्यो प्रेमदाताको बुलावटलाई सुनौ जो हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। उहाँले संसारका प्रत्येक व्यक्तिलाई त्यो अवर्णनीय प्रेम, शान्ति र मुक्ति दिन चाहनुहुन्छ। उहाँको नजिक आजै जाउँ अनि मात्र हामीले हाम्रो जीवनको अर्थ, मूल्य र साँचो प्रेमलाई बुझ्नेछौ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ वा कार्यक्रमको बारेमा अझै धेरै बुझ्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 9860-2374। सम्पर्क नम्बर फेरि एकपटक दोहोर्याउन चाहन्छु, 9860-2374। र त्यसै गरी तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाईँले हामीलाई इमेलबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा, अनुग्रह र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

पास्टर हेमराज बरालद्वारा रचित देउडा भाकामा क्रिस्टियन गीती एल्बम सुसमाचार भाग एक। यसमा संगीत रहेको छ उदयमान संगीतकार बिहानी बिक र स्वरमा साथ दिँदै हुनुहुन्छ नवगायिका रत्ना बराल र बिहानी बिक। यो एल्बम निकाल्नको लागि प्रार्थना सहित सहयोग गरिदिनु भएकोमा सुसमाचार मण्डली नेपालगंज तथा जीएनएन परिवारलाई धन्यवाद।

0: आइया आइया उफ, आज 60 वर्षको हुँदासम्म पनि मरीमरी काम गरिएकै छ र पनि हुँदा सक्दासम्म धर्म कर्म पनि गरिएकै छ, तर पनि न त घरमा शान्ति छ न त आशिष छ, जस्ताको त्यस्तै।
1: होइन आमै, के एक्लै गुनगुनाइरहनु भएको छ? तपाईँको नाति स्कुल गएनन् क्या र? मैले त देखिनँ त।
0: मास्टर बाबु कताबाट आउनुहोस्? आउनुहोस् बाबु।
1: होइन आमै, तपाईँको मनमा के रहेछ मैले बुझे, यसको समाधान मैले जानेको छु, तपाईँ सुन्नुहुन्छ?
0: ए बाबु ल भन्नुहोस् त, त्यो के रहेछ?
1: हाम्रा साँचो ईश्वरले उहाँको जीवित वचनमा यसरी भन्नुभएको छ, हे सबै थाकेका र बोझले दाबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। त्यसैले आमा, साँचो ईश्वरलाई माग्न जानेनौ भने दिनभरि करायो दक्षिणा हरायो हुन्छ। त्यसैले एकमात्र मुक्तिदाता येशूको नाउँमा एकमात्र सत्य ईश्वर परमेश्वरलाई पुकार्न सिकौं, तब जीवनमा मुक्ति सहितको शान्ति र आशिष हुन्छ, तब तपाईँको यो बोझ हट्नेछ आमा। त्यसैले पहिला साइनो चिनौ, तब मात्रै सम्बोधन गरौं। सुसमाचार सबैका लागि।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रा आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12 12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, ए सारा बोझले तपेका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई येशू ख्रीष्टको नाममा न्यानो अभिवादन, साथै जय मसीह। म पास्टर अनिल सुनामको तर्फबाट आज हामी फेरि पनि परमेश्वरको वचनलाई सुन्नेछौ। अनि परमेश्वर तपाईँ र मसँग के बोल्न चाहनुहुन्छ भन्ने कुरालाई हामी थाहा गर्ने प्रयास गर्नेछौ। प्रियहरू, अनि आज म तपाईँहरूसँग बोल्न गइराखेको विषय चाहिँ हार्ने व्यक्ति होइन जित्ने व्यक्ति हुनुहोस् भन्ने विषयमा म बोल्न चाहन्छु। प्रियहरू, अनि धेरै चोटि नि प्रियहरू, हाम्रो जीवनमा हामीले आफूले आफूलाई मूल्याङ्कन गर्यौँ भने हामी धेरै क्षेत्रमा हामी हारेको अनुभव गर्छौँ। प्रियहरू, हामी काम नलाग्ने व्यक्ति भनेर हामीले आफूले आफूलाई मूल्याङ्कन गरिराखेको हुन्छ। प्रियहरू, आफ्नो मनमा, आफ्नो सोचमा, आफ्नो हृदयमा हामीले आफूले आफूलाई हार्ने व्यक्ति भनेर प्रमाणित गरिराखेको हुन्छौ। तर म आज तपाईँलाई एउटा यस्तो सत्य कुरा बताउन चाहन्छु जुन कुराले यसरी भन्दछ। प्रियहरू, परमेश्वरले हामीलाई हार्नको लागि होइन जित्नको लागि बोलाउनु भएको हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब हामी भावनात्मक रूपमा दुखी हुन्छौ, हामीलाई यस्तो लाग्छ प्रियहरू, म चाहिँ हारिसके, म चाहिँ अब यहाँदेखि अगाडि बढ्न सक्दिन, मेरो अन्त्य चाहिँ यही हो भनेर हामीले सोचिराखेको हुन्छौ। तर म तपाईँलाई बताइदिन चाहन्छु, जुन समयमा तपाईँले म हारे सक्दिन, मेरो अन्त्य यहाँ हो भनेर सोच्नुहुन्छ नि, त्यो समयदेखि परमेश्वरले तपाईँ मेरो लागि ढोका खोल्न थाल्नुहुन्छ। हालेलुया। प्रियहरू, यो कुरा म तपाईँलाई बताउन चाहन्छु। नि धेरै चोटि प्रियहरू, हार मान्नु भनेको चाहिँ नि प्रयास नगर्नु हो। प्रियहरू, प्रयास गर्ने मान्छे चाहिँ कहिले पनि जीवनमा हार्न सक्दैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि विशेष गरी मानिस साथीहरूले कुन कुन क्षेत्रमा हारिराखेको अनुभव गर्छन् त प्रियहरू, म तपाईँलाई त्यो क्षेत्र बताउन चाहन्छु। धेरैजनाले चाहिँ आत्मिक क्षेत्रमा र विश्वासको क्षेत्रमा मैले हारेको छु भनेर मान्दछन्। किन भन्दै गर्दा चाहिँ नि, प्रार्थना गर्न मन लाग्दैन, वचन अध्ययन गर्न मन लाग्दैन, संगति जानु मन लाग्दैन, प्रियहरू उपवास बस्न मन लाग्दैन भनेर हामीले आफूले आफूलाई हारेको र आत्मबोध गरेको अनुभव गर्छौ। तर म तपाईँलाई बताउन चाहन्छु, त्यो अन्त्य होइन। जब तपाईँले मैले यो गरेको छैन भन्ने कुरा अनुभव गर्नु नै प्रियहरू तपाईँ चाहिँ आत्मामा बढ्नु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। कतिचोटि हामी परमेश्वरलाई शङ्का गर्छौँ होला, हामी विश्वासमा कमजोर भइराखेको छौँ होला र हामीले परमेश्वरमा भरोसा गरेका छैनौँ होला। प्रियहरू, हामी आत्मिक र विश्वासमा हारेको अनुभव गरिराखेको छ होला। म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, तपाईँ आत्मामा र विश्वासमा हार्नु भएको व्यक्ति होइन प्रियहरू। तर तपाईँले यदि म आत्मामा र विश्वासमा हारेको छु भन्ने कुरा तपाईँले सोचिराख्नु भएको छ भने नि तपाईँ हार्ने व्यक्ति होइन, तपाईँ जित्ने व्यक्ति हो प्रियहरू। त्यसै गरी प्रियहरू, हामी अर्को क्षेत्रलाई पनि हेरौँ, धेरैचोटि हामी शैक्षिक क्षेत्र र हाम्रो भविष्यमा हामीले हारेको अनुभव गर्छौँ। धेरैचोटि हामीले हाम्रो अध्ययनलाई पुरा गर्नु नपाउँदै गर्दा हामीले हारेको अनुभव गर्छौँ। धेरैचोटि प्रियहरू हाम्रो जीवनमा, हामी काममा, हाम्रो भविष्यमा असफल हुँदै गर्दा हामीले हारेको अनुभव गर्छौँ। तर तपाईँलाई म बताउन चाहन्छु प्रियहरू, अन्धकार पछि नि हाम्रो जीवनमा अवश्य पनि उज्यालो आउँछ। अनि तपाईँ र म चाहिँ शैक्षिक र भविष्यमा हारेको होइनौ, हामीले हारेको हो भनेर मानेको मात्र हो। तर परमेश्वरले तपाईँको शैक्षिक स्तरमा र तपाईँको भविष्यमा तपाईँलाई हार्ने व्यक्ति होइन, जित्ने व्यक्ति बनाउन चाहनुहुन्छ। अनि धेरैचोटि हामीले हाम्रो आत्मबल गुमाउँदै गर्दा पनि हामीले हारिराखेको हुन्छ। अनि धेरैचोटि हामी पारिवारिक रूपमा हामी हारेको अनुभव गर्छौँ प्रियहरू। जस्तै प्रियहरू, हाम्रो परिवारमा सम्बन्धहरू बिग्रिएको हामीले अनुभव गर्छौँ। हाम्रो परिवारमा झगडा पर्दै गर्दा हाम्रो सम्बन्धमा म हारे भनेर हामीले सोच्छौँ। कतिचोटि अपमानको कुराहरू आउँदै गर्दा हामीले हारेको अनुभव गर्छौँ। कतिचोटि प्रियहरू, सम्बन्धमा निराश आउँदै गर्दा हामीले हारेको अनुभव गर्यौँ भने नि तपाईँ हार्ने होइन, अब जित्ने प्रयासमा हुनुहुन्छ। प्रियहरू, म तपाईँलाई यो बताउन चाहन्छु, हामी मानिस जातिहरू, हामीसँग भावना छ, तर भावना भन्दा पनि महत्वपूर्ण कुरा चाहिँ सत्यता हो प्रियहरू। अनि सत्यले चाहिँ तपाईँलाई हार्न दिँदैन, सत्यले चाहिँ तपाईँलाई विजयतिर लिएर जान्छ भन्ने कुरा तपाईँ र मैले बुझ्नु आवश्यक छ प्रियहरू। धेरैचोटि हामी आर्थिक कुरामा र व्यावसायिक क्षेत्रहरूमा हामीले हारेको अनुभव गर्यौँ होला प्रियहरू। हामी धेरै ऋणमा छौँ होला, ऋणबाट हामी निस्कन सकेको छैन होला, हामी व्यापारमा असफल भइराखेको छौँ होला, हाम्रो कामको नतिजाहरू आएको छैन होला। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, यो वर्षमा चाहिँ नि तपाईँ र मैले प्रयास गर्न आवश्यक छ। हामी आर्थिक रूपमा बलियो हुनलाई हामी जब प्रयास गर्छौँ र आय स्रोतहरू हामी बढाउँछौँ नि, परमेश्वरले अवश्य पनि तपाईँ र मलाई हार्ने व्यक्ति होइन, जित्ने व्यक्ति बनाउनु हुनेछ प्रियहरू। अनि म यो पनि बताउन चाहन्छु, धेरैचोटि प्रियहरू हामी स्वास्थ्य शारीरिक क्षेत्रमा हामीले हारेको अनुभव गरिराखेको छौँ होला, अब चाहिँ सकियो, म कहिले निको हुन सक्दिनँ भनेर हामीले सोचेको छौँ होला। यदि हामीले त्यसरी सोचेको छौँ भने हो, हामी निको हुन सक्दैनौ। तर म तपाईँलाई बताउन चाहन्छु, परमेश्वरले नि तपाईँलाई निको पार्न चाहनुहुन्छ। परमेश्वरले तपाईँलाई तपाईँको स्वास्थ्य फेरि फर्काउन चाहनुहुन्छ प्रियहरू। तपाईँलाई म यो बताउन चाहन्छु, हामी आज बिरामी छौँ होला, तर भोलि पके पनि हामी स्वस्थ हुनेछौँ प्रियहरू। अनि स्वास्थ्य र शारीरिक क्षेत्रमा पनि हामी हार मान्नु हुँदैन प्रियहरू। तर धेरै मान्छेहरूले यो क्षेत्रमा हार मानिराखेको छन्। अनि अहिलेको एकदमै लेटेस्ट श्रेणी प्रियहरू, साइकोलोजी डिसअर्डरको कुराहरू हामी सुन्छौँ प्रियहरू। हाम्रो जीवनमा डिप्रेसन छ, डिप्रेसनले चाहिँ म चाहिँ हारेको भन्ने कुरा हामीलाई लाग्छ। एन्जाइटी प्रियहरू, डर, चिन्ता, आत्मबलहरू चाहिँ घटिराखेको छ। हामीले आफूले आफूलाई विश्वास गर्न सकिराखेको छैनौँ प्रियहरू। हामी यो कुरामा पनि हारेको हामीले अनुभव गरिराखेको छौँ प्रियहरू। तर तपाईँलाई म बताउन चाहन्छु, आज हामी मनोवैज्ञानिक रूपमा, भावनात्मक रूपमा हारिराखेको छौँ होला, तर भोलि उस्तै दिन रहने छैन, भोलि चाहिँ अर्को दिन आउनेछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हार केवल यो बाहिरी परिस्थिति हो प्रियहरू, परिणाम होइन भन्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ प्रियहरू। म जीवनको कुनै पनि क्षेत्रमा हार्ने होइन, तर विजय प्राप्त गर्ने व्यक्ति हो भन्ने कुरा चाहिँ जब हामीले सोच्छौ नि, हाम्रो मनले हामीलाई विजयतिर लिएर जान्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हाम्रो जीवनमा सङ्घर्ष छ, मैले हारेको छु भन्ने ठाउँ छ प्रियहरू। त्यो चाहिँ धनीलाई पनि छ, गरिबलाई पनि छ, शिक्षितलाई पनि छ, अशिक्षितलाई पनि छ, दाजु भाइलाई छ, त्यो दिदी बहिनीलाई पनि छ प्रियहरू। हाम्रो जीवनमा चुनौती आउँछ प्रियहरू, हाम्रो जीवनमा अप्स एन्ड डाउन आउँछ। तर म तपाईँलाई बताउन चाहन्छु, परिस्थितिले हामीलाई हारेको जस्तो देखाउन सक्छ, तर वास्तवमा त्यो हार होइन, त्यो चाहिँ हाम्रो जीवनको सुरुवात हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। जित बाहिर परिस्थिति हो, जित चाहिँ बाहिर परिस्थितिसँग होइन प्रिय, भित्र विश्वाससँग आत्मनिर्भर हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। धेरै चोटि हामी यस्तो मानसिकता बोकेर हिँडिराखेको हुन्छौ, म सक्दिन, अब केही हुँदैन भन्ने कुरा हामीले सोचेर हिँडिराखेको हुन्छौँ। तर म तपाईँलाई बताउन चाहन्छु, जब तपाईँ र मैले हितोपदेश 30:7 हेर्यौँ भने यहाँनिर यसरी लेख्छ, फर एज ही थिंक्स इन हिज हार्ट सो इज ही भन्ने कुरा यहाँ बताएको छ। मानिसले जे सोच्छ नि आफ्नो हृदयमा ऊ त्यस्तै बन्दै जान्छ भन्ने कुरा परमेश्वरको वचनले हामीलाई सिकाउँछ। प्रेर अनि हामीले हाम्रो जीवनमा हामी किन हारिराखेको छौँ भन्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ। हाम्रो जीवनमा हार्नुको कारण चाहिँ के हो भन्दै गर्दा, पहिलो कारण चाहिँ परमेश्वरमाथि हामी विश्वास राख्दैनौँ प्रियहरू। किन भन्दै गर्दा चाहिँ आफ्नो बलमा, आफ्नो क्षमतामा, आफ्नो शक्तिमा हामी निर्भर हुन्छौँ र हामी परमेश्वरलाई भन्दा चाहिँ ठुलो समस्यालाई देख्छौँ प्रियहरू। त्यही भएर हामीले हार्दछौँ। तर परमेश्वरको वचनले के भन्छ, धन मान सम्मान चाहिँ परमेश्वरबाट आउँछ भन्ने कुरा तपाईँ र मलाई सिकाउँछ। अनि तपाईँ र मैले Hebrews 11:6 हेर्यो भने विश्वास बिना चाहिँ परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ भन्ने कुरालाई यहाँ बताएको छ। तपाईँ र मेरो जीत चाहिँ नि परमेश्वरमा विश्वास गर्दै गर्दा आउँछ, अविश्वास गर्दै गर्दा आउँदैन भन्ने कुरा म सम्पूर्णहरू। त्यही भएर हामीले हार्दछौँ। तर परमेश्वरको वचनले के भन्छ, धन मान सम्मान चाहिँ परमेश्वरबाट आउँछ भन्ने कुरा तपाईँ र मलाई सिकाउँछ। अनि

नकारात्मक सोच छ र बोल छ प्रियहरू, अनि यो नकारात्मक सोच र नकारात्मक बोली चाहिँ नि शैतानले हामीलाई हाम्रो जीवनमा हालिदिन्छ। किन भन्दै गर्दा ऊ चाहिँ झुटको पिता हो भन्ने कुरा तपाईँ र मलाई थाहा छ प्रियहरू। अनि म सक्दिनँ, अब ढिलो भइसक्यो भन्ने सोचहरू राखेर हामी हिँडिराखेको हुन्छौँ। बोलीले हामीलाई चाहिँ प्रियहरू कमजोर बनाइराखेको हुन्छ। शैतानले तपाईँलाई कमजोर बनाउने यो हतियार पनि हो। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, जब तपाईँ र मैले हितोपदेश 18:21 हेर्यो भने जीवन र मृत्यु चाहिँ जिब्रोमा हुन्छ भन्ने कुरा परमेश्वरको वचनले सिकाइराखेको छ। यसको मतलब चाहिँ प्रियहरू, अब तपाईँ र मैले बोल्ने समय आएको छ। म हार्नको लागि होइन, म जित्नको लागि हो भनेर हामीले थाहा गर्न आवश्यक छ प्रियहरू। अनि अर्को कारण चाहिँ नि धेरैचोटि हामी डर र निराशलाई चाहिँ स्थान दिइराखिराखेको हुन्छ प्रियहरू। किन म यो कुरालाई भनिराखेको छु भन्दा, हार्नु ठुलो कुरा होइन प्रियहरू, आफैले आफैसँग हार्नु चाहिँ ठुलो कुरा हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब हामीले डर र निराशलाई ठाउँ दिन्छौँ नि प्रियहरू, त्यो असफलतादेखि हामी उठ्न सक्दैनौँ। डरले हामीलाई जहिले पनि नि एउटा यस्तो ठाउँमा राख्दछ जुन ठाउँदेखि हामी अगाडि बढ्न सक्दैनौँ। डर र निराशलाई स्थान दिनु पनि हार्नु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अर्को चाहिँ धैर्यको अभाव ले गर्दा पनि हामी हार्न सक्छौ प्रियहरू। धैर्य गर्नु भनेको चाहिँ नि हार्नु होइन प्रियहरू, धैर्य गर्नु भनेको चाहिँ नि प्रियहरू तपाईँ र मैले जितलाई कुरेर बस्नु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। तुरन्तै हाम्रो जीवनमा कतिचोटि नि प्रियहरू नतिजाहरू आउँदैन। अनि तपाईँ र मैले बाइबलमा हेर्यौँ भने धेरै ठाउँमा परमेश्वरले पर्खिनलाई बताउनु भएको छ प्रियहरू। अनि तपाईँ र मैले गलाती 6:9 हेर्यौँ भने असल काम गर्न थाक्नु हुँदैन, समयमा चाहिँ हामीले फल पाउँछौ भन्ने कुरा त्यहाँनिर लेखेको छ प्रियहरू। म तपाईँलाई यो बताउन चाहन्छु, धैर्य गर्नु भनेको चाहिँ नि तपाईँ शक्तिशाली हुनु हो, धैर्य गर्नु भनेको चाहिँ तपाईँ म्याच्युरिटीमा बढ्नु हो, धैर्य गर्नु भनेको चाहिँ तपाईँ अब संयमी हुनु हो भन्ने कुरा पनि म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि अर्को चाहिँ के हो भन्दा, आज्ञाकारिताको कमीले गर्दा पनि हो प्रियहरू। हामी परमेश्वरतिर फर्किनु छोडेर हाम्रो बलमा, हाम्रो इच्छामा, हाम्रो शक्तिमा हामी जब हुन्छौँ नि प्रियहरू, हामीले हार्नै पर्छ। किन भन्दै गर्दा चाहिँ प्रियहरू, जितको स्रोत चाहिँ प्रभु येशू ख्रीष्टै हुनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अन्तिम कुरा चाहिँ के बताउन चाहन्छु भन्दा चाहिँ, हार चाहिँ अन्त्य होइन। यो कुरा तपाईँ र मैले बुझ्नु पर्छ। नि हार चाहिँ हाम्रो जीवनको सिकाइ हो प्रियहरू। अनि धेरैचोटि हाम्रो जीवनमा असफलता आउँदै गर्दा चाहिँ त्यसलाई असफलताको रूपमा भन्दा पनि सिकाइको रूपमा हामीले हेर्यौँ भने प्रियहरू हामी जित्न सक्छौ प्रियहरू। अनि तपाईँ र मैले रोमी 8:37 हेर्यो भने हामी उहाँद्वारा सबै कुरामा विजय भइसकेको छौ भन्ने कुरा चाहिँ तपाईँ र मलाई परमेश्वरको वचनले सिकाउँछ। म तपाईँलाई यो समय नि एउटा महान वैज्ञानिकको हारको कथा पछि जित कसरी पायो भन्ने कुरालाई बताउन चाहन्छु प्रियहरू। हामी सबैजनालाई थाहा छ यो बत्ती बनाउने वैज्ञानिकको नाम, जसलाई चाहिँ हामी थोमस अल्फा एडिसन भनेर भन्छौँ, जसले चाहिँ संसारमा यो बत्तीद्वारा उज्यालो पारिदिएको छ। यदि यो बत्ती नभएको भए अहिले हामी अँध्यारोमै हुन्थ्यौँ होला। तर जब उसले यो बत्ती बनाउन थाले नि प्रियहरू, उसले आफ्नो जीवनमा धेरैचोटि असफलतालाई चाहिँ सामना गर्नु परेको थियो। धेरैचोटि उसको सामानहरू जलेर नष्ट भएको थियो, धेरैचोटि उसको सामानहरूले काम गरेन र धेरै पैसाहरू उसको जीवनमा खर्च भयो। अनि धेरै मान्छेहरूले उसलाई के भने भन्दा चाहिँ नि, तपाईँ त बारम्बार हार्दै हुनुहुन्छ, अब किन छोड्नुहुन्न यो बत्ती बनाउनलाई, बल्ब बनाउनलाई भन्दै गर्दा उसले मिठो र अर्थपूर्ण जवाब दिएको छ। म हारेको छैन, काम नगर्ने हजारौं तरिका मात्र पत्ता लगाइराखेको छु भनेर उसले बतायो प्रियहरू। म किन यो बताइराखेको छु भन्दा चाहिँ नि, हार नै अन्त्य होइन प्रियहरू। जब हामी थोमस एडिसनको जीवनबाट हेर्यौँ भने हामीले यो कुरा सिक्न सक्छौ प्रियहरू। धेरैचोटि असफलता हामी हुँदै गर्दा चाहिँ नि हामी चाहिँ हाम्रो सफलताको लागि बनिराखेको हुन्छौँ भन्ने कुरा चाहिँ तपाईँ र मैले
थाहा गर्नु

आवश्यक छन्। जब उसको जीवनलाई हेर्छौ भने हार मान्ने होइन प्रियहरू, टिकिरहनेले चाहिँ जितलाई प्राप्त गर्न सक्छ भन्ने कुरा चाहिँ उसको जीवनबाट हामी सिक्न सक्छौ। त्यति मात्र होइन, जब हामी सोच परिवर्तन गर्छौ नि तब मात्र हाम्रो जीवन परिवर्तन हुन सक्छ प्रियहरू। एकचोटि हारेर यदि थोमस एडिसन चाहिँ बस्दैको भए नि प्रियहरू, यो संसारले यति राम्रो बलहरू पाउने थिएन प्रियहरू। म तपाईँलाई यो उत्साह दिन चाहन्छु प्रिय, हो हाम्रो जीवनमा धेरै क्षेत्रमा हामीले हारको सामना गरिराखेको छौँ होला, तर तपाईँलाई बताउन चाहन्छु त्यहाँनिर तपाईँलाई जितले कुरेर बसिराखेको छ यदि तपाईँले प्रयास गर्नुभयो भने प्रियहरू। अनि तपाईँ र मैले बाइबलमा हेर्यो भने पनि नि प्रियहरू, तपाईँ र मैले पहिलो सामुएल 17 अध्यायमा त्यहाँनिर दाउदले गोलायतलाई जितेको घटना छ प्रियहरू। तपाईँ र मैले बुझ्नु पर्छ त्यो समयमा के भइरहेको थियो भन्दा इजरायलको सेना र इजरायलको राजा साउल चाहिँ डराएर गोलायतसँग बसिराखेको थियो। अनि त्यो समयमा गोलायत यति ठुलो जाइन्ट, यति शक्तिशाली थियो, उसले चाहिँ इजरायलीहरूलाई धम्काइराखेको थियो प्रियहरू। त्यो धम्काउँदै गर्दा तर दाउदले के गरेको छन् भन्दा नि प्रियहरू, दाउदको जीवनमा हेर्नुभयो भने जब तपाईँले भजन संग्रहमा हेर्नु भने उसले मिठो कुरा गरेको छन्, मलाई मेरो बाउ आमाले त्यागे तापनि परम प्रभुले त्याग्नुहुन्न भन्ने कुरा। उसले आफ्नो परिवारमा हार्नु परेको थियो प्रियहरू, यसैले राजा अभिषेक हुने बेलामा चाहिँ उसलाई छोरा पनि गनेको थिएन प्रियहरू, त्यो चाहिँ उसको लागि हार थियो प्रियहरू। तर परमेश्वरले दाउदलाई हार्नको लागि होइन प्रियहरू, जित्नको लागि बोलाउनु भएको थियो भन्ने कुरालाई म तपाईँलाई बताउन चाहन्छु। यदि दाउदले त्यो गोथालो हुँदै गर्दा चाहिँ म हार्नको लागि हो, परमेश्वरको योजना चाहिँ मेरो जीवनमा छ भन्ने कुरा चाहिँ उसले थाहा नगरेको भए चाहिँ नि उसले गोलायतलाई ठुलो देख्थ्यो तर परमेश्वरलाई सानो देख्थ्यो। तर यहाँनिर के भइरहेको छ भन्दा नि उसले चाहिँ गोलायतलाई सानो र परमेश्वरलाई ठुलो देख्यो जब उसले, तब चाहिँ उसले आफ्नो जीवनमा विजयलाई पक्रिन सकेको छ, विजयलाई हासिल गर्न सकेको छ प्रियहरू। अनि यही नै म तपाईँलाई बताउन चाहन्छु, जब तपाईँले जित्ने सोच लिएर हिँड्नुहुन्छ दाउदले जस्तै तपाईँले जित्न सक्नुहुन्छ प्रियहरू। तपाईँले नयाँ करारमा हेर्नु भने येशूलाई चाहिँ कलवरी क्रुसमा टाङ्दै गर्दा सबैले हार्यो भन्दै थिए, तर उहाँले मृत्युलाई पनि जित्नु भएको घटना हामी पाउन सक्छौ प्रियहरू। पुरानै करारमा तपाईँले योसेफको जीवनमा हेर्नुभयो भने नि प्रियहरू, योसेफले चाहिँ यदि म चाहिँ हारेको व्यक्ति हो, म बेचिएको व्यक्ति हो, म झ्यालखानामा भएको व्यक्ति हो, मलाई चाहिँ बलात्कार गर्न खोजिएको व्यक्ति हो भनेर उसले सोचेको भए पनि ऊ चाहिँ मिश्र देशको प्रधानमन्त्री हुन सक्दैन थियो प्रियहरू। अनि मैले योसेफको बारेमा बताइरहेको थिएँ प्रियहरू, लुकेको संघर्षले चाहिँ नि प्रियहरू उसको जीवनमा सार्वजनिक विजयलाई जन्माइराखेको थियो भन्ने कुरालाई हामीले थाहा गर्न सक्छौँ। अर्को व्यक्ति, एकदमै महान व्यक्तिको बारेमा चर्चा गर्न चाहन्छु। तपाईँ र मलाई थाहा छ अमेरिकाको 16 राष्ट्रपति अब्राहम लिंकनको कुरा गर्न चाहन्छु प्रियहरू। उसको जीवनमा हेर्यो भने नि प्रियहरू, अब्राहम लिंकनलाई चाहिँ महान राष्ट्रपति भनिन्छ अमेरिकाको, तर ऊ महान हुनको लागि चाहिँ नि प्रियहरू त्यतिकै त्यहाँसम्म आइपुगेको होइन, उसले आफ्नो जीवनमा धेरैवटा हारलाई चाहिँ सामना गर्नु परेको थियो प्रियहरू। जब उसले व्यापार सुरु गरे नि प्रियहरू, ऊ असफल भएको कुरा हामीलाई थाहा छ। जब उसले ऋण लियो, ऋणमा पर्दै गर्दा नि उसले त्यो असफलतालाई सामना गर्नु परेको छ। जब चुनावमा उभिएर ऊ चुनाव लड्दै थियो नि प्रियहरू, धेरैचोटि उसले चुनाव हार्नु परेको छ। अनि धेरैवटा चुनाव हार्दै गर्दा नि प्रियहरू उसको निजी जीवनमा पनि गहिरो दुःख बाँच हारबाट ऊ जानु परेको छ प्रियहरू। धेरै मानिसहरूले उसलाई चाहिँ हार्ने व्यक्तिको नाम दिएको थिए, तर अब्राहम लिंकनले नि प्रियहरू उनले हारलाई अन्त्य मानेनन् प्रियहरू। त्यति मात्र होइन, असफलताबाट उसले चाहिँ सिकिराखेको थिए, आफ्नो उद्देश्य र विश्वासमा उसले अडिकिराखेको थिए र निरन्तर अघि बढिराखेको थिए भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। जब एउटा मान्छे चाहिँ हारलाई हार मान्दैन र विजयतर्फ बढ्छ नि, उसलाई चाहिँ कसैले पनि रोक्न सक्दैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब तपाईँ र मैले नयाँ करारमा हेऱ्यौँ भने पावललाई हामी देख्न सक्छौँ। ऊ चाहिँ एकदमै क्रिस्चियनहरूलाई सताउने व्यक्ति, जब ऊ क्रिस्टमा आयो नि प्रियहरू, धेरै मान्छेले ऊ जेलमा जाँदै गर्दा
उसले कष्ट भोग्दै गर्दा, उसले यातनाबाट जाँदै गर्दा, अपमान भोग्दै गर्दा, धेरैले धोका दिँदै गर्दा, असफल हुँदै गर्दा प्रियहरू, धेरैले उसले हारेको व्यक्तिको रूपमा उसलाई चिनेको थियो यहुदी र फरिसीहरूले। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, जब ऊ जेलमा यातनामा थियो नि, जब उसले पराजय असफलता जस्तो कुरालाई देख्दै थियो नि, जब ऊ स्वास्थ्यमा पनि असफल हुँदै गइराखेको थियो नि, उसले जब परमेश्वरमा विश्वास राख्यो, उसले सफलता प्राप्त गरेको कुरालाई हामी थाहा गर्न सक्छौँ प्रियहरू। परमेश्वरमा जब उसले विश्वास गर्यो, उसको त्यो हारलाई परमेश्वरले शक्तिमा परिणत गरिदिनु भयो। उसको जीवनबाट पनि हामीले यो कुरालाई सिक्न सक्छौँ प्रियहरू। धेरै चोटि हामी दुःखबाट जाँदा, कष्टबाट जाँदा, अभावबाट, अन्यताबाट जाँदै गर्दा हामीले हाम्रो जीवनलाई हारतिर ढालिराखेको हुन्छौँ। तर म तपाईँलाई यो बताउन चाहन्छु, परमेश्वरले तपाईँ र मलाई हार्नको लागि होइन, जित्नको लागि बोलाउनु भएको। प्रियहरू, हाम्रो जीवनमा केही कुरा नहुँदै गर्दा पनि नि तपाईँ र मसँग येशु हुनुहुन्छ। येशु हुनु नै तपाईँ र मैले प्रत्येक कुरा जित्नु हो भन्ने कुरालाई म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, हामी विजयतर्फ चाहिँ कसरी बढ्न सक्छौँ त प्रियहरू, तपाईँ र मैले थाहा गर्नुपर्छ। पहिलो कुरा चाहिँ हामी परमेश्वरमा विश्वास गर्नुपर्छ। जब हामी परमेश्वरमा भरोसा गर्छौँ, हामीले परिस्थितिलाई होइन परमेश्वरलाई जब हेर्छौँ नि प्रियहरू, हाम्रो जीवनमा सफलताले चाहिँ के गर्नु थाल्छ, बाटो खोल्न थाल्छ। यसको मतलब मैले यो भनिराखेको छैन तपाईँलाई परमेश्वरले करोडौँ अरबौँ पैसा दिनुहुन्छ भनिराखेको छैन। परमेश्वरले तपाईँलाई चाहिने सफलता तपाईँलाई दिनुहुन्छ, यो कुरा म विश्वास गर्छु। अनि अर्को कुरा चाहिँ प्रियहरू, तपाईँहरू मैले निरन्तर प्रयास र अभ्यास गर्न आवश्यक छ प्रियहरू। यदि असफलता भएर हामी बस्यौँ भने हामीले सफलता पाउन सक्दैनौ, यदि मैले हारे भनेर हामी बस्यौँ भने हामीले जित्न सक्दैनौ। यदि थोमस एडिसनले म बल्ब बनाउँदिन भनेर बसेको भए नि अहिले संसारभरि उज्यालो हुने थिएन प्रियहरू। त्यही भएर तपाईँ मैले निरन्तर प्रयास र अभ्यास गर्न आवश्यक छ। अनि अर्को कुरा चाहिँ नि सकारात्मक सोच र सकारात्मक बोली अपनाउन आवश्यक छ प्रियहरू। सक्दिन भन्ने ठाउँमा आउँछ हामीले सक्छु भनेर हामीले बताउन थाल्नु आवश्यक छ। सोच र शब्दले तपाईँको जीवनलाई आकार दिन्छ प्रियहरू। हितोपदेश 23:7 त्यहाँनिर तपाईँ र मैले थाहा गर्न सक्छु प्रियहरू। अनि म तपाईँलाई यो बताउन चाहन्छु, जसले तपाईँलाई निराश बनाउँछ, त असफल होस्, त राम्रो छैन, तैँले सक्दिनस् भन्छ नि, त्यो मान्छेको आवाजलाई नसुन्नुहोस् प्रियहरू। त्यस्तो कुरा चाहिँ दुष्टबाट आउँछ, परमेश्वरको मानिसबाट आउँदैन भनेर म तपाईँलाई बताउन चाहन्छु। अर्को कुरा चाहिँ प्रियहरू, धैर्य र समयलाई पर्खनुहोस्। जब तपाईँले धैर्य गर्नुहुन्छ, विजय तुरन्तै आउँदैन प्रियहरू, विजयले समयलाई लिन्छ। तपाईँ र म धैर्य गर्नु आवश्यक छ। धैर्य जब हामी गर्छौँ नि, हामीले पक्कै पनि धैर्यताको फल विजयलाई प्राप्त गर्न सक्छौँ। अनि सही मार्गदर्शन र सहयोग चाहनु प्रियहरू। अनि म तपाईँलाई यो पनि भन्न चाहन्छु, तपाईँले जवाब एकाउन्टेबिलिटी टिमलाई बनाउनुहोस्, जसले चाहिँ तपाईँ जितेको देख्न चाहन्छ, जसले चाहिँ तपाईँ अगाडि बढेको तपाईँलाई चाहन्छ। किन म यो भन्दैछु भन्दा, पावलले पनि मिसनरीमा साथीहरू लिएर हिँडेको कुरालाई हामी पाउँछौँ। यीशुले पनि आफ्नो मिसनमा चेलाहरू लिएर हिँड्नुभयो। अनि त्यसरी नै तपाईँहरू मलाई सहायता गर्ने साथीबाट तपाईँहरू मैले मार्गदर्शन खोज्न आवश्यक छ प्रियहरू। जब तपाईँहरू मैले बाइबलमा हेऱ्यौँ, दाउदले गोलायतलाई जित्यो, उसले विजयलाई प्राप्त गर्यो। पावलले दुःख कष्टबाट पनि के गर्यो प्रियहरू, विजय प्राप्त गर्यो। योसेफले पनि विजय प्राप्त गर्यो प्रियहरू। थोमस एडिसनले पनि के गर्यो, हारलाई होइन विजयलाई उसले थाहा गरेको छ। त्यति मात्र होइन प्रियहरू, अब्राहम लिंकनको घटनाबाट पनि हामीले हेर्यौं। तर तपाईँलाई म यो कुरा बताउन चाहन्छु प्रियहरू, हामी हारको आत्मा होइन प्रियहरू, जितको आत्मा लिएर हामी अगाडि बढौं। के तपाईँ हारेको व्यक्ति भनेर सोच्दै हुनुहुन्छ? तपाईँलाई म बताउन चाहन्छु, तपाईँ हारेको व्यक्ति होइन, परमेश्वरले तपाईँलाई जित्ने व्यक्ति बनाउन चाहनुहुन्छ। हारदेखि डराउने भन्दा पनि नि प्रयास गर्ने व्यक्ति हामी हुन सकौँ। हार नै विजयको सुरुवात हो भनेर म तपाईँलाई बताउन चाहन्छु। नि यो समय म प्रार्थना गर्न चाहन्छु प्रियहरू, हामी सबैजनाको लागि। हामी परिवारमा हारिरहेको छौँ होला, आर्थिक कुरामा हामी हारिराखेको छौँ होला, हाम्रो भविष्यको लागि हारिराखेको छौँ होला। म तपाईँलाई बताउन चाहन्छु, प्रत्येक कुरा चाहिँ हामी येशूद्वारा
जित्न सक्छौ। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। परमेश्वर बुवा, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ यो सुन्दर समय। जसरी प्रभु तपाईँले हामीलाई सिकाउँदै हुनुहुन्थ्यो, हामी हार्ने व्यक्ति होइन, हामी जित्ने व्यक्ति रहौँ भनेर, अनि प्रभु हामी यो

कसरी हामी बीचको एउटा भावनात्मक सम्बन्धलाई चाहिँ पुनर्स्थापित गर्न सक्छौं, अथवा विवाहमा लामो समय बिताइसक्दा या विवाहका यात्रामा अगाडि बढ्दै जाँदाखेरि कतिचोटि हामी बीचमा एउटा भावनात्मक दूरी बढ्न पुग्छ, त्यो अवस्थामा चाहिँ हामी फेरि कसरी त्यो दूरीलाई घटाउन सक्छौ, भावनात्मक रूपमा हामी कसरी चाहिँ हाम्रो वैवाहिक सम्बन्धलाई अझै बलियो बनाउन सक्छौ भन्ने बारेमा कुराकानी गर्न गइराखेका छौं। प्रिय मित्रहरू, धेरै दम्पतिहरू एउटै घरमा बस्छन्। विवाहपछि श्रीमान श्रीमती सामान्यतया एउटै घरमा बस्ने गरिन्छ। हामी सँगै खाना खान्छौं अनि एउटै खालको जिम्मेवारीहरू हामी मिलेर पूरा गर्छौं। तर कहिलेकाहीँ यी सबै कुराहरू गर्दै गर्दाखेरि पनि भित्रभित्रै एउटा भावनात्मक दूरी बढिसकेको हुन्छ। हामी शरीरमा त सँगै हुन्छौं, एउटै घरमा एउटै कोठामा हामी हुन सक्छौं, तर भावनात्मक रूपमा चाहिँ हामी एकअर्काबाट टाढा भइसकेका हुन सक्छौ। कहिलेकाहीँ हाम्रो जीवन यस्तो व्यस्त भइदिन्छ कि हाम्रा सम्बन्धहरूको हेरचाह गर्न हामी बिर्सन्छौ। र यो कुरा भन्दै गर्दाखेरि हामीले बुझ्नुपर्छ कि सम्बन्धहरू एकचोटि गाँसिएपछि अब आफै त्यो निरन्तर अगाडि बढ्छ भन्ने कुरा हामीले सोच्नु हुँदैन, किनकि एउटा सम्बन्धलाई हुर्काउनको लागि त्यसलाई हेरचाह गर्नुपर्छ, गोडमेल गर्नुपर्छ, मलजल गर्नुपर्छ। तर विवाहलाई चाहिँ हामीले यस्तोसँग लिइसकेका छौँ, यस्तो ग्रान्टेड हामीले लिइसकेका छौँ कि विवाहमा चाहिँ विवाह भए पश्चात जुन एक दिनको समारोह विवाह भनेर जब हामी भन्छौँ त्यसपछि चाहिँ त्यसमा काम गर्नुपर्छ भन्ने कुरा हामी प्राय बिर्सदै जान्छौँ। हुन त यो कुरा धेरै पटक सिकाइएको हुन्छ, धेरै कुरा बताइएको हुन्छ, तर दैनिक जीवनमा साँच्चै हाम्रो विवाहको, हाम्रो वैवाहिक सम्बन्धको हेरचाह गर्न चाहिँ हामीले बिर्से राखेका हुन्छौँ। यसका धेरै कारणहरू हुन सक्छ। विवाह भइसकेपछि हामीमा तनावहरू बढ्न थाल्छ, कामको दबाव बढ्न थाल्छ, आर्थिक तनाव हुन्छ, हामीलाई जिम्मेवारीहरूले थिच्न थाल्छ, घर व्यवहारका कुराहरू पनि एक्लो मानिसलाई भन्दा वैवाहिक मानिसलाई नै यी कुराहरूको जिम्मेवारी बढी हुन्छ होइन। हामी थाक्छौँ शारीरिक रूपमा, भावनात्मक रूपमा, मानसिक रूपमा, यी सबै कुराले, यी बाहिरी कुराहरूले चाहिँ हामीलाई थकाउन सक्छ र हाम्रो यसको प्रत्यक्ष असर चाहिँ हामी हाम्रो सम्बन्धमा देख्न थाल्छौँ। र बिस्तारै दम्पतिहरू बीचमा, श्रीमान र श्रीमती बीचमा पनि त्यो नजिकताको होइन, त्यो एउटा प्रेमिलो एउटा सम्बन्धको भावनात्मक रूपमा बलियो एउटा जुन अट्याचमेन्ट हुन्छ त्यो चाहिँ बिस्तारै कम हुन थाल्छ। सुरुमा सानो सानो कुराहरूबाट नै यी कुरा सुरु हुन्छ होइन, बिस्तारै अलिकति अलिकति गर्दै त्यो स्पेस बढ्न थाल्छ, त्यसपछि बिस्तारै कुराकानी कम हुन थाल्छन् अनि हाम्रो मनको सम्बन्ध कमजोर हुँदै जान्छ। धेरैजना मानिसहरूले चाहिँ यो कुरा अनुभव पनि गर्नुभएको छ, यो कुरा थाहा पनि गर्नुभएको छ कि हामी पहिलो जस्तो छैनौ, अथवा विवाहभन्दा अगाडि हामी बीचमा जुन प्रेम थियो, हामी विवाहको लागि कति उत्साहित थियौं, विवाह भइसकेपछि त अब हामी जहिले सँगै हुन्छौं, त्यसपछिको जीवन त झन् कस्तो सुमधुर र भावनात्मक रूपमा कस्तो बलियो हुन्छ होला भन्ने हामीले सोचेका थियौं। तर अहिले आएर चाहिँ हामी पहिले जस्तो मानिस रहेनौ, अथवा पहिले जस्तो प्रेमी नै हामी रहेनौ, श्रीमान श्रीमती भइसकेपछि चाहिँ अब हामी फरक मानिस भयौं जस्तो हामीले सोच्छौं। यो कुरा चाहिँ श्रीमानले पनि श्रीमतीले पनि अनुभव गर्नुभएको हुन सक्छ। प्रिय मित्र, भावनात्मक सम्बन्ध विवाहको आत्मा जस्तै नै हो। यदि भावनात्मक सम्बन्ध कमजोर भयो भने घरभित्र हुँदा पनि श्रीमान र श्रीमतीले आफूलाई एक्लो महसुस गर्न सक्छन्। तर आशा लाग्दो कुरा चाहिँ के छ भने टाढा भएको सम्बन्ध फेरि नजिक हुन पनि सक्छ, चिसिएको सम्बन्ध फेरि न्यानो बन्न सक्छ। परमेश्वरले भावनात्मक सम्बन्धलाई पुनर्स्थापित गर्न सक्नुहुन्छ। आज हामी चारवटा महत्वपूर्ण विषयहरूको बारेमा कुरा गर्नेछौ। पहिलो, भावनात्मक आत्मीयतालाई पुनर्निर्माण गर्ने बारे। अर्को, एकअर्काको लागि समय निकाल्नु कति महत्वपूर्ण छ भन्ने बारे हामी कुरा गर्नेछौ। अर्को कुरा, हौसलाले चाहिँ मानिसको जीवनमा या सम्बन्धमा कस्तो फरक ल्याउँछ भन्ने कुरा हामी गर्नेछौँ। र अन्त्यमा विवाहमा चाहिँ आनन्द या एउटा आनन्दित एउटा सम्बन्ध चाहिँ पुनर्जागृत हुनु अति नै आवश्यक छ भन्ने बारेमा हामी कुराकानी गर्न जाँदैछौ। हामी प्रार्थना गर्छौं कि आजको कार्यक्रमले तपाईँको घरमा, विशेष तपाईँको विवाहमा फेरि प्रेम, न्यानोपन र आत्मीयता ल्याउन सहायता गरोस्। आउनुहोस् आजको कार्यक्रमलाई अझै विस्तारमा

प्रिय मित्र, भावनात्मक आत्मीयता भनेको केवल एउटै घरमा बस्नु या समीपमा बस्नु या सँगै हुनु मात्र होइन, यसको अर्थ हो एकअर्काको मनलाई बुझ्नु, भावनालाई बुझ्नु। डर, चिन्ता, सपना, पीड़ा, चुनौती, यी सबै कुरामा बराबरको हिस्सेदार हुनु या एकअर्कासँग यी कुराहरू बाँड्नु भन्ने कुरा हामी बुझ्न सक्छौ। जब दम्पतिहरूले खुला रूपमा आफ्नो मनको कुरा बाँड्न सक्छन् तब सम्बन्ध दिन प्रतिदिन झन्झन गहिरो बन्दै जान्छ। तर धेरै विवाहहरूमा विस्तारै भावनात्मक दूरी बढ्न थाल्छ, जुन दुःखको कुरा हो। कहिलेकाहीँ श्रीमतीहरू सोच्ने गर्छन् कि मेरो श्रीमानले मेरो मनको कुरा बुझ्नु हुँदैन, श्रीमानले पनि आफूले गरेका कुराहरू श्रीमतीले चाहिँ देखेन या एप्रिसिएट गरेन, कदर गरेन भन्ने कुराहरू चाहिँ गर्न थाल्नुहुन्छ। अनि बिस्तारै दुवैजनाले आफ्नो मनलाई चाहिँ कठोर बनाउन थाल्नुहुन्छ। यस्तै नै रहेछ, सबैको यस्तै नै हुन्छ होला होइन, विवाहपछि त यस्तै नै हुने रहेछ भनेर चाहिँ ती कुरालाई समस्याको रूपमा अगाडि ल्याएर दुवैजना बसेर त्यसको समाधान खोज्नु भन्दा पनि अब हामी चाहिँ हाम्रो मनलाई के त कठोर बनाउन थाल्छौँ। कुनै दिनमा बुझ्ला अथवा कतिचोटि त हामी त्यो आशा पनि मारिसकेको हुन्छौँ र हाम्रो दैनिक जीवनमा यस्तै नै रहेछ भनेर हामीले त्यो एउटा नियतिलाई स्वीकारेको जस्तो हामी गर्न थाल्छौँ। तर सम्बन्धलाई बलियो बनाउनको लागि हामीले प्रयास गर्न जरुरी छ र बुझ्नुपर्ने कुरा, सम्बन्धलाई बलियो बनाउन या भावनात्मक रूपमा हामी फेरि एकअर्कासँग बलियो गरी कनेक्ट हुनको लागि चाहिँ हामीले हाम्रो वरपर एउटा सुरक्षित वातावरण बनाउनु चाहिँ आवश्यक हुन्छ। कहिलेकाहीँ हामी मनका कुराहरू भन्न छोडिदिन्छौँ या आफ्ना भावनाहरू पोख्न छोड्छौँ, किनकि कस्तो हुन्छ भने कहिलेकाहीँ आफ्ना मनका कुराहरू पोख्दाखेरि तपाईँको जीवनसाथीले तपाईँलाई आलोचना गरिदिनुभयो होइन, तपाईँको सिचुएसनलाई अरू कसैको श्रीमतीसँग या अरू कसैको श्रीमानसँग तुलना गरिदिनुभयो अथवा तपाईँको भावनालाई चाहिँ हल्का रूपमा लिइदिनुभयो, मजाक जस्तो लिइदिनुभयो अथवा तपाईँको कुरामा खासै इन्ट्रेस्टै नदिएर सुने जस्तो मात्र गरिदिनु भयो भने ती बानीहरूले मजाक मजाकमा भनेका ती साना शब्दहरूले चाहिँ तपाईँको जीवनसाथीलाई भावनात्मक रूपमा ठूलो चोट पुर्याउँछ। तपाईँको जीवनसाथीले सोच्नुहुन्छ कि सम्भवतः मैले यी कुराहरू भन्नु नै मेरो गल्ती थियो, यी कुराहरू मैले नभन्नु पर्ने थियो। अब सोचौ न, परमेश्वरले तपाईँलाई तपाईँको जीवनसाथी एउटा सहयात्रीको रूपमा सहकार्य गर्नको लागि दिनुभएको छ, परमेश्वरले जुटाउनु भएको छ। बाइबलमा प्रस्तैसँग श्रीमान र श्रीमती बीचको सम्बन्ध कस्तो हुनुपर्छ र कस्तो हो, कति महत्वपूर्ण छ भन्ने कुरा प्रस्तैसँग हामीलाई बताइएको छ। अब आफ्नो जीवनसाथी जो यति महत्वपूर्ण छ, परमेश्वरले यस्तो उद्देश्य र योजनाको लागि तपाईँको जीवनमा दिनुभएको छ, त्यही व्यक्तिको भावनालाई हामी कदर गर्दैनौ र जुन जस्तो खालको जीवनसाथी हुन परमेश्वरले हामीलाई बोलाउनु भएको छ हामी त्यस्तो व्यवहार गर्दैनौ भनेदेखि अब पक्कै पनि त्यो व्यवहारले गर्दा तपाईँ र तपाईँको जीवनसाथीको बीचमा एउटा भावनात्मक दूरी, एउटा भावनात्मक पर्दा या भावनात्मक एउटा वाल, एउटा पर्खाल खड़ा गराइदिन्छ, जसको कारणले गर्दा अब तपाईँको साथीले, तपाईँको श्रीमान या श्रीमतीले तपाईँसँग आफ्ना कुराहरू खोल्न डराउनुहुन्छ या मन गर्नु हुँदैन। हामीलाई लाग्छ कि यदि मैले भनिहालेँ भने पनि के नै फरक पर्छ र, आखिर उहाँले मेरो कुरा राम्रोसँग सुनिदिने पनि होइन, मेरो कुरालाई महत्व दिने पनि होइन, बेकारमा मजाक बनाइनको लागि म मेरो भावनाहरू किन पोखाउँ भन्ने हुन्छ। जसले गर्दा केवल त्यहाँनिर संवाद मात्र रोकिँदैन, त्यहाँ केवल कुरा मात्र रोकिँदैन, तर त्यसले बिस्तारै तपाईँ बीचको सम्बन्धमा पनि फाटो ल्याउन थाल्छ। यसको सट्टामा या यसरी प्रस्तुत हुनुको सट्टामा चाहिँ हामी उत्साहका शब्दहरू बोल्न सक्छौँ र जेन्युनली साँच्चै वास्तवमै चाहिँ हामी हाम्रो जीवन साथीको चाहिँ कदर गर्छौँ है, उनीहरूले बोलेका कुराहरूको हाम्रो जीवनमा चाहिँ ठूलो महत्व छ भन्ने कुरा सोचेर हामी उहाँहरूको कुरा सुन्छौँ भने त्यसले चाहिँ एउटा सुरक्षाको अनुभूति तपाईँको जीवनसाथीलाई गराउँछ कि मैले चाहिँ खुलेर आफ्नो कुरा मेरो श्रीमान या श्रीमतीसँग राख्न सक्ने रहेछु भन्ने खालको एउटा भावना विकास हुन्छ। जस्तो सुकै परिस्थिति होस्, मेरो मनमा जस्तो सुकै कुरा किन नहोस्, जस्तो सुकै अप्ठ्यारो या चुनौतीपूर्ण कुरा भए पनि म चाहिँ मेरो श्रीमानसँग खुलेर कुरा गर्न सक्छु है भन्ने भावना कति सुरक्षित अनुभव गराउँछ भन्नुहोस् त। हामी महिलाहरू हौ, विवाहित महिलाहरू हौ भने हामीले यो कुरा प्रष्टसँग बुझ्न सक्छौ। जब तपाईँ आफ्नो श्रीमानसँग सबै कुरा खुलेर राख्न सक्नुहुन्छ
हुनुहुन्छ, यसले तपाईँलाई कति सुरक्षित महसुस गराउँछ होइन? तपाईँको जीवनमा तपाईँले जे कुरा भोगिरहनु भएको छ त्यो आधीभन्दा बढी समस्या त उहाँले राम्रोसँग सुनिदिएकै कारणले नै समाधान हुन्छ। हामी त्यति हलुको अनुभव गर्छौ। अनि यही कुरा श्रीमानहरूमा पनि लागू हुन्छ। कहिलेकाहीँ श्रीमानहरूले पनि आफ्ना कुराहरू राख्दाखेरि हामी श्रीमतीहरूको ध्यान अन्तै कतै छ होइन? श्रीमानले सम्भवतः आफ्नो कामको बारेमा, आफ्नो चिन्ता फिक्रीको बारेमा, आफ्ना योजनाहरूको बारेमा केही कुरा बताउँदै हुनुहुन्छ र हामी चाहिँ घरि बच्चा, घरि खाना, घरि के अथवा आफ्नै समस्याहरूमा मात्रै अल्मलिएका छौं भने श्रीमानले पनि बिस्तारै आफ्ना कुराहरू भन्न बन्द गर्नुहुन्छ, किनकि त्यो सुरक्षा या त्यो सपोर्ट उहाँले पनि अनुभव गर्नुहुँदैन। त्यसकारण यी कुराहरू केवल श्रीमतीलाई मात्रै या श्रीमानलाई मात्र लागू हुने भन्ने होइनन्। जसरी विवाह दुई बीचको, अझ हाम्रो विश्वासी आस्थामा त विवाह तीनजनाको एउटा सहकार्य हो। विवाहमा श्रीमान, श्रीमती अनि स्वयं परमेश्वर हुनुहुन्छ। अनि जब हामी एकले अर्काको कुरा सुन्दैनौ, एकले अर्कालाई आदर गर्दैनौ भने त्यो सहकार्य कहाँ बाँकी रहन्छ र? अनि यसले चाहिँ भावनात्मक रूपमा हामीलाई कठोर बनाउँछ र यसले हाम्रो सम्बन्धलाई चाहिँ टाढा लैजाने काम गर्दछ। प्रिय साथीहरू, मानिसहरू केवल खाना र पैसाले मात्रै भाग्दैनन् नि होइन र? यो हामीले सुनेका छौँ, हामीले भोगेका पनि छौँ। हामीलाई भावनात्मक साथ पनि चाहिन्छ। हामी भावनात्मक रूपमा एकदम आफूलाई सुरक्षित र सपोर्टेड हामी फिल गर्न चाहन्छौँ। त्यसकारण आज यो विषयमा कुराकानी गर्दै गर्दाखेरि हामी आफैले आफैलाई प्रश्न गरौँ, हामी यो कुरालाई सोचौं कि के म र मेरो श्रीमान हामी खुलेर आफ्नो मनको कुराहरू शेयर गर्ने गरिराखेका छौं, के मेरो जीवनसाथीले मसँग आफ्ना कुराहरू खुलेर राख्नको लागि सुरक्षित महसुस गरेको छ कि छैन होला, मैले त्यो खालको वातावरण बनाएको छु कि छैन होला, कि सम्भवतः मैले भनेका कति कुराले गर्दा मेरो जीवनसाथीले, मेरो श्रीमानले या श्रीमतीले मसँग कुरै गर्न पो छोडेको हो कि, ममा त्यस्तो केही कुरा पो छ कि, यी कुराहरू चाहिँ हामी आफैले मनन गर्न जरुरी छ। प्रिय मित्र, अहिलेको समयमा धेरै जसो विवाहको समस्या भनेको हाम्रो व्यस्त जीवनशैली पनि हो। हामी श्रीमान श्रीमती दुवैजना काम गर्छौं, हामी अफिस जाँदैनौं भने पनि हामी घरको काममा व्यस्त हुन्छौं या कुनै न कुनै कुरामा हाम्रो समयहरू बितिराखेको छ र अहिलेको समय यस्तो चुनौतीपूर्ण समय छ कि हामी पक्कै पनि केही नगरिकन बस्न सक्ने अवस्थामा छैनौं। हाम्रो जीवन धान्नको लागि भए पनि हामीले धेरै संघर्ष, धेरै समय चाहिँ घर र परिवारभन्दा बाहिर बिताउनु पर्ने हाम्रो बाध्यता छ। त्यो आफ्नो ठाउँमा छ, तर त्यो सँगसँगै आजभोलिको दिनचर्यामा, दिन एउटा दैनिक जीवनमा चाहिँ यस्ता विभिन्न कुराहरू छन् जसले हाम्रो समयलाई चाहिँ थाहै नपाइकन चाहिँ हामीबाट चोरिराखेको छ। हामी काम गर्छौं, काममा व्यस्त हुन्छौं, घरको जिम्मेवारी छ होइन? त्यो सँगसँगै आजभोलि हाम्रो धेरै समय मोबाइल, सोसल मिडिया होइन, यी यस्ता कुराहरूमा पनि बित्ने गर्छ। केही क्षणको लागि त हो भनेर हामीले सोचेको एउटा कुराले पनि हाम्रो जीवनको धेरैभन्दा धेरै समयलाई चाहिँ हामीबाट चोरिराखेको छ। त्यो समय कति छिटो बित्यो हामीले थाहा नै पाइराखेका हुँदैनौ। अनि यी सबै कुराहरूले चाहिँ आजभोलि कतिचोटि दम्पतिहरूमा चाहिँ एकअर्कासँग चाहिँ एउटा राम्रो समय बिता एकअर्कालाई मात्रै समय दिने भन्ने कुरा नै बिस्तारै हराउँदै गएको छ। आजभोलिको समयमा श्रीमान श्रीमती बीच कुराकानी हुँदा पनि अनिवार्य हाम्रो हात हातमा मोबाइल फोन हुन्छ। हामी कुरा त गरिराखेका हुन्छौँ तर हाम्रो ध्यान दुईतिर बाँडिएको हुन्छ। हामी यति व्यस्त छौँ कि हामी चुपो लागेर एकअर्कालाई सुन्ने मात्रै भनेको त आजभोलि खासै हुँदैन कि जस्तो पनि लाग्छ, तर यो धेरै महत्वपूर्ण कुरा हो। याद राख्नुहोस्, जहाँ हाम्रो समय हामी लगानी गर्छौँ त्यही कुरा झन्झन बलियो हुँदै जान्छ। भन्नुको मतलब, यदि तपाईँ आफ्नो समयलाई आफ्नो सम्बन्धमा, आफ्नो श्रीमान या आफ्नो श्रीमतीमा लगानी गर्नुको सट्टा यदि तपाईँ आफ्नो मोबाइल फोनमा, मोबाइल चलाउने कुरामा आफ्नो समय लगानी गर्दै हुनुहुन्छ भने तपाईँ र तपाईँको मोबाइलसँगको सम्बन्ध चाहिँ बलियो हुँदै जान्छ। आजभोलि भएको पनि त्यही नै हो। हाम्रो सम्बन्ध पुरा हाम्रो श्रीमान र श्रीमतीसँग त्यति बलियो छैन होला जति बलियो सम्बन्ध हामीले हाम्रो मोबाइल फोनसँग बनाएका छौँ। हामी कहीँ गए पनि मोबाइल फोनलाई छोड्दैनौँ होइन? अनि दुःख लाग्दो कुरा हो, कतिचोटि परमेश्वरभन्दा अगाडि पनि कहिलेकाहीँ त हाम्रा यी यस्ता अप्सेसनहरू नै अगाडि आउँछ कि जस्तो पनि हामीलाई लाग्छ होइन? तर यी कुराहरूलाई सुधार गर्नै नसकिने भन्ने चाहिँ होइन है। अब फेरि सबै दोष हामी मोबाइल फोनलाई मात्रै पनि दिन सक्दैनौँ। सबै कुराका सकारात्मक र नकारात्मक पाटोहरू छन्।
यसलाई हामी कसरी चाहिँ चलाउने, कुन चाहिँ पाटोलाई हामीले लिने, कुन चाहिँ पाटोलाई चाहिँ हामीले छोडिदिने भन्ने कुराहरू हामी आफै निर्णय गर्न सक्छौं। त्यस कारणले गर्दा हामीले हाम्रो श्रीमान र श्रीमतीमा चाहिँ समय लगानी गर्न जरुरी छ। अहिलेको समयमा यदि यो पापमय संसारमा जहाँ चाहिँ बिछोड हुनु, छोडपत्र हुनु, डिभोर्स हुनु, एकले अर्कालाई त्यागेर हिँड्नु, धोका दिनु सामान्य जस्तो बन्दै गएको अवस्थामा यदि तपाईँ परमेश्वरले चाहे जस्तो एउटा आदरणीय प्रेमिलो विवाहलाई चाहिँ बलियो बनाइराख्न चाहनुहुन्छ भने आफ्नो श्रीमान या श्रीमतीलाई तपाईँले समय दिनुहोस्, त्यहाँनिर समय लगानी गर्नुहोस्। किनकि त्यस त्यो त्यो तपाईँले लगानी गर्नुभएको समयले साह्रै मिठो फल फलाउनेछ, साह्रै मिठो एउटा रिजल्ट लिएर आउनेछ, जसले तपाईँहरूको विवाहलाई बलियो बनाउनेछ, तपाईँहरू बीचको प्रेम र तपाईँहरू बीचको भावनात्मक सम्बन्धलाई चाहिँ अझ बलियो हुँदै वृद्धि हुँदै जान त्यो लगानीले चाहिँ सहायता गर्नेछ। किनकि जब तपाईँ सम्बन्धलाई समय दिनु हुँदैन, त्यो सम्बन्ध पनि त्यो मल र पानी नदिएको बिरुवा जस्तै नै हुन जान्छ, त्यो बढ्न चाहन्छ, त्यसको प्रवृत्ति बढ्नु नै हो। जसरी एउटा बिरुवाको नेचर भनेको बढ्नु अनि फल फलाउनु हो, विवाहको चरित्र पनि परमेश्वरले त्यसरी नै बनाउनु भएको छ। विवाह भनेको बढ्दै जानको लागि होइन, घनिष्ठ हुँदै जानको लागि र त्यसबाट फल फलाउनको लागि हो, त्यसबाट परमेश्वरको उद्देश्य पूरा गर्नु हो। तर जब हामी त्यसमा समय लगानी गर्दैनौ, जब त्यसमा हामी फोर्ट लगाउँदैनौ, हेरचाह गर्दैनौ, त्यो पनि बिरुवा जस्तै बढ्न चाहँदा चाहँदै पनि ओइलेर जान्छ अथवा नाश भएर जान्छ, अनि त्यसो हुनु पक्कै पनि असल कुरा होइन। त्यसकारण विवाहलाई बलियो बनाउन तपाईँ चाहनुहुन्छ भने तपाईँले रुपियाँ पैसा विवाहमा लगानी गर्नु पर्दैन। धेरै जसोले चाहिँ पैसा भयो भने चाहिँ विवाह सफल हुन्छ भन्ने पनि धारणा म धेरैजनामा भएको पाउँछु, तपाईँले पनि त्यसो कति ठाउँमा भनेको सुन्नु भएको छ होला। तर वास्तवमै भन्ने हो भने विवाह बलियो बनाउनको लागि तपाईँसँग रुपियाँ पैसा हुनुपर्छ या तपाईँले रुपियाँ पैसा लगानी गर्नुपर्छ भन्ने छैन। तर विवाहलाई बलियो बनाउन तपाईँले साना सोचेका तर महत्वपूर्ण कुराहरू चाहिँ लगानी गर्नु अति नै आवश्यक हुन्छ। जस्तै सँगै चिया पिउनु, के यो महँगो छ र के यसमा धेरै रुपियाँ पैसा लाग्छ र लाग्दैन, यसमा लाग्छ तपाईँको प्रेम, वास्ता र तपाईँको समय निकाल्ने इच्छा। यी कुराहरू चाहिँ तपाईँले इन्भेस्ट गर्न सक्नु पर्यो। केही समय साँझ सुत्नुभन्दा अगाडि श्रीमान श्रीमती बसेर केही मिठा कुरा गर्ने, एकअर्काको दिनबारे सोध्ने अथवा एकअर्काको निम्ति मात्रै छुट्टै प्रार्थनाको समयमा तपाईँहरू दुईजनाले एकअर्कालाई प्रार्थना गर्ने, यी कुराहरू साधारण लाग्छन् तर एउटा बलियो वैवाहिक सम्बन्धको लागि अति नै महत्वपूर्ण कुराहरू हुन्।

0: प्रिय साथीहरू, हरेक मानिसलाई हौसला चाहिन्छ। धेरै मानिसहरू भित्रभित्रै थाकेका हुन्छन्, चिन्तित हुन्छन्, हताश हुन्छन् र कहिलेकाहीँ उनीहरूलाई केवल एउटा दयालु शब्दको आवश्यकता मात्र हुन्छ। हामी हाम्रा शब्दहरूलाई यसरी प्रयोग गर्न सक्छौँ कि त्यो शब्दहरू हाम्रो जीवनसाथीको लागि शक्ति बन्न सकुन्, प्रेरणा अनि हौसला बन्न सकुन्। हामी गल्तीहरू त देख्छौँ, तर हामी सकारात्मक कुराहरू चाहिँ भन्न बिर्सन्छौँ। हामी गुनासोहरू त पोखाउँछौँ, तर सँगसँगै हामी उहाँलाई कति कदर गर्छौँ या कति प्रेम गर्छौँ या उहाँको लागि हामी कस्तो खुसी छौँ भन्ने कुराहरू, यी सकारात्मक कुराहरू चाहिँ हामी प्राय भन्न बिर्सिराखेका हुन्छौँ। जस्तै तपाईँले राम्रो गरिरहनु भएको छ, अथवा सिम्पल थ्याङ्क यू, अथवा म तपाईँको कदर गर्छु, तपाईँप्रति म परमेश्वरप्रति धन्यवादी छु, यस्ता कुराहरूले चाहिँ सम्बन्धमा न्यानोपन थप्ने काम गर्छ। भावनात्मक रूपमा चाहिँ एउटा ऊर्जा दिने काम गर्छ। आलोचनाले दूरी ल्याउँछ भने हौसलाले चाहिँ हाम्रो सम्बन्धलाई नजिक ल्याउने काम गर्दछ। त्यसकारण म यहाँहरूलाई उत्साह दिन चाहन्छु कि कहिलेकाहीँ तपाईँको श्रीमान या श्रीमतीले एउटा अदृश्य स्ट्रगल गरिराख्नु भएको हुन सक्छ। सायद त्यसको बारेमा तपाईँलाई उहाँले केही भन्नुभएको छैन होला, तर भित्रभित्रै एउटा संघर्षमा उहाँहरू बाँचिराख्नु भएको हुन सक्छ। त्यसकारण तपाईँले घरमा पनि एक निरन्तर आलोचना मात्र गर्नुभयो भने हाम्रो जीवनसाथीको हृदय अझ तोडिन सक्छ, अझ थाक्न सक्छ। त्यसकारण हामीले हाम्रो घरलाई या हाम्रो विवाहलाई चाहिँ यस्तो स्थान बनाउनु पर्यो जहाँ चाहिँ हामी एकअर्का आएर हौसला पाउन सकौं। होइन, हामीले हाम्रो काममा, हाम्रो बाहिरी संसारमा, हाम्रो जीवनमा, दैनिक जीवनका चुनौतीहरूसँग लड्दै गर्दाखेरि फेरि घरमा आएर पनि, विवाहमा पनि त्यही खालको कुराहरूसँग संघर्ष गर्नु पर्यो भने पक्कै पनि त्यसले एउटा भावनात्मक रूपमा मानिसलाई विक्षिप्त नै बनाउँछ। त्यसकारण चाहे संसारमा जस्तो सुकै कुरासँग हामीले सामना गर्नु परोस्, चाहे जस्तो सुकै चुनौतीको सामना गर्नु परोस्, हाम्रो विवाह यो चाहिँ यस्तो सुरक्षित स्थान हामीले बनाउनु पर्यो कि यहाँ आएर चाहिँ जहिले पनि आफ्ना कुराहरू हामी खुलेर गर्न सकौं, एकअर्कालाई सहायता गर्न सकौं, एकअर्कालाई उत्साह दिन सकौं। यस्तो खालको विवाह चाहिँ, यस्तो खालको सम्बन्ध चाहिँ हामीले बनाउनु पर्दछ। त्यसकारण आउनुहोस्, आज तपाईँ र म सँगै प्रण गरौं कि अब चाहिँ म मेरो विवाहमा मेरो जीवन साथीलाई चाहिँ प्रोत्साहन दिने शब्दहरू बोल्नेछु। म पक्कै पनि आफ्नो मनको कुरा खुलेर गर्नेछु र उहाँलाई पनि आफ्नो कुराहरू खुलेर राख्नको लागि म त्यही खालको वातावरण सृजना गर्नेछु मेरो घरमा, मेरो विवाहमा। हामीले यदि गरेको यो निर्णयलाई निरन्तर हामीले लागू गर्यौं भनेदेखि पक्कै पनि हाम्रो विवाहमा हामी फेरि हाम्रो भावनात्मक सम्बन्धलाई बलियो बनाउन सक्छौ। र यदि तपाईँ भन्नुहोला कि मेरो विवाहमा त त्यस्तो समस्या छैन अहिलेसम्म भन्नुहुन्छ भने परमेश्वरलाई धन्यवाद होस्। तर विवाहमा समस्या छैन भन्दैमा हामीले यी कुरालाई नजरअन्दाज गर्ने चाहिँ होइन। सम्भवतः तपाईँ कतिपय कुरा अगाडिबाटै गर्दै हुनुहुन्छ जसको कारण तपाईँको विवाहमा समस्या आएको छैन। त्यो कुराको लागि हामी परमेश्वरप्रति धन्यवादी छौं। तर यी कुराहरूलाई निरन्तरता दिन जरूरी छ। जसरी हामी हाम्रो विवाहमा इफोर्ट लगाउँछौ, त्यो कुरालाई निरन्तर हामीले गर्न जरुरी छ। किनकि विवाहमा चाहिँ केवल जिम्मेवारी र चुनौतीका कुराहरू मात्रै छैनन्। विवाह चाहिँ वास्तवमा एउटा आनन्ददायक सम्बन्ध हो। होइन, आनन्द पनि छ, हाँसो पनि छ, खुसी पनि छ, रमाइलो पनि छ। होइन, यी कुराहरूलाई चाहिँ हामीले अंगालेर यसमा भएका चुनौती समस्याहरूलाई चाहिँ मिलेर हामीले अगाडि समाधान गर्न सक्यौं भने पक्कै पनि परमेश्वरले चाहनु भए जस्तो वैवाहिक सम्बन्धमा चाहिँ हामी जिउन सक्छौ। प्रिय मित्र, हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौं अनि यी दिनहरूमा म अनुभव गर्दैछु कि अरू विषयहरूमा कुरा गर्दाखेरि चाहिँ मलाई यस्तो छिटो समय गए जस्तो लागेको थिएन, तर विवाहको विषयमा कुरा गर्दाखेरि हुन त हामी दिदी बहिनीकै लागि कार्यक्रम बनाउँछौ र सबै कुराहरू हामी सँगै सम्बन्धित कुरा नै हुन्, तर थाहा छैन सम्भवतः परमेश्वर यी कुराहरू मैले आफैले बोलेको कुराहरूबाट मेरै विवाहको निम्ति पनि परमेश्वरले मलाई धेरै कुराहरू सिकाउँदै हुनुहुन्छ। त्यस कारणले गर्दा यो विषयसँग चाहिँ म अझै धेरै नजिक एउटा नजिकता म महसुस गरिराखेको छु र यो कुरा गर्दै गर्दाखेरि कति छिटो यो सकियो भन्ने जस्तो मलाई लागिराखेको छ। मैले मात्र त्यस्तो अनुभव गरेको हुँ कि न साँच्चै तपाईँलाई पनि त्यस्तो लाग्दैछ कि? तपाईँले मलाई लेखेर पठाउनु भयो भने मलाई अति नै खुसी लाग्नेछ। तपाईँ कस्तो अनुभव गर्दै हुनुहुन्छ या जुन विषयमा हामी यो महिना कुरा गर्दैछौ त्यो विषय तपाईँको लागि कतिको फाइदाजनक या आश्वासित भएको छ ती कुराहरू यदि तपाईँ हामीसँग बाँड्न चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा दिने ठेगानामा हामीलाई सम्पर्क गर्न नबिर्सिनुहोला। हवस् त आजको लागि यति नै, अर्को हप्ता फेरि हामी यसै विषयसँग सम्बन्धित अर्को एउटा पाटोमा रहेर कुराकानी गर्नेछौ। आजको लागि म ममता कार्यक्रम नारी आशाबाट विदा हुन्छु, अर्को हप्ता भेटौँला। तबसम्म परमेश्वरको अनुग्रह तपाईँको जीवनमा र विशेष तपाईँको विवाहमा रहिरहोस्। जयमसी अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी 2561, काठमाडौँ नेपाल। एसएमएस को लागि एनटीसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। खराब हृदय र आचरणलाई सुधार्ने पवित्र बाइबलीय शिक्षामा केन्द्रित क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोता वृन्दहरूलाई हार्दिक स्वागत अनि न्यानो नमस्कार। आउनुहोस् हामी सँगै एउटा मिठो क्रिस्टीय भजन सुनौ र त्यसपछि वचन अध्ययन तर्फ हामी केन्द्रित हुने

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, आजको हाम्रो वचन अध्ययनमा पनि हामीले जीवनका हाम्रा विभिन्न प्रश्नहरूको जवाफहरूको खोजी जुन गरिरहेका छौं त्यसैलाई नै निरन्तरता दिनेछौं। सत्यको खोजी नामक यो अध्ययन श्रृंखलामा अहिले जुन नयाँ पाठ हामीले पढ़िरहेका छौं त्यसलाई अगाडि बढ़ाउनेछौं यो छोटो प्रार्थनाद्वारा। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं तपाईँले दिनुभएको यो समयको निम्ति। तपाईँ प्रभु परमेश्वरको करूणामा तपाईँले आफ्नो वचन मार्फत हामीलाई हाम्रो प्रश्नहरूको जिज्ञासाहरूको जवाफ दिनुहुन्छ। हामीलाई तपाईँको असल योजना देखाउनुहुन्छ। हामी तपाईँको वाचाहरू जुन तपाईँले गर्नुभएको छ त्यसमा विश्वास गर्न सकौं र त्यो अनुसार जिएर आशामा हामी रहन सकौं भनी विन्ती गर्छु। यो अध्ययनको समय तपाईँको हातमा सुम्पदै प्यारो प्रभु येशु ख्रीष्टको नाममा आमेन। श्रोता मित्रहरू, अहिलेको हाम्रो वचन अध्ययनको शीर्षक जुन छ त्यो चाहिँ दानीपना, यानि कि दिने बानीबाट, लिने भन्दा पनि अरूलाई दिने चाहनाबाट, बानीबाट, व्यवहारबाट हुने आत्मिक वृद्धिको रहस्य भनेर नामकरण गरेका छौं हामीले सत्यको खोजी नामको अध्ययन श्रृंखलामा। र यो संसार जहाँ धेरैभन्दा धेरै मान्छेहरूले आफ्नो निम्ति धन थुपार्न खोज्छन् त्यस्तो बेलामा अब यो पाठ थुपार्नु भन्दा पनि अरूलाई दिने, अरूको सेवा गर्ने हो त्यो विषयमा कुरा गर्दाखेरि अलिकति कतिपय मान्छेहरूलाई हाँस उठ्दो पनि लाग्न सक्ला। तर आजको यो अध्ययनको शुरूआतमा यो छोटो प्रार्थना जुन हामीले गर्यौं त्यसैको लयमा परमेश्वरलाई साक्षी राखेर तपाईँले आफ्नो हृदयको भित्र वा त्यो कुनालाई नियालेर हेरेर आफ्नो हृदयमा हात राखेर आफैले आफैलाई प्रश्न गर्नुहोस् र जवाफ दिनुहोस् भनेर यो प्रश्न गरेर गर्न चाहन्छु कि यो संसारमा धन थुपारेर मान्छेहरूले कहिले त्यो धन लिएर गएका छन् आफ्नो मृत्युमा छैन। अब अर्को प्रश्न श्रोता मित्रहरू, यो संसारमा सबभन्दा गरीब को होला? कसैले भनेका छन् यो संसारमा सबैभन्दा गरीब त्यो मान्छे हो जो जिन्दगीभरि केवल धन थुपार्नमा लाग्दछ, कहिले पनि अरूलाई दिने सोच्दैन, समाजसेवा परोपकारको कामहरूतिर उसले ध्यान लगाउँदैन। श्रोता मित्रहरू, निस्वार्थ प्रेमिलो मनले आफूसँग भएको वा आफूले पाएको आशिष, आफ्ना स्रोत साधनहरू अरूहरूसँग बाँड्दा पाइने आशिष बाट हुने वृद्धिपनाको बारेमा प्रभु येशु ख्रीष्टले आफ्नो लिखित वचनमा हामीलाई बारम्बार सम्झना गराउनुहुन्छ। श्रोता मित्रहरू, अर्को प्रश्न, यो संसारमा सबैभन्दा धनी मानिस को होला? त्यो जो जसले आफूसँग

एकदमै धनी कहलिएको त्यो मान्छे मर्दाखेरि उसको ब्याङ्क खातामा केवल 200 रुपियाँ थियो। उसको बारेमा प्रख्यात याताहरूले भनेका छन्, जीवन त्यसरी जिउनु कि आफूसँग भएको तमाम धन सम्पत्ति मानिसहरूको सेवाको निम्ति, परमेश्वरको महिमाको निम्ति प्रयोग गर्नु र आफ्नो मर्ने बेलामा आफ्नो ब्याङ्क खाता खाली हुनु, किनभने त्यो तपाईँले सही तरिकाले प्रयोग गर्नुभयो। हुन त कैयौं मानिसले गलत तरिकाले पनि खाली गर्छन्, तर यहाँनिर जोन वेस्लीको उदाहरण दिँदाखेरि उनले सही तरिकाले खाली गरेका थिए आफ्नो खाता वा आफ्नो पकेट वा आफ्नो तिजोरी भनौँ। उनको बारेमा भनिएको छ, एकपटक उनी जब उनी महिनामा 3,000 रुपियाँ कमाउने गर्दथे, त्यो बेला उनले एकपटक बजारमा जाँदै गर्दाखेरि एकदमै महँगो पेन्टिङ उनले भेटाए। त्यो पेन्टिङको लगभग 2,000 पर्थ्यो, उनको तलब थियो 3,000। तर उनलाई निकै राम्रो लागेको हुनाले आफ्नो कोठामा सजाउनको लागि उनले त्यो किनेर लिएर आए र कोठामा चिटिक्क पारे। एक दिन तम तयार भएर बाहिर निक्लिँदै गर्दाखेरि बाटोमा उनले एकजना माग्ने मान्छे भेटाए, अनि उनले त्यसलाई केही दिनको लागि, उनी दयालु मान्छे थिए, राम्रो मान्छे थिए, त्यसैले उनले केही दिनको लागि उनले निकाले, उनको गोजीबाट उनले 5 रुपियाँ निकाले। जसै उनले 5 रुपियाँ त्यो टोकरीमा राख्दिन आँटेका थिए, उनले परमेश्वरको आवाज सुने, जसले उनलाई भन्यो, जोन, यो तिमी के गर्दैछौ? आफ्नो कोठामा चाहिँ तिमी 2,000 रुपियाँको महँगो पेन्टिङ राखिरहेका छौ, तर यो माग्ने मान्छेलाई तिमीले जम्मा 5 रुपियाँ दिइरहेका छौ। यसले यसलाई न त खाना पुग्छ न त केही गर्नै काम। अनि त्यसै बेला जोन वेस्लीले परमेश्वरसँग वाचा गरे, श्रोता मित्रहरू, अब उपरान्त यस्तो फजुल खर्च म गर्दिन। अनि ऊ फर्केर गयो आफ्नो कोठामा, त्यो महँगो पेन्टिङ उसले लिएर आयो, त्यो फेरि बेच्यो र उसले मानिसहरूको सेवामा त्यो पैसा लगायो। अनि उसले परमेश्वरसँग वाचा गरेको थियो, मेरो आफ्नो खर्चहरू, मेरो भाडा, मेरो खाना आदिको वा अन्य खर्चहरू बाहेक म जीवनभरि केवल 100 रुपियाँ मात्रै आफ्नो निम्ति छुटाउनेछु अन्य खर्चको लागि। अनि 3,000बाट बढ्दै गएर एक दिन उसको तलब 30,000 पुग्यो, 30,000बाट लगभग 1.5 लाख महिनामा कमाउने बन्न पुग्यो सायद। तर तपाईँलाई थाहा छ श्रोता मित्रहरू, उसले 1.5 लाख कमाउने हुँदा पनि आफ्नो निम्ति जम्मा 100 रुपियाँ मात्रै खर्च उसले राख्थ्यो, बाँकी सबै पैसा उसले गरीबहरूको लागि दिने गर्थ्यो, परमेश्वरको महिमाको लागि। उसले तपाईँ र मेरो जीवन पनि आफ्नो निम्ति होइन अरूको निम्ति जिउने प्रकारको हुनुपर्दछ। आज हामीले त्यही वचन, परमेश्वरको वचन बाइबलबाट हेरिरहेका छौँ। जसै उहाँ आफ्नो पुनरुत्थानपछि यो संसारमा 40 दिन बसेर स्वर्ग फर्कँदै हुनुहुन्थ्यो, उहाँले आफ्नो चेलाहरूलाई, उहाँको प्रेमिलो सत्य पवित्र प्रतिनिधिहरू जसले उहाँको आदर्शमय चरित्र प्रतिबिम्बित गर्छन्, हो त्यस्तो खालको व्यक्तिहरू बन्ने प्रेरणा दिनुभयो। यसो भन्दै पवित्र आत्मा तिमीहरूमा आउनु भए पछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। प्रेरितहरूको काम नामक ऐतिहासिक विवरणले भरिएको पुस्तकको 1 अध्यायको 8मा तपाईँले यो पाउन सक्नुहुन्छ। यो संसारमा पृष्ठ हुनुहुँदाखेरि उहाँसँग कम्तीमा पनि 3.5 वर्ष चेलाहरूले समय बिताएका थिए र अन्तमा उहाँको क्रुसको त्याग र पुनरुत्थानको पनि उनीहरू साक्षी बन्न पुगेका थिए। प्रष्ट रूपमा उहाँले बोल्नुभएका वाणीहरू र उहाँको अचम्मका क्रियाकलापहरूलाई उनीहरूले आत्मसात गर्न पुगेका थिए र प्रेरितहरूको नाम जोडिएको प्रेरितहरूको काम जुन चाहिँ पवित्र आत्माद्वारा सम्पन्न भयो त्यो नामबाट नामाकरण गरिएको ऐतिहासिक विवरणले भरिएको पुस्तक प्रेरितहरूको कामकै 2 अध्यायको 32 पदमा उनीहरूकै बोलीमा भनिएको वचनले यसो भन्दछ, उनीहरू भन्दछन् कि येशूलाई परमेश्वरले जीवित पार्नुभयो, यस कुराका हामी साक्षी हौं। उपवास, प्रार्थना र विश्वासको पवित्र स्तुति आराधनामा समय बिताउँदै उहाँको प्रतिज्ञाको पूर्णतालाई पर्खिरहेका ती चेलाहरूले जब आफ्नो तन र मन बिना संकोच उहाँलाई समर्पण गरे, पेन्टिकोसको दिनमा ख्रिस्टले ती निस्वार्थी समर्पित विश्वासी मानिसहरूको जीवन आफ्नो पवित्र आत्माको शक्तिद्वारा सदाको असलपनाको निम्ति रूपान्तरण गरिदिनुभयो। असलपनामा असल काम गर्नको निम्ति, परोपकारको निम्ति,

0: उहाँको शारीरिक पुनरुत्थान र स्वर्ग फर्काईको मात्र साक्षी नभई उनीहरू अब उहाँको जीवन रूपान्तरण गर्ने वा पुनर्जागरण लिएर आउने वा पुनर्जीवित पार्ने शक्तिको पनि गवाही बन्न पुगेका थिए। श्रोता, कुनै पनि व्यक्ति जो परमेश्वरसँग नजिकको सम्बन्धमा रहन्छन्, जसले परमेश्वरको पुत्रमा उहाँले देखाउनु भएको प्रेमलाई जानेको हुन्छ र त्यो प्रेमले उसलाई जब दोहोऱ्याइरहेको हुन्छ, त्यो व्यक्ति ख्रीष्टको पुनरुत्थानको गवाही बन्न पुग्दछ, बन्न सक्दछ, किनभने उसले आफ्नै जीवनमा पुनर्ताजगी लिएर आउने शक्तिलाई महसुस गर्न सक्छ। श्रोता, परमेश्वरले उहाँ कहाँ आउन चाहने, उहाँको प्रेमको साक्षी बन्न चाहने हरेकलाई कस्तो असल रूपमा परिवर्तन गर्नुहुन्छ भनेर तपाईँ र मैले एफिसीको पत्रमूलक पुस्तकको 2:4 आत्मा पढ्न पाउँदछौ। र प्रिय मित्रहरू, म यो छोटकरीमा तपाईँहरू समक्ष यसरी पढ्न चाहन्छु र यहाँ यस्तो लेखिएको छ, परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेको भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ र उहाँसँगै हामीलाई उठाउनुभयो अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नुभयो। यो चाहिँ ख्रीष्ट येशूमा हामी प्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिम्रो आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। श्रोता मित्रहरू, उद्धार पाउने कुरा जहिले पनि परमेश्वरको अनुग्रहबाट आएको छ र विश्वासमा यो दिइने गरिन्छ भनेर उल्लेख गरेका हामी पाउँछौ। मान्छेको आफ्नै अथक प्रयासले होइन, नत्र भने मान्छेले के गर्छ अरे, घमण्ड गर्छ, मैले गर्दा पाए अनि परमेश्वरलाई धन्यवाद भन्न उसले बिर्सन्छ। श्रोता मित्रहरू, श्रोताहरू, यो संसारमा दुःख, कष्ट, भ्रष्टाचार, निराशा र अनैतिकता व्याप्त छ। मानिसहरू पल पल मृत्युसँग र असल र खराबको बीचमा भएको खिचातानीसँग मन, मस्तिष्क र शरीर र आत्मामा पौठेजोरी खेलिरहेका हुन्छ। तर आजको पाठ हामीले पढ्दै गर्दाखेरि र अझ भनौं यो छोटो पाठको समापन गर्दा उद्धृत गरिएको हरफहरूलाई हामीले ध्यान दियौं भने, समग्र पाठको परिप्रेक्ष्यमा भन्नुपर्दाखेरि प्रभु येशु ख्रीष्ट हामीलाई प्रेमको र सत्यताको अनुकरणीय ईश्वरीय साक्षी बनाउन चाहनुहुन्छ। यो निराश संसारमा उहाँ तपाईँ र मलाई उहाँतर्फ फर्केर उहाँको असल उदाहरण पछ्याउन आह्वान गर्नुहुन्छ। शान्ति, प्रेम, सत्यता र पवित्रतामा परमेश्वरसँग हातेमालो गर्न हामीले ढिलाइ गर्नु हुँदैन। श्रोता मित्रहरू, भन्दै आजको यो अध्यायबाट म शिशिर विदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाम हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: भित्ताको लेखोट लेखोट लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमबानीय पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमबानीय आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमबानीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमबानीमा आशा।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

जाने संसारमा अनन्त जीवनको प्रेमको सुसन्देश, अप्ठ्यारो वर्तमान समयको बीचमा एउटा असल भोलिको आशा, पापको अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिस्ट येशू प्रभुमा पाइने मुक्ति, प्रेम, आनन्द र शान्तिको सन्देश दिने कार्यक्रम नयाँ आशासँग हुनुहुन्थ्यो श्रोता मित्र। तपाईँ केही क्षण अघिसम्म साँच्चै नै निराशाहरूको क्षणमा सकारात्मक आशाको संचार प्रवाहित गर्न लक्षित यो कार्यक्रमलाई सुनेर यहाँको जीवनमा ख्रिस्टीय प्रेम, आनन्द र शान्तिको बिउ रोपिएको होस् भन्ने आशाका साथ हाम्रो सम्पर्क विवरण छोड्दै हामी बिदा हुन्छौ आजको प्रस्तुतिबाट। हाम्रो सम्पर्क विवरण यस प्रकार रहेको छ। इमेल ठेगाना newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 र सम्पर्क नम्बर 9808236। हवस् त, भोलि फेरि हाम्रा प्रिय श्रोताहरूसँग यही स्टेशन यही समय भेट हुने नै छ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। धन्यवाद।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
2: क्रिस्टियन आध्यात्मिक कार्यक्रम।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरू सबैलाई हार्दिक स्वागत तथा नमन अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुशी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा संचालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशु ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशुको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशुलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात येशुलाई यस संसारमा पठाउनुभयो। येशु यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 4:18-25 पदबाट पढ्न गइराखेको छु, जुन यस प्रकार छ। गालिल समुद्रको किनारमा हिँड्नुहुँदा उहाँले पत्रुस भन्ने सिमोन र तिनका भाइ अन्द्रियास दुवै भाइलाई समुद्रमा जाल हानिरहेको देख्नुभयो। तिनीहरू मछुवा थिए। उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवा तुलाउनेछु। तब हो त्यसरी जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे। त्यहाँबाट जाँदा जाँदै उहाँले अर्का दुई भाइ जब्दियाका छोराहरू याकुब र तिनका भाइ योहन्नालाई तिनीहरूका बुबा जब्दियासँग डुङ्गामा आफ्ना जाल तुनिरहेको देख्नुभयो र उहाँले तिनीहरूलाई बोलाउनु भयो। तब तिनीहरू उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोडेर तिनीहरू उहाँको पछि लागे। अनि येशु तिनीहरूका सभाघरहरूमा सिकाउँदै र राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालिल भरि घुम्नुभयो। उहाँको कृति सिरिया भरि फिजियो र बिरामीहरू अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका र पक्षघात भएकाहरू सबैलाई मानिसहरूले उहाँ कहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। अनि गालिल, डेकापोलिस, यरुसलम, यहुदिया र यर्दन पारिदेखिका ठूला भीड़हरू उहाँको पछि लागे। आजको सन्देशको शीर्षक छ परमेश्वरको राज्यको प्रचार। येशु यस संसारमा आउनुको मुख्य उद्देश्य मानिसहरूलाई संसारको राज्यबाट स्वर्गको राज्यमा पुर्याउनु, शैतानको राज्यबाट परमेश्वरको राज्यमा पुर्याउनु, अन्धकारको राज्यबाट ज्योतिको राज्यमा पुर्याउनु थियो। यसैकारण उहाँले संसारमा रहँदा जे जति प्रचार गर्नुभयो, मानिसहरूलाई सिकाउनु भयो, आश्चर्य कर्महरू गर्नुभयो, मानिसहरूलाई परमेश्वरको राज्यमा आउनु भन्ने उद्देश्यले गर्नुभयो। परमेश्वरको राज्य भविष्यमा हुने राज्य हो, जब येशु आफैले प्रत्यक्ष रूपमा राज्य गर्नुहुनेछ। मानिसहरूलाई परमेश्वरको राज्यमा ल्याउनलाई येशुले जुन सेवा यस संसारमा गर्नुभयो, अहिले पढेको खण्डले हामीलाई मुख्य 4 कुरा सिकाएको छ। पहिलो, राज्यको प्रचार गर्ने मानिसहरू। अहिले पढेको खण्डमा केही मानिसहरूको नाउँ दिएको छ जसलाई येशुले बोलाउनु भयो। तिनीहरू सामान्य व्यक्तिहरू थिए। तिनीहरू मध्ये धेरैको पेसा माछा मार्ने थियो। येशुले बोलाउनु भएपछि तिनीहरू आफ्ना पेसा छोडेर उहाँको पछि लागे। येशुले तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु। तिनीहरूलाई येशुले बोलाउनुको उद्देश्य मानिसहरूलाई परमेश्वरको राज्यमा ल्याउनु थियो। पहिले तिनीहरू आफै परमेश्वरको राज्यमा प्रवेश गरून् र त्यसपछि तिनीहरूले अरूलाई पनि परमेश्वरको राज्यमा ल्याउन् भन्ने उहाँको उद्देश्य थियो। अहिले पनि यीशुले त्यही काम गर्दै हुनुहुन्छ। हरेक दिन हजारौं मानिसहरू यीशुमा आउँदैछन्। यीशुले तिनीहरूलाई यहाँ एक महान काम दिनुभयो। त्यो काम भनेको यीशुको प्रचार गर्ने र मानिसहरूलाई उहाँ कहाँ ल्याउने काम थियो। यसकारण यहाँ यीशुले भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मसुवा तु ल्याउनेछु। यसको अर्थ तिनीहरूले मानिसहरूलाई यीशुको सुसमाचार सुनाउनु पर्ने र परमेश्वरको राज्यमा ल्याउनु पर्ने थियो। यो ठूलो काम थियो र यीशुले जुन काम यस संसारमा गर्नुभयो त्यही काम तिनीहरूले गर्नुपर्ने थियो। किनभने यीशु यस संसारमा छोटो समयको लागि आउनुभएको थियो। उहाँ सम्पूर्ण मानव जातिको निम्ति आउनुभएको थियो। सुरुमा तिनीहरू 12 चेलाहरू थिए। तिनीहरूबाट अरू मानिसहरूले यीशुमा विश्वास गरे। यो महान काम अहिले पनि जारी छ। यीशुको सुसमाचार सुनेर उहाँमाथि विश्वास गर्ने हरेक मानिस परमेश्वरको राज्यमा प्रवेश गर्दछ। यीशुले तपाईँलाई पनि बोलाउँदै हुनुहुन्छ। दोस्रो, राज्यको बारेमा यीशुको शिक्षा। यहाँ यस्तो लेखिएको छ, अनि यीशु तिनीहरूका सभा घरहरूमा सिकाउँदै हिँड्नुभयो। यीशुले आफ्नो सेवाको क्रममा मानिसहरूलाई परमेश्वरको राज्यमा बोलाउनु मात्रै भएन, तर उहाँले परमेश्वरको राज्यको बारेमा सिकाउनु पनि भयो। उहाँले मानिसहरूलाई धेरै कुरा सिकाउनु भयो। उहाँले मानिसहरूको पापको बारेमा सिकाउनु भयो, पश्चाताप र क्षमाको बारेमा सिकाउनु भयो, प्रेम र दयाको बारेमा सिकाउनु भयो, धार्मिकता र पवित्रताको बारेमा सिकाउनु भयो, परमेश्वरको राज्यका सन्तानहरू कस्तो हुनुपर्छ भनेर सिकाउनु भयो। दुखी र असहाय मानिसहरूलाई गर्नुपर्ने सेवाको बारेमा सिकाउनु भयो। उहाँले मानिसहरूलाई मुक्तिको बारेमा मात्र सिकाउनु भएन, तर मुक्ति पाइसकेपछि मानिसको जीवन कस्तो हुनुपर्छ भनेर पनि सिकाउनु भयो। मुक्ति येशूमा भएको विश्वासद्वारा पाइने परमेश्वरको सित्तैको वरदान हो, तर मुक्ति पाइसकेपछि हाम्रो जीवन परिवर्तन भएको हुन्छ। त्यो परिवर्तन हाम्रो जीवनबाट देखिन पर्छ। तेस्रो, राज्यको सुसमाचार प्रचार। अहिले पढेको खण्डमा यस्तो लेखिएको छ, अनि येशु राज्यको सुसमाचार प्रचार गर्दै हिँड्नुभयो। राज्यको सुसमाचार भनेको मुक्तिको सुसमाचार हो, जुन येशुले उहाँमाथि विश्वास गर्ने हरेकलाई सित्तैमा दिनुहुन्छ। यो खुसीको समाचार हो, जुन सबै जात धर्म र समुदायका मान्छेले पाउन सक्छ। राज्यको सुसमाचार भनेको येशुले गर्नुभएको बलिदानमा आधारित समाचार हो। मानिसहरूको सबै पाप येशुले बोकिसक्नु भएको छ। अब मानिसहरूले मुक्ति पाउनुलाई गर्नुपर्ने कुनै पनि काम बाँकी छैन, केवल विश्वास मात्र हो। राज्यको सुसमाचार भनेको येशुमा भएको विश्वासद्वारा कुनै पनि मानिस परमेश्वरको राज्य अर्थात् स्वर्गमा प्रवेश पाउने निश्चयताको समाचार हो। यो समाचार तपाईँको लागि पनि हो। चौथो, राज्यको प्रचार गर्दा येशूको सेवा। यहाँ अहिले पढेको खण्डमा यसरी लेखिएको छ, अनि येशु तिनीहरूका सभा घरहरूमा सिकाउँदै राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालिल भरि घुम्नु भयो। मानिसहरू विभिन्न समस्याले पीड़ित छन्। यसले मानिसको सम्पूर्ण जीवनको वास्ता गर्नुहुन्छ। यसले मानिसहरूको शारीरिक, मानसिक र आत्मिक अवस्था देख्नुहुन्छ। उहाँले मानिसहरूको अवस्था देख्नुहुन्छ मात्र होइन, तर उनीहरूलाई निको पार्नुहुन्छ र छुटकारा पनि दिनुहुन्छ। यहाँ यस्तो लेखिएको छ, विभिन्न प्रकारका रोग र पीड़ाले सताइएका, भूत लागेका र पक्षघात भएकाहरू सबैलाई मानिसहरूले उहाँ कहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। येशु यस संसारमा हुँदा जुन आश्चर्य कामहरू गर्नुभयो, चमत्कार देखाउनलाई गर्नुभएन, तर मानिसहरूको सेवा गर्नुभयो। उहाँले जुन शक्तिले काम गर्नुभयो त्यो स्वर्गीय शक्ति थियो। उहाँका चेलाहरूले त्यही शक्ति पाएर काम गरे। आज पनि उहाँको शक्तिले काम गरिराखेको छ। परमेश्वरको राज्यको बारेमा आजको सन्देशले हामीलाई मुख्य चारवटा कुरा सिकाउँछ। पहिलो, राज्यको प्रचार गर्ने मानिसहरू। दोस्रो, राज्यको बारेमा यसोको शिक्षा। तेस्रो, राज्यको सुसमाचार प्रचार। र चौथो, राज्यको प्रचार गर्दा यीशुको सेवा।
2: प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यीशुको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेमसाथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसोमाथि विश्वास गरेर साँचो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गर्न। यीशुको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, व्हाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको पतनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बलियो बनाउन अझ धेरै मदत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमसी। ए साँची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 55-90-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org, फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक एमओएस नेपाल 2006।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Pastor Hassan is a Sudanese pastor who was arrested and imprisoned for his Christian work. For 5 months, he had no contact with his family, no access to a Bible. Yet, in a cell shared with 37 other prisoners, he found himself closer to God than he had ever been. Without a Bible, Hassan sang, prayed, and recited memorized scripture. Guards and fellow prisoners alike respected him for his unexplainable joy. When he finally received a New Testament, he read it cover to cover repeatedly. Other prisoners asked questions. He answered them. Pray for Pastor Hassan and for Christians in Sudan who face imprisonment for their faith.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती. जय मसीह. नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा. कार्यक्रम अन्तरबिन्ती लिएर प्राविधिक मित्रसँगै म ज्ञान उपस्थित भइसकेका छौं हामी. र केही समय चाहिँ म तपाईँलाई केही प्रार्थनासँग सम्बन्धित उत्साहका कुराहरूबाट उत्साह दिन चाहन्छु. हामी प्रार्थना गर्ने व्यक्तिहरू हौ, अथवा भनौ हामीमा एउटा आशा छ, त्यो आशा चाहिँ परमेश्वरमा छ. र हामीले चाहिँ हाम्रो जुन प्रकारको प्रार्थना गरिरहेका हुन्छौ, हाम्रो जीवनमा हामीले विभिन्न किसिमका कुराहरूसँग सम्बन्धित प्रार्थना गरिरहेका हुन्छौ, र प्राय हामीले प्रार्थना गर्ने भनेको चाहिँ तपाईँ हामीले केही आपद विपद पर्दा अथवा गाह्रो हुँदा अथवा भनौँ राम्रो हुँदा फेरि पनि हामी प्रार्थना गर्छौं. प्रार्थना गर्नको लागि हामीलाई कुनै विषयहरू नै चाहिन्छ भन्ने कुराहरू पनि छ, तर प्रार्थना गर्नको निम्ति सधैँभरि परमेश्वरसँग कुराकानी गर्ने एउटा माध्यम प्रार्थना भएको कारणले गर्दा हर समय तपाईँ र मैले प्रार्थना गर्न सक्छौ. आज मैले तपाईँहरूको बीचमा चाहिँ विश्वासको जाँच हुँदा चाहिँ हामीले प्रार्थना गरेका छौँ कि छैनौ भन्ने कुरामा म तपाईँहरूसँग कुराकानी गर्न गइरहेकी छु. हामीले उत्पत्तिको पुस्तकमा हेर्छौँ भने पनि अब्राहमको जीवनमा विश्वासको जाँच भएको छ, र बाइबलमा हामी पढ्ने हो भने चाहिँ अब्राहमलाई विश्वासको पिता भनेर पनि चिनिन्छ. उनले परमेश्वरमाथि यस्तो विश्वास गरेका छन् कि जुन विश्वासले आज तपाईँ र मेरो विश्वासलाई पनि टेवा पुगेको छ. तपाईँ र म पनि परमेश्वरलाई विश्वास गर्नको निम्ति त्यो विश्वासले हामीलाई धेरै ठूलो महत्वपूर्ण कुरा चाहिँ सिकाएको छ. र कहिलेकाहीँ चाहिँ भनौँ न हाम्रो जीवनमा चाहिँ कतिवटा कुराहरू आउँछन् होइन, अरूले एकदमै राम्रोसँग गरेको हामीले चाहिँ गर्न नसकेको, अथवा भनौँ अरू चाहिँ एकदमै राम्रो भएको हामी आफूलाई चाहिँ नराम्रो स्थानमा पनि हामीले राखिरहेका हुन्छौँ. म त गर्नै सक्दिनँ कि के हो, अथवा यो हो कि त्यो हो कि भनिरहेका हुन्छौँ होइन. र अरूले गरेको देख्दा हामीलाई अचम्म लाग्छ, रहर लाग्छ कतिपटक, किन ममा भएन, उमा मात्रै किन राम्रो, उसको सुन्दा फेरि किन यति राम्रो भन्ने कुराहरू हामी गर्छौँ होइन. त्यो गर्दा गर्दै कतिपटक हामी अरूको जस्तो बन्ने पनि प्रयास गर्छौँ, अलिअलि बन्छौँ पनि कतिपटक. राम्रो कुराको देखासिकी गर्नु राम्रो पनि हुन्छ, तर हामीले बाइबलमा हेर्छौँ भने चाहिँ आसाप भन्ने व्यक्तिले चाहिँ राम्रो कुरा नभएर नराम्रो कुराको देखासिकी गर्न लागेका छन्. विश्वासको जाँच चाहिँ त्यहाँ पनि हुन्छ होइन. हामीले चाहिँ भन्छौँ र 73:1-11 यो कुरालाई पाउन सक्छौँ. र आसापले जुन कुराको देखासिकी गरे, उनले नराम्रो कुरामाथि आफ्नो आँखा लगाए, र नराम्रोहरू कुनै परिश्रम नै नगरिकन धनी भएको अल्छीहरू होइन, र समाजमा धाक जमाएर खाएको देखे, आफू चाहिँ सोझो जीवन जिएर खान पनि राम्रोसँग नपाएको र स्वास्थ्य उपचार पनि राम्रो नपाएको निष्कर्षमा उनले निकाले भनौँ न. त्यो समयमा अरूले चाहिँ एकदम केही पनि नगरिकन होइन, र इमान्दार नभइकन पनि राम्रो जीवन जिइरहेको, तर आफू चाहिँ एकदमै भनौँ न कष्टकर जीवन जिइरहेको उनले बुझे. यो कुरा तपाईँ मेरो जीवनमा पनि लागू हुन सक्छ, र नराम्रैहरूकै फलिफाप अथवा भनौँ अलिकति भलाइ नचाहने व्यक्तिहरूको फलिफाप हुने उनले बुझे. यसरी गलत कुरामा आफ्नो दृष्टि लगाएकोले उनको परमेश्वरमाथिको विश्वास र भरोसा चाहिँ डगमगायो. उनको विश्वासको जाँच भयो, परीक्षा आयो, उनी विश्वास र धार्मिकताको बाटोबाट पतन हुने अवस्थामा पुगे. र नराम्रोहरूलाई राम्रो नै भइरहेको छ भनेर सोच्नु नै उनको गल्ती थियो, तर जब उनी परमेश्वर कहाँ गए हामी त्यहाँनिर हेर्न सक्छौ तब उनले साँचो कुरा बुझेर होस सम्हाले अनि पतन हुनबाट जोगी। हामीले गलत कुरामा मन लगाएका छौं र गलत निष्कर्ष निकालेका छौं भने हामी पतनको बाटो हिँडिरहेका छौं भने हामीले बुझ्नुपर्छ। हाम्रो नमुना नराम्रा कुराहरू हुनै सक्दैनन्। हाम्रो नमुना प्रभु येशू ख्रिष्ट हुनुपर्छ। हामीले नराम्रोलाई होइन तर येशूलाई हेर्नुपर्छ र आफ्नो विश्वासलाई बचाइराख्नुपर्छ भनेर हिब्रूको पुस्तक 12:2 पनि हामीलाई बताउँदछ। त्यो कारणले गर्दा आज यो समय तपाईँ र मेरो प्रार्थना चाहिँ परमेश्वर पिता नराम्रो कुरातिर हेर्न र त्यसमा मन लगाउनबाट मलाई बचाउनुहोस्, म येशूलाई हेर्न सकूँ भन्ने प्रार्थना चाहिँ तपाईँ र मेरो हुन सकोस्। किनकि हामीलाई कहिले काहीँ देख्दा फेरि होइन जसले नराम्रो गरेको छ जो नराम्रो गर्छ त्यसको फलिफाप भएको हामी देख्न सक्छौँ। जहाँ पाप त्यही फलिफाप भनेर पनि संसारको व्यक्तिहरूले कतिपटक होइन संसारमा भनेको हामी देख्छौँ। हामी मानिसहरू संसारमै छौँ, व्यक्तिहरूकै बीचमा छौँ, तर हाम्रो परमेश्वरको न्याय फरक छ, हाम्रो परमेश्वरको हेराई फरक छ। त्यो कारणले गर्दा फेरि पनि भन्न चाहे हामीहरूको प्रार्थना चाहिँ यो साँझ यस्तो प्रकारको होस् कि परमेश्वर पिता नराम्रो कुरातिर हेर्न र त्यसमा मन लगाउनबाट मलाई बचाउनुहोस्, म येशूलाई हेर्न सकौँ। येशूले कहिले पनि नराम्रो कुराहरू गर्नु भएन, येशूले कहिले पनि अरूको देखा सिके गर्नु भएन। पिताको आज्ञालाई जहिले पनि उहाँले मान्नुभयो। थुप्रै कुराहरू थिए उहाँको अगाडि, चोरी डकैतीका कुराहरू थिए, अरूलाई दुःख दिने व्यक्तिहरू थिए, छिनमै मन बदल्ने व्यक्तिहरू थिए, धोका दिने व्यक्तिहरू थिए, विभिन्न किसिमका व्यक्तिहरू थिए, अरूको लही लहीमा लाग्ने व्यक्तिहरू थिए। तर उहाँले चाहिँ जहिले पनि त्यो कुरालाई सिक्नुको सट्टा परमेश्वरको वचनलाई पिताको वचनलाई अँगालेर अगाडि बढे र जुन उद्देश्यको साथ परमेश्वरले येशूलाई संसारमा ल्याउनु भएको थियो त्यो कुरा चाहिँ येशूको जीवनबाट पूरा भएको हामी देख्छौँ। त्यो कारणले गर्दा आज हाम्रो प्रार्थना चाहिँ येशूलाई हेर्न सक्ने प्रार्थना होइन येशूलाई हेर्न सकौँ भन्ने प्रार्थना चाहिँ हाम्रो हुनुपर्छ भन्ने उत्साह यो समयमा तपाईँहरूलाई दिन चाहन्छु र आगामी समयमा पनि यस्तै यस्तै प्रार्थनासँग सम्बन्धित उत्साहका कुराहरू लिएर म आउने नै छु। अहिले मैले तपाईँहरूबाट बिदा हुन चाहन्छु। नमस्कार। तपाईँको यो साँझको समय आशिषमय रहोस्।

0: न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै
1: सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।

0: अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
2: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
4: फोन नम्बर 40225 44, 40225 44
2: र 40225 72, 40225 72।

0: यीशुको बारेमा भएको कथा हो। यो कथा यही हो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। जो हाम्रो लागि मानिस बन्नुभयो, मर्नुभयो, बौरी उठ्नुभयो अनि सबै थोकमाथि प्रभुको रूपमा स्थापित हुनुभएको छ।
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
5: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा।
6: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।

0: युनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला प्रस्तुता सुश्री थिङको साथमा हरेक आइतबार बेलुका 4:30 देखि 5 बजेसम्म सुन्न नभुल्नुहोला।
1: यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
2: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
1: कहाँ छ?
2: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
3: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
2: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
3: र सरिता महर्जन 9841191094, 9841191094।
1: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने ठ्याक्क पारेर

जय मसीह, म गायिका मेरिना तामाङ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु।

0: हजुरहरू पनि सुन्नुहोस् है।
1: ए बाबु हजुरहरू टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्यात्त पारेर।
5: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851096625, 9851096625 र 9862424210, 9862424210।
6: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
7: कार्यक्रम सुरुवात सुन्न नभुल्नुहोला, प्रत्येक आइतबार 4 बजेदेखि 4:30 सम्म, प्रस्तुता श्याम काजीको साथमा।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रो श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।